रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 6 बजेको छ। यस स्ट्यान्डका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल्पसल कञ्चनपुर जाने बाटो बरिगाउँ बजार बर्दिया।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 6 बज्यो।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईँलाई साथी सम्झना महर्जनसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 8 गते शुक्रबार, सन् 2026 मे 22 तारिक अधिक जेठ शुक्ल पक्षको षष्ठी तिथि।
2: काया कैरनका साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सार्वजनिक ऋण 30 खर्ब नजिक, नयाँ बजेटलाई फेरि पनि ऋणकै भर, यसपटक पनि बजेटसँग जोडिएन आयोजना बैंक।
0: प्रधानमन्त्री संसदमा नआएपछि विपक्षीको विरोधका बीच विधेयक पारित, सभामुखको मर्यादामाथि नै प्रश्न उठेको भन्दै विपक्षी दलहरू असन्तुष्ट।
1: कृषि शिक्षामा विद्यार्थीको आकर्षण घट्दो, देशभित्र अवसरको कमी मुख्य कारण, विश्वविद्यालयले विद्यार्थी र किसानलाई जोड्नु पर्नेमा जोड।
4: र विश्वविद्यालय के गर्नुपर्ने छ भने किसानसँग चाहिँ विद्यार्थी जोड दिनुपर्नेछ।
5: एग्रिकल्चर पढ्यो भने एग्रिकल्चर काम गर्यो होला, जति लोधन बरु अरू पढ्नु भन्ने हुन्छ त होइन नि त, उसलाई व्यवसायी बनाउने त्यसरी जान सक्यो भने राम्रो हुन्छ।
0: श्रम सन्धिले हड़तालको अधिकार सुरक्षित गरेको आईसीजेको फैसला विश्वव्यापी श्रम सम्बन्धमा गहिरो प्रभाव पार्न सक्ने।
1: र काबा महिला भलिबल च्याम्पियन आजदेखि आईसीसी विश्वकप लिग 2 नेपालले आज अमेरिकासँग खेल्दै, आईपीएलमा गुजरातले चेन्नईलाई हरायो।
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
7: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटिईभीटी अन्तर्गत एचए, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
7: सिटिईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
8: सम्पर्क फोन नम्बर 98570-3578, 98570-7540, 98635-6788।
0: काया कैरनमा अब खबरको सिलसिला। चालू आर्थिक वर्षको 10 करिब 4 रुपियाँ थपिएपछि कुल सार्वजनिक ऋण करिब 30 रुपियाँ नागेको छ। सीमित स्रोतका बावजूद ठूलो आकारको बजेट ल्याउने दबावमा सरकार रहेकाले आउँदो आर्थिक वर्ष सार्वजनिक ऋण झनै थपिने जोखिम छ। राजस्व संकलनको सीमितता, सार्वजनिक सुरक्षा लगायत अनिवार्य दायित्व कटौती गर्न नसक्ने बाध्यता, वैदेशिक सहायता र अनुदान खुम्चुँदै गएका बेला सरकारका नयाँ योजना समेट्न ठूलो आकारको बजेट ल्याउनु पर्ने दबाव रहेको बजेट निर्माणको अन्तिम गृह कार्यमा जुटिरहेका अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन्। राजस्वले चालू खर्च पनि धान्न नसक्ने अवस्थामा कर्मचारीका लागि तलब भत्ता र ऋणको सामा ब्याज तिर्न पनि थप ऋण लिनुपर्ने अवस्था रहेकाले आउँदो वर्ष सार्वजनिक ऋण थप बढ़ने उनीहरूको भनाइ छ। गएको वैशाखसम्म नेपालले तिर्न बाँकी सार्वजनिक ऋण 29.75 अर्ब रूपियाँ पुगेको छ। गएको असारमा तिर्न बाँकी सरकारी ऋण 26.74 अर्ब थियो। वैशाखसम्मको ऋण नेपालको कुल ग्राहक उत्पादन जीडीपीको 45.08% हो। सरकारले चालू आर्थिक वर्षको अन्त्यसम्म तिर्न बाँकी सार्वजनिक ऋण जीडीपीको अनुपातमा 43% कायम गर्ने लक्ष्य तय गरेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको वैशाखको तथ्याङ्कले गएको 10 महिनामा 3.99 खर्ब रुपियाँ सार्वजनिक ऋण थपिएको देखाएको खबर आजको कान्तिपुरले छापेको छ। यस्तै आउँदो आर्थिक वर्षको बजेटमा पनि आयोजना बैंक पूर्ण रूपमा नजोडिने भएको छ। विगतका वर्षदेखि नै आयोजना बैंकमा प्रविष्ट नगरिए बजेटमा कार्यक्रम राख्न नपाउने व्यवस्था कार्यान्वयनमा ल्याउने तयारी गरिएको थियो, तर मन्त्रालयगत बजेट प्रविष्ट प्रणालीलाई आयोजना बैंकमा एकीकृत गराउन नसक्दा त्यो पूर्ण सफल हुन नसकेको खबर नयाँ पत्रिकाले लेखेको छ। यस्तै आउँदो आर्थिक वर्षको बजेटमा सरकारी खर्च कटौती गर्न पूर्व अर्थमन्त्रीहरूले अर्थमन्त्री डाक्टर सोडिम वाग्लेलाई सुझाव दिएका छन्। अस्ति काठमाडौँमा भएको एक कार्यक्रममा अर्थमन्त्री डाक्टर वाग्लेले 8 जना पूर्व अर्थमन्त्रीहरूसँग नयाँ बजेटमा सुझाव लिनुभएको हो। अर्थमन्त्री वाग्लेले आफू बजेट निर्माणको अन्तिम चरणमा रहेको उल्लेख गर्दै पूर्व अर्थमन्त्रीहरूको अनुभव र अभ्यासलाई अनुसरण गर्दै अघि बढ़ने बताउनु भएको छ।
1: मध्य प्रदेशमा नयाँ सत्ता समीकरण बनेसँगै मन्त्री परिषद पुनर्गठन गरिएको छ। कांग्रेस नेतृत्वको वर्तमान सरकारमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा सहभागी भएपछि अघिल्लो सत्ता साझेदार दलहरू जसपा नेपाल र जनमत पार्टी सरकारबाट बाहिरिएका छन्। नयाँ राजनीतिक समीकरण अनुसार नेपाली कांग्रेस नेकपा एमाले र नेकपाको समर्थनमा मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मन्त्री परिषद पुनर्गठन गर्नुभएको हो। पुनर्गठित मन्त्री परिषदमा मुख्यमन्त्री यादवले महत्वपूर्ण मन्त्रालयहरू आफैसँग राख्नु भएको छ भने अन्य साझेदार दलका नेताहरूलाई विभागीय जिम्मेवारी सुम्पिनु भएको छ। एमालेबाट सरकारमा सहभागी भएका नवनियुक्त बिना विभागीय मन्त्री मोहम्मद समीरको हिजो साँझ नै शपथ ग्रहण गर्नुभएको छ। नयाँ गठबन्धन समीकरण तयार भएसँगै मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिने कार्यक्रम छ। अन्नपूर्ण पोस्टमा खबर छ।
0: प्रतिनिधि सभा नियमावली कार्यान्वयनको माग गर्दै विपक्षी दलहरूको बेल घेराउ र नाराबाजी बीच सभामुख डीपी अर्यालले सदनको कार्यवाही अगाडि बढ़ाउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा प्रमुख प्रतिपक्ष कांग्रेसले सीटबाट उभिएर विरोध जनाइरहेको र अरू विपक्षी एमाले नेकपा श्रम संस्कृति र राप्रपाले बेल घेराउ गरिरहेको अवस्थामा सभामुख अर्यालले विधेयक पारित गराउनु भएको हो। सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको नियम 56 अनुसार प्रधानमन्त्री बालेन्द्र शाहलाई सांसदका जवाफ दिन रूलिङ नगरी सरकारले भनेअनुसार काम गरेको विपक्षी दलका नेताहरूले बताएका छन्। यो घटनाले सभामुखको मर्यादामाथि नै प्रश्न उठेको प्रमुख प्रतिपक्षी कांग्रेसका सचेतक निष्कल राईले बताउनुभयो। प्रतिनिधि सभा नियमावलीको नियम 56 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था गरिएको छ। विपक्षी दलहरूले प्रतिनिधि सभामा प्रधानमन्त्रीको उपस्थिति माग गरेपछि सभामुख अर्याल बैठक स्थगित गरेर प्रधानमन्त्री शाहलाई भेट्न पुग्नु भएको थियो। बैठकमा आउन सभामुखले आग्रह गरे पनि प्रधानमन्त्रीले अस्वीकार गर्नुभएको थियो। प्रधानमन्त्रीले अर्को कुनै बैठकमा जवाफ दिने भने पनि समय भने दिनुभएको छैन।
1: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल सहित 29 जना विरूद्ध सम्पत्ति शुद्धिकरण कसुरमा मुद्दा चलाउन सिफारिश गरेको छ। विभागले करिब 20 अर्ब रूपियाँ बिगो कायम गरेर मुद्दा चलाउन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँलाई सिफारिश गरेको हो। सरकारी वकिल कार्यालयका एक अधिकारीका अनुसार इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, जगदम्बा होल्डिङका अध्यक्ष सुलभ अग्रवाल र उहाँकी श्रीमती सुबी अग्रवाल, शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल, जगदम्बा ग्रुपका अध्यक्ष साहिल अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा विरूद्ध मुद्दा चलाउन सिफारिश भएको छ। यस्तै जावलाखेल ग्रुपका प्रबन्ध निर्देशक राज बहादुर शाह, हिमालयन री इन्सुरेन्सकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता, व्यवसायी ऋषिराज मोर, सन्दीप चाचान लगायत विरूद्ध पनि मुद्दा लानुपर्ने विभागको सिफारिश छ। कान्तिपुरमा खबर छ।
0: कायाकैरनमा कृषि शिक्षा र अवसरको विषयमा जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
10: जहाँ पेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कतै रोक्दैन, जहाँ पहिलो आवास हुन्छ। आखिर किन आफ्नो घर आफ्नै हुन्छ? योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठा, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सार्वजनिक ऋण 30 खर्ब नजिक नयाँ बजेटलाई फेरि पनि ऋणकै भर, यसपटक पनि बजेटसँग जोडिएन आयोजना बैंक, मधेसमा सत्ता गठबन्धन परिवर्तन, जसपा र जनमत बाहिरिए, नेकपा र एमाले भित्रिए, प्रधानमन्त्री संसदमा नआएपछि विपक्षीको विरोधका बीच विधेयक पारित, दीपक भट्ट र सुलभ अग्रवाल सहित 29 जना विरूद्ध मुद्दा चलाउन सिफारिश लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग। देशभित्र कृषि शिक्षामा विद्यार्थीको आकर्षण घट्दै गएको छ। विगतमा कृषि शिक्षामा विद्यार्थीको आकर्षण धेरै हुने गरेको थियो, तर पछिल्ला वर्ष कक्षा 12 विज्ञान विषय पढेका विद्यार्थी उच्च शिक्षाका लागि विदेशिने लहरका कारण कृषि संकायमा भर्ना दर 50% भन्दा कम हुन थालेको छ। कृषि प्रधान देशमा विद्यार्थीले किन कृषि पढ्न खोज्दैनन्, अनि कृषिका विद्यार्थी र युवाले खोजिरहेका के छन् त? थप जानकारी सहित साथी मदन पौड्याल।
3: अहिले एमएससी मास्टर्स पढ्दै गरेका मुगुका आशिष देवकोटालाई विगतमा रामपुर कृषि क्याम्पस चितवनमा भर्ना हुन निकै मेहनत गर्नु परेको थियो। त्यसबेला कृषि पढ्ने विद्यार्थीका लागि कोटा नै तोकिएको हुन्थ्यो, तर अहिले विगतमा जस्तो भर्ना हुनकै लागि तछाड मछाड गर्नुपर्ने अवस्था छैन। कृषि पढाई हुने क्याम्पस थपिनु मात्रै नभएर विद्यार्थी पलायन हुनु यसको मुख्य कारण रहेको कृषिका विद्यार्थी देवकोटाको बुझाइ छ।
4: पहिला चाहिँ हाई कमिसन हुन्थ्यो, 5-6 हजारमा तपाईँको 100-200 जनाले नाम निकाल्थे, पढ्थे, त्यसले चाहिँ भ्यालु हुन्थ्यो कृषिको लागि। अहिले चाहिँ पहिला जस्तो छैन। अहिले विद्यार्थीहरूलाई 5-6 हजारजनामा भन्दा बढी चाहिँ विद्यार्थी भेटिनन्, सबै 12 पास गरिसकेपछि चाहिँ बाहिर जाने एउटा ट्रेन्ड चाहिँ चलिरहेको छ।
3: देशभित्र विद्यार्थी नबस्नु र विदेश पलायन हुनुको मुख्य कारणका रूपमा कृषि पढेपछि सीमित रोजगारीको अवसर, विद्यार्थीले भोलि राम्रो गर्न सक्ने आश राख्न नसक्नु, परम्परागत खेती अभ्यास, सरकारको कमजोर नीति लगायत रहेको छ। त्यस्तै कृषि पढाइ हुने विश्वविद्यालयले पनि विद्यार्थी र किसानलाई जोड्न सकिरहेका छैनन्।
4: हामीले गर्नुपर्ने के छ भने, जहाँ कृषि पेसा पढाइ हुन्छ, प्लस टू पढाइ हुन्छ, 3 वर्षको होला, सिजिबिडी कोर्स होला, 9-12 होला, ब्याचलर होला, बिएससी होला, एमएससी होला, हाम्रो विश्वविद्यालय के गर्नुपर्ने छ भने किसानसँग चाहिँ विद्यार्थी जोड दिनुपर्नेछ।
3: कृषि पढ्ने विद्यार्थीलाई किसानसँग जोड्न सके विद्यार्थीलाई व्यावहारिक ज्ञान अझ बढ्छ, त्यस्तै किसानले पनि लाभ लिन सक्छन् भन्नुहुन्छ फेरि कृषिका विद्यार्थी देवकोटा।
4: पढ्दै कमाउँदै अर्को चाहिँ एक विद्यार्थी 5 किसान वा एक विद्यार्थी 10 किसान त्यसरी गर्यौँ भने चाहिँ हाम्रा किसानलाई फाइदा भयो र विद्यार्थी पनि के भयो, प्र्याक्टिकल नलेज चाहिँ गेन भयो कि।
3: विद्यार्थी जसले कक्षा 12 सक्छन् लगत्तै विदेश जाने क्रम रोक्नु अहिलेको मुख्य चुनौती छ। रामपुर सहित कतिपय कृषिका विश्वविद्यालयले पढ्दै कमाउँदै अवधारणा लागू पनि गरेका छन्। देशभित्र विद्यार्थी टिकाउन यतिले मात्रै पुग्दो छैन, पढाइसँगै प्राप्त ज्ञान सदुपयोग गर्ने र व्यावसायिकतासँग जोड्नु पर्नेमा विज्ञको जोड छ। कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको अनुसन्धान तथा प्रसार निर्देशनालयका पूर्व निर्देशक एवं कृषि अर्थविज्ञ प्राध्यापक डाक्टर ऋषिराम कटेल,
5: अपर्च्युन नपाएर भयो उसले, धेरै युनिभर्सिटी धेरै संख्यामा भइसकेपछि त्यसको चाहिँ अलिकति फुलफिल्ड हुन नसकेको अवस्था छ। 100% नै तपाईँको विद्यार्थीहरू सबै इन्स्टिच्युटहरूमा नै पाइँदैन, कारण के भने अब एउटा प्लाइन पार्ट भयो अनि अरू पनि एग्रिकल्चर पढ्नुपर्छ भन्ने छैन कि उसलाई, अहिले के छ युवाहरूलाई एग्रिकल्चर पढ्यो भने त एग्रिकल्चर काम गर्यो होला, जतिले हुँदैन बरु अरू पढ्नु भन्ने हुन्छ त, होइन नि त, उसलाई व्यवसाय बनाउने त्यसरी जान सक्यो भने राम्रो हुन्छ।
1: कृषि शिक्षा अवसर अनि विद्यार्थी र युवाले के खोजिरहेका छन् भन्ने बारे विद्यार्थी र कृषि अर्थविज्ञसँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ।
6: डाक्टर हो वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट उत्तरी सडक काठमाडौँ।
1: नेपाल सरकारले विश्व बैंक र एसियाली विकास बैंक एडीबीसँग नेपाल डिजिटल ट्रान्सफर्मेसन परियोजनाका लागि करिब 13 अर्ब रूपियाँ अर्थात 90 मिलियन डलरको ऋण सम्झौतामा हस्ताक्षर गरेको छ। यस परियोजनाले सुरक्षित डिजिटल पूर्वाधार र डेटा सेन्टरको सुदृढीकरण गर्दै अबको 5 वर्षभित्र 70 लाख नागरिकलाई सार्वजनिक निकायबाट चुस्त अनलाइन सेवा उपलब्ध गराउने र सरकारी कामको समय 6 घण्टाबाट 2 घण्टामा झार्ने वाचा गरेको छ। तर यस्तो वाचा नेपालका लागि नयाँ होइन। यसअघि डिजिटल नेपाल एक्सलेरेसन परियोजना डीएनए र डिजिटल नेपाल प्रोजेक्ट डीएनपी जस्ता पहलहरू मा कुनै प्रगति हासिल नगरी खारेज भएका थिए। विश्व बैंक वा दात्री निकायका परियोजना बाहिर सफल हुँदा नेपालमा किन नतिजा शून्य छ? श्रीलंका, जर्जिया, इजिप्ट जस्ता देशमा सफल हुने टोलीले यहाँ काम गर्दा परियोजना रद्द भएका छन्। यसले अर्थ परियोजनाको सफलता दात्री निकाय भन्दा पनि ऋण लिने देशको कार्यान्वयन क्षमतामा बढ़ी निर्भर हुने डिजिटल अर्थतन्त्र विज्ञ दीप्त साहब बताउनुहुन्छ। डिजिटल रूपान्तरणको परियोजना ऋण अनुदान र संरचनागत अस्पष्टताको भुमरीमा शीर्षकको खबर कान्तिपुरले लेखेको छ।
2: बर्खा नजिकिँदै गर्दा नवलपरासीको सुस्तावासीमा त्रास भरिँदै गएको छ। गएको वर्ष नारायणी नदी बस्तीमा पसेर डुबान भएपछि यो वर्ष पनि फेरि त्यही नियति भोग्नुपर्ने हो कि भन्ने डर उनीहरूमा पैदा हुन्छ। सुस्तामा रहेको सशस्त्र प्रहरी बल नेपाल बीओपीले आफ्नै उद्धारका लागि डुंगालाई तयारी अवस्थामा राखेको छ। नालाको अभावमा पानीको निकास नभएको र त्यसमाथि नारायणी नदी बस्तीमा छिर्दा यहाँ डुबानको जोखिम अत्यधिक हुने गरेको छ। सशस्त्र प्रहरी बलको एउटा भवनबाट अर्कोमा जान पनि डुंगाकै सहारा लिनुपर्ने अवस्था रहेको कार्यालय प्रमुख तथा प्रहरी निरीक्षक वसन्त पण्डितले बताउनुभयो। ब्यारेक र खाना खाने कोठा अलग अलग भवनमा छन्, त्यसैले हामी खाना खान जानका लागि पनि डुंगाको सहारा लिनुपर्छ, पण्डितले भन्नुभयो। 4-5 फिटसम्मको डुबान हुने भएकाले डुंगा बिना खाना खान जान पनि सम्भव हुन्न। 8 फिट अग्ला पिल्लर राखेर भवन निर्माण गरिएको छ, तिनै भवन मुनि डुंगा राखिएको छ। डुबान हुँदा यही डुंगा आवत जावतको माध्यम बन्ने गरेको प्रहरी निरीक्षक पण्डितले बताउनुभयो। प्रहरीलाई आफ्नै उद्धारमा सहज होस् भनेर गाउँपालिकाले गएको वर्ष

0: कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
1: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
0: हाम्रा सेवाहरू:
1: ओपिडी सेवा,
0: विशेषज्ञ ओपिडी सेवा,
1: निशुल्क औषधि वितरण,
0: सशुल्क फार्मेसी सेवा,
1: फिजियोथेरापी सेवा,
0: अकुपंचर सेवा,
1: योग परामर्श सेवा,
0: क्रियाकल्प सेवा,
1: पूर्व कर्म पञ्चकर्म सेवा,
0: छार सूत्र सेवा,
1: जलौका सेवा,
0: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
1: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
0: विस्तृत जानकारीका लागि
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, गैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-696, 98-514-2463।
2: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। मोरङको मिक्लाजोङ 3 नेसेलुङ पार्कमा यति बेला चहल पहल बढेको छ। पहिलो पटक पूर्व आएका वनका राजा भनिने फिरन्ते राउत टी समुदायलाई प्रत्यक्ष हेर्न र सम्वाद गर्न सर्वसाधारणको बिहानैदेखि थामी नसक्नु भीड़ लागिरहेको छ। उनीहरू करिब 1000 किलोमिटर यात्रा तय गरेर शनिबार उत्तरी मोरङको मिक्लाजोङ पुगेका हुन्। कर्णाली प्रदेशका जंगल आसपास घुमन्ते जीवन बिताउँदै आएका राउटे समुदायका 19 जना यति बेला नेसेलुङ पार्कमा छन्। यही पार्क व्यवस्थापन समितिले राउटे सांस्कृतिक मेला आयोजना गरी उनीहरूलाई निम्ति आएको हो। मेला स्थलमा उनीहरूका लागि खाना पकाउने, खाने र सुत्ने टहरा पनि बनाइएको छ। यो सांस्कृतिक मेलामा पूर्वी नेपालका धेरै स्थानीय बासिन्दाले यो फिरन्ते समुदायलाई नजिकबाट निहाल्ने अवसर पनि पाएका छन्। उनीहरूलाई शनिबार भव्य स्वागत गरिएको थियो। अहिले मेला स्थलमा कोही आगन्तुक राउटेको परम्परागत पहिरन निहालिरहेका देखिन्छन् भने कोही उनीहरूले बनाएका काठका भाँडाकुँडा र घरेलु सामग्री खरिद गर्न व्यस्त देखिन्छन्। कतिपय आगन्तुक भने सेल्फी खिच्न र टिकटक बनाउन मस्त हुन्छन्। घुमन्ते समुदायका रूपमा चिनिने राउटेहरू स्थायी बसोबास भन्दा जंगल र प्रकृतिसँग नजिकको जीवन बिताउँदै आएका छन्। मौलिक भाषा, फरक संस्कृति र परम्परागत सिप उनीहरूका विशेषता हुन्। आधुनिक जीवन शैलीको प्रभाव बढ्दै जाँदा उनीहरूको मौलिक पहिचान संकटमा पर्दै गएको भन्दै सरकारले समेत संरक्षणका कार्यक्रम सञ्चालन गर्दै आएको छ। यही सभ्यतालाई पूर्वेली समुदायमा चिनाउने उद्देश्यले नेसेलुङमा मेला आयोजना गरिएको आयोजकको भनाइ छ। कान्तिपुरमा खबर छ।
3: अब विदेशको खबर। संयुक्त राष्ट्रसंघको उच्च अदालत आईसीजेले अन्तर्राष्ट्रिय श्रम संगठनको एक प्रमुख सन्धिमा हड़तालको अधिकारलाई सुरक्षित गरेको फैसला सुनाएको छ। यो निर्णयले विश्वव्यापी श्रम सम्बन्धमा गहिरो प्रभाव पार्न सक्छ। महासन्धि कन्भेन्स 87 भनेर चिनिने सन् 1948 आईएलओ सन्धिले श्रमिकहरूको हड़ताल गर्ने अधिकारलाई अन्तर्निहित रूपमा स्थापित गरेको छ कि छैन भन्ने बारेमा अन्तर्राष्ट्रिय अदालतसँग राय माग गरिएको थियो। आईसीजेका अध्यक्ष युजी युवा सावाले अदालतले यो महासन्धि अन्तर्गत कामदार र उनीहरूको संगठनको हड़तालको अधिकार सुरक्षित गरेको बताउनु भएको छ। यद्यपि न्यायाधीश युवा सावाको भनाइमा अदालतको राय बाध्यकारी छैन, अर्थात हड़तालका लागि कुनै अन्य आधारभूत नियमहरू राख्नु भनेर बुझ्नु हुँदैन।
4: अब खेल खबर। काठमाडौँमा आजदेखि काबा महिला भलिबल च्याम्पियनशीप 2026 शुरू हुँदैछ। प्रतियोगिताको उद्घाटन खेल त्रिपुरेश्वरमा रहेको कबड हलमा बिहान 11 बजे इरान र बंगलादेश बीच हुनेछ। औपचारिक उद्घाटन दिउँसो 2 बजे आयोजना गरिने आयोजक नेपाल भलिबल संघले जनाएको छ। त्यसपछि दिउँसो 3:30 बजे नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको समूह एमा नेपाल, भारत, किर्गिस्तान र मालदिव्स छन्। समूह बीमा इरान, काजाकिस्तान, श्रीलंका र बंगलादेश

0: भएका छन्। एफआईबीबीको आधिकारिक वरियतामा समावेश प्रतियोगिताले नेपाललाई अन्तर्राष्ट्रिय रैंकिङमा सुधार गर्ने अवसर दिनेछ। सन् 2019 र 2022 को उपाधि विजेता नेपाललाई तेस्रो पटक उपाधि जित्ने अवसर छ। नेपालले घरेलु कोर्टमै ट्रफी भित्र्याउने लक्ष्य लिएको छ। अब प्रसंग आईसीसी विश्वकप क्रिकेट लीग टू को आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ। खेल बिहान 9:30 बजे त्रिवी क्रिकेट रंगशाला किर्तिपुरमा शुरू हुँदैछ। नेपालमा भइरहेको लीग टू एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। घरेलु मैदानमा जारी श्रृंखलाको यो अन्तिम खेल हो। पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग डीएलएस पद्धतिमा 2 रनले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले अमेरिकालाई 9 विकेटले तथा स्कटल्याण्डलाई 5 विकेटले हराएको थियो। अङ्क तालिकामा अमेरिका 27 खेलबाट 38 अङ्कसहित शीर्ष स्थानमा छ भने नेपाल 27 खेलमा 22 अङ्कसहित 5 स्थानमा छ। एक दिवसीय प्रतियोगितामा अहिलेसम्म नेपाल र अमेरिका 12 पटक खेलेका छन्। नेपाल 5 खेलमा विजयी हुँदा 6 खेलमा पराजित भएको छ। एउटा खेल टाई भएको थियो। यसैबीच प्रसंग इण्डियन प्रिमियर लीगको इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई हराएको छ। हिजो बेलुका अहमदाबादमा भएको खेलमा गुजरातले चेन्नईलाई 89 रनले हराएको हो। यस हारसँगै चेन्नई प्ले अफ समीकरणबाट बाहिरिएको छ। आईपीएल क्रिकेटको अङ्क तालिकामा गुजरात 14 खेलमा 18 अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ भने चेन्नई समान खेलमा 12 अङ्कका साथ तालिकाको 7 स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुकी 7:45 बजे रोयल च्यालेन्जर्स बेंगलुरू र सनराइजर्स हैदराबादले खेल्दैछन्।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। काठमाडौँ उपत्यका सहित मध्य र पूर्वी भेगका विभिन्न ठाउँमा रातिदेखि नै हल्का पानी परेको छ। सुदूरपश्चिम बाहेकका अरू ठाउँमा आज दिनभर जसो पानी पर्ने र रोकिने क्रम चलिरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा, मधेश, कोशी, बागमती, गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। पश्चिम तराईमा केही दिनदेखि गर्मी बढेको छ।
0: सर्वोच्चमा 27,500 विचाराधीन मुद्दाको चान छ भने असुल उपर हुनुपर्ने जरिवाना झण्डै 35 अर्ब छ। यो बिहिबार कार्यालय समयपछिको लगत हो। लगत अनुसार सर्वोच्चमा 27,517 निवेदन विचाराधीन छन्, जसमध्ये 2 वर्ष नागेका मुद्दा संख्या 10,288 छन्। यसै गरी 5 वर्ष भन्दा पुराना मुद्दा 1,560 थान रहेको अभिलेख छ।
1: सर्वोच्च शिखर सगरमाथामा अस्ति बुधबार एकै दिन कम्तीमा 274 जनाले सफल आरोहण गरेका छन्। पर्यटन विभाग र पर्वतारोहण व्यवसायका अनुसार यो नेपाल तर्फबाट सगरमाथामा एकै दिन भएको अहिलेसम्मकै ठूलो आरोहण हो।
0: 4 दिनमा सरकारले समस्याग्रस्त सहकारीका 761 बचतकर्ताको रकम फिर्ता गरेको छ। 6 सहकारीका 761 बचतकर्ताको 32,86,000 बचत रकम फिर्ता भएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जनाएको छ। पहिलो चरणमा 10,000 रूपियाँ भन्दा कम बचत रहेका बचतकर्ताको रकम फिर्ता गरिएको छ। समितिले जेठ 4 बाट यस्तो रकम फिर्ता गर्न शुरू गरेको हो। समितिका अनुसार यता कान्तिपुर सहकारीका, शिव शिखर बहुद्देश्य सहकारीका, पशुपति सहकारीका र नागरिक कल्याण सहकारी तथा कृषि विकास बहुउद्देश्य सहकारीका रकम फिर्ता गरिएको हो।
1: काया कैरनमा अब पालो उखानको।
0: परेवाको दाँत छैन, काँचा मकै राख्दैन।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: सार्वजनिक ऋण 30 खर्ब नजिक, नयाँ बजेटलाई फेरि पनि ऋणकै भर, यस पटक पनि बजेटसँग जोडिएन आयोजना बैंक।
1: प्रधानमन्त्री संसदमा नआएपछि विपक्षीका अवरोध बीच विधेयक पारित, सभामुखको मर्यादामाथि नै प्रश्न उठेको भन्दै विपक्षी दलहरू असन्तुष्ट।
0: कृषि शिक्षामा विद्यार्थीको आकर्षण घट्दो, देशभित्र अवसरको कमी मुख्य कारण, विश्वविद्यालयले विद्यार्थी र किसानलाई जोड्नु पर्नेमा जोड।
1: श्रम सन्धिले हड़तालको अधिकार सुरक्षित गरेको आईसीजेको फैसला विश्वव्यापी श्रम सम्बन्धमा गहिरो प्रभाव पार्न सक्ने।
0: र काबा महिला भलिबल च्याम्पियन, आजदेखि आईसीसी विश्वकप लीग टूमा नेपालले आज अमेरिकासँग खेल्दै, आईपीएलमा गुजरातले चेन्नईलाई हरायो।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले कान्तिपुरमा गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौ। संसदमा बोल्न नखोज्ने प्रधानमन्त्रीसँग यो कार्टुन सम्बन्धित छ। यहाँ दाढी पालेका, कालो टोपी र कालै पोसाक लगाएका प्रधानमन्त्री जस्तै देखिने मान्छे बलै संसदको अगाडि पुगेका छन्। बोल्नको लागि उभिने ठाउँमा उभिन नभ्याउँदै हतार हतार पाइला चाल्न लागेका उनी भन्दैछन्, म बोल्दिन भन्दै मेरा दुई शब्द यी टुङ्ग्याउँछु। हस्त, धन्यवाद। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँग हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही जेठ 9 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517। हार्दिक आमन्त्रण बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 मिर्चैया गाउँ निवासी टंक भण्डारी र शेरबहादुर भण्डारीका पूजनीय पिता रणबहादुर भण्डारीको 64 वर्षको उमेरमा दुखद निधन भएकोमा उहाँको अन्तिम दाह संस्कारमा सहभागी एवं श्रद्धाञ्जली व्यक्त गर्नुहुने सम्पूर्ण आफन्तजन तथा इष्टमित्रहरूलाई यही जेठ 7 गते पिपल पानी हाल्ने तथा 9 गते पितृप्रसाद ग्रहणका लागि हार्दिक आमन्त्रण गर्दछौ।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 97.2 मेगाहर्ज गर्जन छ सधैँ भाग छैन।
3: तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला अनि बर्दियाको रेडियो टाइगर सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि सुनिरहनु भएको छ।
4: अब खबर विस्तारमा। कर्णालीका मुख्यमन्त्री यमराल कणेलले कर्णाली प्रदेशको हुम्ला र सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाको सीमा क्षेत्र लामपाटा क्षेत्रमा देखिएको सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहको ध्यान आकर्षण गराउनु भएको छ। कणेलले प्रधानमन्त्री शाहलाई एक पत्र लेख्दै विगत केही दिनदेखि उत्पन्न सीमा विवादका कारण नागरिकहरू बीच द्वन्द बढ़ेको र शान्ति सुरक्षामा बाधा भई जनजीवन प्रभावित भएको उल्लेख गर्नुभएको छ। कर्णालीले प्रधानमन्त्री शाहलाई लेखेको पत्रमा दुई जिल्लाको सीमा विवादबाट थप क्षति हुन नदिन आवश्यक सजगता अपनाउनु पर्नेमा समेत जोड़ दिनुभएको छ। उहाँले विवाद समाधानको संघीय सरकारले आवश्यक पहल गर्नुपर्ने औल्याउनु भएको छ। हुम्ला र बाजुरा जिल्लाको सीमा विवाद तत्काल समाधान गर्न सांसदहरूले सदन मार्फत सरकारको ध्यान आकर्षण गराएका छन्। प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा सांसद जयपति रोकाईले सरकारले वार्ता र सम्वादको माध्यमबाट दुई जिल्ला बीचको सीमा विवादबारे तत्काल समाधान खोज्न माग गर्नुभएको छ। हुम्ला र बाजुरा क्षेत्रको विवादलाई लिएर कर्णाली राजमार्ग नै अवरूद्ध भएको भन्दै उहाँले दुई जिल्ला बीचको सीमा विवाद सरकारले सम्वादबाट समाधान खोजी राजमार्ग तत्काल खुलाउनु पर्ने बताउनु भएको छ। सांसद केपी खनालले हुम्ला र बाजुरा जिल्लाको सीमा रानी सिंह क्षेत्रको विवादका कारण धनगढ़ी उपमहानगरपालिकाका प्रमुख गोपी हमाल सहितको समूहप्रति दुर्व्यवहार भएको प्रति सरकारको ध्यान आकर्षण गराउनु भएको छ। उहाँले हिमाली गाउँपालिकाका साइपाल क्षेत्र जडीबुटी र वन्यजन्तुहरू कपार भण्डार भएकाले त्यस क्षेत्रमा वर्षौंदेखि तस्करहरूले कर छलेर अवैध तरिकाले जडीबुटी र वन्यजन्तुको बेचबिखन गरेको विषयलाई प्रहरी चौकी राखेर नियन्त्रण गर्न खोज्दा दुर्व्यवहार भएको बताउनु भएको छ। उहाँले क्षेत्रको नागरिकको सुरक्षा जडीबुटीको संरक्षण र घाइतेको सरकारले उपचार गर्न पनि माग गर्नुभएको छ। सांसद जनकराज गिरीले यही जेठ 4 गते हुम्ला र बाजुरा जिल्लाको हिमाली गाउँपालिका 3 प्रहरी सहायक निरीक्षक महेश धामी र हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा लगायतलाई सांघातिक आक्रमण गरिएको प्रति सरकारको ध्यान आकर्षण गराउनु भएको छ। उहाँले पनि यस क्षेत्रको सीमा विवाद तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभएको छ।
3: यसैबीच हुम्ला र बाजुराको सिमानामा स्थायी प्रहरी चौकी निर्माण गर्ने विषयलाई लिएर भएको झडपमा घाइते भएका 6 मध्ये 4 गम्भीर घाइतेलाई हेलिकप्टरमा आफत उद्धार गरी थप उपचारका लागि सुर्खेत ल्याइएको छ। बाजुराको हिमाली गाउँपालिका 3 लामपाटामा हुम्ला र बाजुराका स्थानीय बीच भएको झडपमा पनि गम्भीर घाइते हुनुभएका पेमागारा गुरूङ, लक्ष्मी गुरूङ, मीन कुंवर र नरबहादुर गुरूङलाई उपचारका लागि सुर्खेत ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। झडपका क्रममा प्रहरी चौकी बिछियामा कार्यरत प्रहरी सहायक हवलदार महेश तामी र हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा पनि घाइते हुनुभएको छ।
4: कर्णाली प्रदेशका स्थानीय तह मध्ये सोलनको दारमा गाउँपालिका सबैभन्दा कम बेरोजगार हुने पालिका बनेको छ। महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष 2081-82 को लेखा परीक्षणमा दारमा गाउँपालिकाको बेरोजगार 0.25% भएको उल्लेख छ। यो कर्णाली प्रदेशमै सबैभन्दा कम बेरोजगार हुने दर भएको पनि प्रतिवेदनमा उल्लेख छ। महालेखाले पालिकाको 1,02,21,00,000 रूपियाँ लेखा परीक्षण रकम मध्ये 25,17,000 रूपियाँ बेरोजगार कायम भएको जनाएको छ। दोस्रोमा कम बेरोजगार हुने पालिका पनि सलानकै त्रिवेणी गाउँपालिका बनेको छ। त्रिवेणी गाउँपालिकामा 92,77,07,000 रूपियाँको लेखा परीक्षण हुँदा 27,19,000 रूपियाँ मात्र बेरोजगार देखिएको छ। यो कुल लेखा परीक्षणको रकमको 0.29% रहेको छ। दारमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम ओलीले लेखा परीक्षण प्रतिवेदनलाई सुधारको मार्गचित्रका रूपमा लिएको बताउनु भएको छ। उहाँले वित्तीय अनुशासनलाई थप सुदृढ गर्दै बेरोजगार शून्यतर्फ लैजाने लक्ष्यसहित पालिकाले काम गरिरहेको पनि दावी गर्नुभएको छ।
3: यस्तै कर्णाली प्रदेश सरकारको बेरोजगारको रकम भने फेरि उकालो चढ़ेको छ। आर्थिक वर्ष 80-81 1.22% रहेकोमा गत वर्ष 81-82 बेरोजगारको ग्राफ बढ़ेर 2.08% पुगेको छ। सात प्रदेशमध्ये कर्णाली प्रदेश धेरै बेरोजगार हुने दोस्रो प्रदेश बनेको छ। कर्णाली प्रदेशभन्दा धेरै मध्य प्रदेशको बेरोजगार 3.77% पुगेको छ। गत आर्थिक वर्ष 81-82 मात्रै कर्णाली सरकारको थप 77,35,62,000 रूपियाँ बेरोजगार थपिएको छ। यो सँगै कर्णाली प्रदेशको बेरोजगार बढ़ेर 4,73,56,07,000 पुगेको छ। आर्थिक वर्ष 81-82 कर्णालीको बेरोजगार 4,12,05,00,000 रहेकोमा जम्मा 17,64,00,000 मात्र असुल भएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ।
4: सल्यानको छत्रेश्वरी गाउँपालिका 4 पोखरी डाँडामा कडा चट्टान छिटोल्दै पहिलो पटक मोटर बाटो पुगेसँगै स्थानीय खुशी भएका छन्। छत्रेश्वरी गाउँपालिका 4 करिब 16,00,000 रूपियाँ लागतमा निर्माण गरिएको निगाल चुला टोड़किए पोखरी डाँडा सड़क उद्घाटनसँगै यो गाउँ प्रत्यक्ष रूपमा सड़क सञ्जालसँग जोड़िएको छ। वर्षौंदेखि पैदल हिँड्न बाध्य पोखरी डाँडाका बासिन्दाको घर आँगनमा पहिलो पटक मोटर गाड़ी पुगेपछि गाउँभरि नै हर्ष र उमंगले रमाइलो माहौल देखिएको छ। गाउँसम्म मोटर बाटो पुगेपछि दैनिक उपभोग्य सामग्री ढुवानी बिरामीको आवत जावत र कृषि उपज बजारसम्म पुर्याउन सहज भएको छ। सड़कको करिब 200 मिटर भाग कडा चट्टान तारेर निर्माण गरेको ओडा प्राविधिक जनक घरतीले बताउनुभयो। गाउँपालिकाकै अक्सा भेटर प्रयोग गरी इन्धन व्यवस्थापन सहित सड़क निर्माण गरेको भौगोलिक रूपमा अत्यन्त कठिन क्षेत्र भएकाले सड़क निर्माण चुनौतीपूर्ण भए पनि स्थानीयको आवश्यकता र दीर्घकालीन सुविधालाई ध्यानमा राखेर काम सम्पन्न गरिएको वडाध्यक्ष छविलाल खत्रीले बताउनुभयो। पोखरी डाँडामा 16 घरधुरी रहेको छन् भने अधिकांश नागरिकहरू तरकारी खेतीमा निर्भर छन्। सड़क विस्तारसँगै उत्पादन भएको तरकारी सहजै रूपमा बजारसम्म पुर्याउन सक्ने भएपछि स्थानीयवासीमा उत्साह थपिएको छ। भेरी खबरमा खबरको सिलसिला जारी नै छ। अहिले भने यो छोटो विश्राम।
5: हार्दिक आमन्त्रण। बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 मिर्चैया गाउँ निवासी टंक भण्डारी र शेरबहादुर भण्डारीका पूजनीय पिता रणबहादुर भण्डारीको 64 वर्षको उमेरमा दुखद निधन भएकोमा उहाँको अन्तिम दाह संस्कारमा सहभागी एवं श्रद्धाञ्जली व्यक्त गर्नुहुने सम्पूर्ण आफन्तजन तथा इष्टमित्रहरूलाई यही जेठ 7 गते पिपल पानी हाल्ने तथा 9 गते पितृप्रसाद ग्रहणका लागि हार्दिक आमन्त्रण गर्दछौ।
6: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
0: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
7: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
6: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
7: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुग सक्ता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
0: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
6: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081534328। फेरि सुन्नुहोस् है, 98480 27590।
7: केपी पोली क्लिनिक भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना:
1: यही जेठ 8 गते शुक्रबारको दिन
7: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियर एवं पाइल, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच, उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान: केपी पोली क्लिनिक भुरीगाउँ, बर्दिया।
8: सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि

0: यही जेठ 8 गते शुक्रबारको दिन
1: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियार एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
2: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
3: यही जेठ 9 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455517।
4: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
5: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
4: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरीगाउँ बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुरीगाउँ बर्दिया। प्रोप्राइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 9842479774।
6: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरीगाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
7: विजय सुनचाँदी पसलमा नै किन नि?
6: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 9883638058। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
8: साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइलानी बर्दियाको रेडियो टाइगर सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ। तिनजेला हामीले छिमेक सेरोफेरो लगायतका खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। बबई नदीको पानी लिफ्टिङ गरेर दाङको तुलसीपुर ल्याउन सञ्चालन गर्न लागि आयोजना सफल हुन थप 6 महिना लाग्ने बताइएको छ। अहिलेसम्म आयोजनाको पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगे पनि विद्युत जडान तथा होम कनेक्शन लगायतका काम बाँकी रहेकाले थप काम पूरा हुन 6 महिना लाग्ने संस्थाका अध्यक्ष यमकान्त भण्डारीले बताउनु भएको छ। पछिल्लो चरणमा निर्माणको जिम्मा पाएको ठेकदारले निर्माण सामग्रीको मूल्य बढ़ेको भन्दै काम रोकेकाले पनि केही समय ढिलाइ भएको उहाँले बताउनु भएको छ। अध्यक्षले निर्माण कम्पनीलाई काम सञ्चालन गर्न ताकता गरिरहेको भन्दै अब यथाशीघ्र कामले निरन्तरता पाउने दावी गर्नुभएको छ। 56,80,24,000 रूपियाँको लागतमा आयोजना सम्पन्न हुने गरी काम अघि बढ़ेको छ।
9: सरकारले असार 1 गतेदेखि कक्षा 11 पठन पाठन शुरू गर्न निर्देशन दिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय इकाई केन्द्रहरूलाई पत्राचार गर्दै असार 1 गतेदेखि कक्षा 11 पठन पाठन शुरू गर्ने बारेमा जानकारी गराएको हो। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको केन्द्रले पठाएको पत्रमा शैक्षिक सत्र 2082 माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा प्रकाशन भइसकेकाले असार 1 गतेदेखि नै पठन पाठन शुरू गर्न भनिएको छ। विगतका एसई नतिजा प्रकाशन हुन 3 महिना समय लाग्ने भए

0: अनि यसपालि एक महिनामा रचितासार बजारमा भइसकेको छ। यसअघि असारमा रचिता प्रकाशन गरेर साउन पछि मात्रै कक्षा एघारको पढ़ाई शुरू हुने गरेकोमा यस वर्ष एक महिना अघि नै पढ़ाई शुरू हुन लागेको हो। यसैबीच यो वर्षको एसएलसीको ग्रेड वृद्धि परीक्षा पनि असार एक गतेदेखि नै हुँदैछ।
1: विश्व क्रिकेट लीग दुईमा आज नेपाल अमेरिकासँग खेल्दैछ। त्रिवी क्रिकेट मैदानमा अहिले 9:30 बजे खेल शुरू हुनेछ। घरेलु मैदानमा जारी श्रृंखलामा 3 मध्ये 2 खेलमा जितेको नेपाल 1 खेलमा पराजित भएको छ। अमेरिकासँगको पहिलो खेल जितेको नेपाल अमेरिकालाई लगातार दोस्रो पटक घरेलु मैदानमा हराउने योजनामा रहेको छ भने अमेरिका नेपालसँग बदला लिने प्रयासमा रहेको छ। नेपाल पहिलो खेलमा स्कटल्याण्डसँग 2 रनले पराजित भए पनि दोस्रो खेलमा अमेरिका र तेस्रो खेलमा स्कटल्याण्डलाई हराउन सफल भएको छ। यसै गरी अमेरिका पनि पहिलो खेलमा स्कटल्याण्डसँग पराजित भएको छ भने

0: ਪਹਿਲਾਂ ਚੈਂਪੀਅਨਸ਼ਿਪ ਸ਼ੁਰੂ ਹੁੰਦਾ ਜੀ।
1: ਰੇਡੀਓ ਟਾਈਗਰ ਸਟੂਡੀਓ ਟਾਈਮ ਅਹਿਲੇ बिहानको सात बजेको छ।
2: इट्स टाइम सिका प्रायोजक पुलिगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन सपिङ सेन्टर। दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन सपिङ सेन्टर पुलिगाउँमा जाऊ।

0: नमस्कार। रेडियो कार्यक्रम जनतासँग जनप्रतिनिधि गेरुवा गाउँपालिका गतिविधिमा साथी नारायण पौडेल अनि म भावुक योगीको तपाईंलाई हार्दिक स्वागत छ। गेरुवा गाउँपालिकाको कार्यालयबाट प्रभाव भइरहेका सेवा सुविधाका विषयमा जानकारी दिन तथा आगामी दिनहरूमा गाउँपालिकाको कार्यालयले प्रवाह गर्ने सुविधा तथा लागू गर्ने योजना लगायत विविध विषयमा सूचना दिँदै गाउँपालिकालाई सुन्दर, व्यवस्थित तथा जनभावना मैत्री बनाउने उद्देश्यले यो कार्यक्रमको शुरूआत गरिएको हो।
1: रेडियो कार्यक्रम जनतासँग जनप्रतिनिधि गेरुवा गाउँपालिका गतिविधिमा गेरुवा गाउँपालिकाको संक्षिप्त परिचय यिनै विषयवस्तुसँग सम्बन्धित जानकारी गेरुवा गाउँपालिकाका जनप्रतिनिधिहरू तथा विभिन्न शाखाका प्रमुखहरूसँग गरिएको कुराकानी गाउँपालिकाका विविध गतिविधिका साथै सन्देशमूलक जानकारी पनि दिनेछौ।
0: यो कार्यक्रम गेरुवा गाउँपालिकाको कार्यालय पशुपति नगर बर्दियासँग मिलेर शान्ति बजारमा रहेको रेडियो गेरुवा एफएम 90.7 मेगाहर्जले तयार पारेको हो। यो कार्यक्रम बेलुका यस्तै समयमा र पुनः प्रसारण भोलिपल्ट बिहान 7 बजेदेखि रेडियो गेरुवा एफएम 90.7 मेगाहर्ज र रेडियो टाइगर 99.2 मेगाहर्जमा सुन्न सक्नुहुन्छ। यसका साथै तपाईँ हामीलाई रेडियो गेरुवा .com.np tigerkhabar.com र हाम्रो पात्रोबाट पनि संसारभर सुन्न सक्नुहुन्छ।
1: गेरुवा गाउँपालिकाको स्थापना विक्रम सम्बत 2073 साल फागुन 27 गते भएको हो। साबिकका पातावार, पशुपति नगर, गोला र मनाउ गाउँ विकास समिति मिलेर गेरुवा गाउँपालिका बनेको हो। 78.41 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको गेरुवा गाउँपालिकालाई 6 वटा ओडाहरूमा विभाजन गरिएको छ। विक्रम सम्बत 2078 सालमा गरिएको जनगणना अनुसार गेरुवा गाउँपालिकामा 33,514 जनसंख्या रहेको छ। बर्दिया जिल्लाको सदरमुकाम गुलरियादेखि झण्डै 35 किलोमिटरको दूरीमा रहेको यस गाउँपालिकाको सिमाना पूर्वमा बर्दिया राष्ट्रिय निकुञ्ज र गेरुवा नदी, पश्चिममा राजापुर नगरपालिका कर्णाली नदी र कैलाली जिल्ला, उत्तरमा बर्दिया राष्ट्रिय निकुञ्ज र कैलाली जिल्ला अनि दक्षिणमा राजापुर नगरपालिकाले छुट्याएको छ।
0: जातीय विविधता

0: गाउँपालिकामा विकासका प्रशस्त सम्भावनाहरू रहेका छन्। बर्दियाकै पर्यटकीय गन्तव्यको रूपमा रहेको ओखरिया इन्टेक यसै गाउँपालिका अन्तर्गत पर्दछ। सचेत राजनैतिक दल र उत्प्रेरित गाउँपालिकावासी समेत यो पालिकाका दरिलो अनि दिगो विकासको स्रोतका रूपमा रहेका छन्।
1: गेरुवा गाउँपालिकामा आधारभूत तहदेखि उच्च शिक्षासम्म प्रदान गर्ने शैक्षिक संस्थाहरूमा क्याम्पस एक, पाँचवटा मावि, सातवटा आवि, एकाठ, पन्ध्रवटा प्रावि एक पाँच सँगै 56 प्रारम्भिक बाल विकास केन्द्र रहेका छन्। स्वास्थ्य क्षेत्रमा यहाँ 4 स्वास्थ्य चौकी, 1 आयुर्वेद औषधालय र 1 सामुदायिक स्वास्थ्य इकाई तथा 72 ग्रामीण स्वास्थ्य स्वयं सेविकाहरूले सेवा दिइरहेका छन्।
0: गेरुवा गाउँपालिका विशेष रेडियो कार्यक्रममा गेरुवा गाउँपालिका जनतासँग जनप्रतिनिधि गेरुवा गाउँपालिका गतिविधिमा आज हामी गेरुवा गाउँपालिका वडा नम्बर 4 वडा अध्यक्ष महेन्द्र प्रसाद चौधरीसँग कुराकानी गर्न गइरहेका छौं। स्वागत छ यहाँलाई रेडियो कार्यक्रम नागरिकसँग जनप्रतिनिधिमा। आराम हुनुहुन्छ? निर्वाचित भएको पनि 4 पुग्यो, अब 1 बाँकी छ कार्यकाल पूरा हुन। यो 4 अन्तरालमा निर्वाचित भइसकेपछि वडाको वर्तमान अवस्था संक्षेपमा भन्नु पर्यो भने विगत र अहिले
2: अन्तर चाहिँ धेरै भएको छ।
0: जस्तै
2: हामी भौतिक पूर्वाधारहरू पनि हाम्रो वडामा कम से कम 4-5 किलोमिटर जति टेन्डर भएको थियो। त्यसमा 1,800-1,500 रुपियाँ खालको ट्याक्सै भनेको छ। अब चाहिँ निर्माण व्यवसायको कारणले अन्तरण नसकेका छैन, यो 24 सुरु गर्छु है भनेको छ। वालहरू लगाएका छौँ होइन, त्यसपछि पुलहरू बनाएका छन्, क्यानलहरू बनाएका छन्, परिवर्तन चाहिँ भएको छ।
0: विकास पूर्वाधारले फड्को मारेको हो, कालोपत्रे अनि पुल, कलभर, सडक स्तर उन्नति,
2: क्यानलहरू, क्यानल मतलब त्यो हुन्छ नि त, पक्की च्यानल पक्की पुला भनौँ, त्यसमा पनि गरेका छौँ।
0: यो आर्थिक वर्ष सकिन लाग्यो होइन, कति बजेट थियो, कति योजनाहरू थियो, समयमै सम्पन्न हुने नहुने के छ अवस्था?
2: यो आर्थिक वर्षमा वडाको त वडामा हाम्रो दुईटै गरेर कमसे कम 60 लाख भन्दा अलिकति माथि चाहिँ, त्यसमा चाहिँ काम त सबै सम्पन्न भइसकेको अवस्था चाहिँ अलिकति 2 छन्। एउटा चाहिँ गणेश मन्दिर थियो हाम्रो यो गिद्धपुरमा, त्यहाँ चाहिँ बाटोमा बन्ने कारण, बाटोमा बनाउँछु भन्ने कारणले त्यो चाहिँ मैले रोकेको छु, अरू चाहिँ सब सम्पन्न भइसकेको अवस्था छ। एउटा चाहिँ खोपिल्ने गर्दा खोपिल्ने थियो हाम्रो, त्यसमा 3 पैसा छुट्याएका थियौँ, त्यो अनुगमन गर्दाखेरि त्यसमा एउटा रुख खुसेर त्यो चाहिँ बन्न लायक नभएर त्यसलाई ढिलाएर गर्दा पनि पैसा नपुग्ने भयो 3 लाख, त्यस कारणले त्यसलाई मर्च गरेर यो जनता माझमा चिल्ड्रेन पार्क बनाउने योजना चाहिँ आजै हिजो नगरेर म कार्यपालिकामा दिएको छु।
0: ओभन जिम क्लब चिल्ड्रेन पार्क,
2: चिल्ड्रेन
0: पार्क। यो आर्थिक वर्षको अब अन्तिम, तपाईँको कार्यकालको अन्तिम बजेट बनाउने तयारीमा पनि हुनुहुन्छ होला, विकास निर्माणका पूर्वाधारको कुरा अझै गर्ने हो भने, यहाँले निर्वाचित भएर आउँदा वडावासी समक्ष जुन भाषा गर्नुभएको थियो कतिसम्म पुरा भयो, कतिसम्म बाँकी छ, समय भनेर ती सबै पुरा हुन सक्ने नसक्ने के छ?
2: भौतिक निर्माणका हिसाबले त गरेका छौँ होइन, सबै किसिमले घटना दर्तामा अलिकति समस्या चाहिँ छ, अरू कुरामा गुनासो छ जस्तो मलाई लाग्दैन। घटना दर्तामा चाहिँ दुईतिरै भन्नाले उहाँहरूले अलिकति चाहिँ सेवा पाउनु भएको छैन कि जस्तो मलाई लाग्छ, तर यहाँबाट प्रदान गरेर नसक्ने सेवा लिएर आउनुहुन्छ, त्यस कारणले मात्रै फर्काएका छौँ। नभए हामीले भनेका चाहिँ गरेछौँ जस्तो लाग्छ, अब सबैको त सम्भवै भएन होइन सर,
3: धेरै जसो सन्तुष्ट हुनुहुन्छ।
0: पुरानो योजना छनौट गर्नुपर्दा टोल टोलमा जब गइन्छ नि, गाउँ टोलमा जाँदा विशेष गरी वडावासीले कस्ता खालका योजनाहरू माग गर्नुहुन्छ?
2: भौतिक संरचना उहाँहरूबाट धेरै आउँछ, एउटा टोलबाट कमसे कम माग्नुभयो भने 3-4 एउटै टोलबाट योजना आउन लगाएका छन्। त्यसका बावजुद पनि हामी अब स्वास्थ्य शिक्षा सबै होइन
0: समेटर लिएर जानु पर्यो,
2: बाल बालिका ज्येष्ठ नागरिक यसरी समाजले लगेर बनाउनु।
0: तपाईँको वडामा पालिकाबाट, प्रदेशबाट, संघबाट भएका ठुला योजनाहरूको अवस्था के छ, कति पर्याचन आगामीमा के पर्ने योजना छ?
2: एउटा चाहिँ हामीले पालिकामा प्रदेश समर्थक भन्ने छ, एउटा केन्द्रीय समर्थक भन्ने चाहिँ छ, त्यो दुईटै योजना चाहिँ हामी कहाँ पर्याप्त हुन्छ। अब सबै हामी पालिकामा जुन हिसाबले प्रचार छ त्यो चाहिँ एउटै दलबाट बनेको कारणले हामी अब सबैलाई सबै टोल समेट्नुपर्छ भन्ने चाहना चाहिँ सबैवटा समेट्नुपर्छ भन्ने चाहना चाहिँ त्यस्तै चाहिँ प्रदेश समपूरकका योजनाहरू हामीले गऱ्यौँ। त्यही मैले अघि 1802 बाटो भन्दै थिएँ त्यही योजना मार्फतका हुन्छ। त्यसमा छन् सर अब यो यता भौतिकता सार्वजनिक जनता कार्यक्रमहरू पनि छन् बाहिरबाट पनि आछन् तर अब समयमा सम्पन्न हुँदा सबभन्दा चाहिँ सार्वजनिक जनको हाम्रो त्यो मङ्गलपुरदेखि इन्टेक्सन अब होइन त्यही गरेको आरम्भमा सबै पिच हुन्थ्यो 7.5 मिटरको आसपास पिच अहिले चाहिँ उहाँ पनि अलिक दुर्ग गतिमा हुनुहुन्छ भने त्यो भन्यो भने चाहिँ विकास भएको देखिन्छ।
0: धेरै भयो नि कहिले भन्नु सक्छ
2: उहाँ 10 वर्ष जस्तो भइसक्यो जस्तो लाग्छ मलाई उहाँको केन्द्र भएको खै कति कारणले अब त बन्छ 100% बन्छ
0: कारलाई ढोक्नु पर्यो
2: कारलाई त हामी त पालिकाबाट तपाईँको कार्यपालिकाबाट कतिपटक निर्णय गरेर सबै डिभिजनलाई
0: पठाएको
2: सकिन्थ्यो सर अब तर त्यो तोड्नु भन्दा त अब यत्रो पैसा यहाँ पर्ला नपर्ला फेरि होइन यिनैले अब 1 वर्षसम्म गर्न सक्छन् भने काम चाहिँ गराउँदा बेस होला जस्तो लाग्छ।
0: तपाईँको वडामा विशेष गरी यो विपदका कुरा गर्ने हो भने प्राकृतिक प्रकोपको कुरा बाढीको कुरा होला होइन नजिकै गर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र आसपासमा पनि छ होइन कतिको छ
2: कुरा गर्नुहुन्छ भने सबभन्दा 1 नम्बरमा चाहिँ केही जमिनको नाउँ पनि छ। आज 1 नम्बरको बुर्गाले शान्तिगेटको तपाईँको शान्तिपुरबाट मलाई फोन गर्नुभएको छैन यहाँ त सब धुप बनायो खत्तम बनायो टर्च भनिदिनु पर्यो अनि बल्बहरू भनिदिनु पर्यो भन्ने कुरा छ। अब हामी पनि अस्ति भर्खर उहाँलाई 9-10 वटा बत्ती चाहिँ त्यो टोलमा हामीले गरेको अवस्था चाहिँ छ। उसका लागि जनगणनालाई हामी एउटा उच्च मकान पनि दिएका छौँ त्यसैले मध्यनजर गर्दै अब यी फेरि यसरी यो पल्केपछि नै बगाले हात्ती आउँदो रहेछन् हेर्नुहोस् अहिले चाहिँ 1 नम्बरमा चाहिँ हाम्रो यो शान्तिपुरमा चाहिँ एकदमै त्यहाँ
0: हात्तीको
2: हात्तीको जिन्दगी छ र विपत्तिमा पनि छ सर त्यसमा हिजो पनि आएर घरपालुवा जनावरहरू पाकेबाट होइन गोठमा बाँधेको गोरु मारिदिनेदेखि लिएर सबै कुराहरू छन् बङ्गुरहरू मारिदिन्छन् चितुवा भन्दा बाघै आउँछ जस्तो लाग्छ मलाई पाके बाघै आउँछ जस्तो लाग्छ मलाई त्यस्तो खालको छ। अन्त दोस्रोमा चाहिँ अब यो तपाईँको पहिला यता भङ्गालो भनेर चाहिँ यहाँबाट जनता माओवादी माथिदेखि ओभरफ्लो भएर यो दक्षिण पूर्वमा चाहिँ दुबान पनि भएको अवस्थामा छ। त्यस्तो त अब त्यहाँ नदीबाट छेपिन भए पनि माथिबाट अलि 2-4 दिन लगातार पानी पर्यो भने के भन्छ यो दुबान हुने धानहरू दुबान हुने हाम्रो घरमा पानी पस्ने जस्तो वातावरण चाहिँ त्यस्तो विपद चाहिँ
0: उहाँको शिक्षा र स्वास्थ्यको अवस्था कस्तो पाउनु भएको छ पहिले र अहिले?
2: अहिले त शिक्षामा चाहिँ धेरै फड्को मारेको जस्तो मलाई लाग्दछ। पहिला र अहिलेमा आकाजनकले फरक छ। हाम्रो यहाँ 5 वटा यो वडामा 5 वटा विद्यालय छ, सरकारी विद्यालय 5 वटा सबैले राम्रो रिजल्ट ल्याउनु भएको छ। तर यो हाम्रो मेरा विद्यापुरमा चाहिँ त्यहाँ चाहिँ राम्रो भएको अवस्था छैन। त्यहाँ सबैजना सबभन्दा सेन्ट्रलमा भएको विद्यालय पनि हो, त्यहाँ सबभन्दा कम विद्यार्थीको संख्या पनि कम, तर अहिले सबले उहाँहरूको निराशजनक छ। अन्त चाहिँ सबै विद्यालयहरू राम्रो गर्नु भएको छ।
0: स्वास्थ्यमा
2: झन् अब हामीले जिल्ला टप भन्नुपऱ्यो, स्वास्थ्यमा कुनै किसिमको उयो छैन। अब मान्छे के हुन्छ भने अरूभन्दा पनि आफ्नो भन्दा पनि के भन्छ यो जुन डेलिभरीको कुरा छ हाम्रो बर्थरुममा डक्टर नगरमा आएर जिल्ला तिर्गार त्यो ठिकै पनि लाग्छ हामीले यहाँ पनि रिस्क लिनु पर्यो होइन। त्यही पनि हामी 1 सालमा त्यो 40-42-45 चाहिँ यही हाम्रो वर्किङ सेन्टरमा चाहिँ बच्चा जन्माउनुहुन्छ।
0: अनि 5 वर्ष पुग्यो निर्माणाधीन अवस्थामा छ पालिकाको ठुलो 10 सयको अस्पतालले गति लिन सके छैन भन्ने आयो विशेष गरी कृषिलाई कतिको ध्यान दिनुभएको छ विगतमा र अब आगामी दिनमा कस्तो गर्ने छ? जस्तो मलको कुरा भयो, बिउको कुरा भयो, एग्रीकरणको कुरा भयो होइन, के छ कृषकको कुरा?
2: कृषकहरू त हामी दिएका छौँ, किसानहरूलाई मटर पनि दिएका छौँ होइन, पम्पसेट पनि दिएका छौँ, मैले अघि नै पनि सिँचाइ क्यानलहरू बनाएका छौँ। प्रत्येक वर्ष हामी अब एकदम उहाँको पर्याप्त रूपमा त धानको बिउ पनि दिन सकेका छैन, गाउँको बिउ पनि दिन सकेका छैन, तर सबै किसिमका के भन्छ तरकारी फलफुलदेखि लिएर सबै यो हाम्रो भेटनरी तालिमहरू पनि प्रत्येक वर्ष हुने गरेका छन् यहाँबाट होइन। तर पर्याप्त रूपमा चाहिँ पुगेको अवस्था चाहिँ देखेको छैन, किसान पनि यो मान्यमा चाहिँ सन्तुष्ट हुनुहुन्छ। अब मलको कुरा पनि हाम्रो स्थानीय सरकारभन्दा पहुँचभन्दा बाहिर छ जस्तो लाग्छ, मलाई यस्तै छ।
0: युवा लक्षित कार्यक्रम केही छ, सिपमूलक, आयोजनमूलक अथवा खेलकुदमा?
2: खेलकुदमा छ, अब मूलक कार्यक्रम हामी सबै कुरा पालिकाबाट समन्वय गरेर गरेका छौँ। पालिकाबाट चल्छ, हाम्रो यहाँ चाहिँ खेलकुदमा चाहिँ प्रत्येक वर्ष त्यसलाई छुट्याएर केटाहरू राम्रै गरेका छन्। अहिले चाहिँ यो वर्ष चाहिँ अलिकति क्रिकेटमा आउन सकेन, फुटबल चाहिँ फर्स्ट आउनुहुन्छ।
0: विपन्न समुदायका लागि आय आर्जन, जीविका उपार्जन, सेवा पुग्ने खालको कस्तो खालको कार्यक्रमहरू थिए अथवा आगामी वर्ष ल्याउने योजना?
2: त्यो चाहिँ हामी यहाँबाट यो गुडिया बनाउने तालिम पनि यसरी सञ्चालन गरेका थियौँ वडाबाट। हामी अहिले पनि हाम्रो चारवटा सहभागी हुनुभएको छ। यो मकैको फर्स्ट ठाकुर पालबाट भन्ने तीन नम्बर वडामा हाम्रो चलिरहेको छ, त्यस्ता कार्यक्रमहरू भइरहेको छ।
0: आगामी अङ्कमा पनि यहाँसँग छ विषयमा कुराकानी गरौँ है। निर्वाचित भएको चार वर्ष भएर अब अन्तिम वर्ष छ, सम्पूर्ण वडावासी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई के चाहिँ आग्रह गर्न चाहनुहुन्छ? कति गरे कति गर्न बाँकी छ, प्रतिबद्धता छ?
2: अब आवश्यकता धेरै छ, माग चाहिँ धेरै छ, अब गर्ने लक्ष्य पनि सबैको हुन्छ। हेर्नुहोस्, आफ्नो कार्यकालमा मैले धेरै गर्न सक्नु भन्ने आवश्यकता जुन पनि प्रतिनिधिले राखेको हुनसक्छ राख्छ, तर आवश्यकता धेरै छ। हामीसँग अब त्यही पैसाको कारणले सबै चाहिँ गर्न सके अवस्था चाहिँ छैन, तर जुन हिसाबले हामी प्रत्येक टोललाई समेटेर कार्यक्रमहरू गरेका छौँ त्यो हिसाबमा चाहिँ सबैजना सन्तुष्ट हुनुहुन्छ भन्ने जस्तो लाग्छ। हामी यही हिसाबले कसैलाई पनि काखा पाखा नगरेर सबै कार्यक्रमहरू
0: निकै व्यस्त समयका बावजुद पनि रेडियो कार्यक्रम नागरिकसँग जनप्रतिनिधिमा समय दिनुभयो। महत्वपूर्ण समय र जानकारीका लागि गेरुवा गाउँपालिका वडा नम्बर चारका वडा अध्यक्ष महेन्द्र प्रसाद चौधरीज्यू यहाँलाई धेरै धेरै धन्यवाद।
3: तपाईँ अहिले रेडियो गेरुवा एफएम 90.7 मेगाहर्ज, रेडियो टाइगर 99.2 मेगाहर्जका साथै अनलाइनमा रेडियो गेरुवा .com.np, टाइगर खबर .com र हाम्रो पात्रबाट पनि रेडियो कार्यक्रम जनतासँग जनप्रतिनिधि गेरुवा गाउँपालिका गतिविधि सुनिरहनु भएको छ। यो कार्यक्रम रेडियो गेरुवा एफएमले गेरुवा गाउँपालिकाको कार्यालय पशुपति नगर बर्दियासँग मिलेर तयार पारेको हो।
1: यो जानकारी सँगै अब हामी कार्यक्रमको अन्तिमतिर आइपुगेका छौं। कार्यक्रमको यो अङ्क तपाईँलाई कस्तो लाग्यो? तपाईँका केही जिज्ञासा, सुझाव र सल्लाह छन् भने लेखी पठाउन अनुरोध गर्दछौ। अब आजको कार्यक्रमबाट बिदा लिने बेला भइसकेको छ।
3: कार्यक्रम सुनिदिनुभयो, तपाईँलाई धन्यवाद। कार्यक्रमको अर्को अङ्क हामी आजकै समयमा लिएर आउनेछौ। सामुदायिक रेडियो समुदायको आवाज रेडियो गेरुवा एफएमबाट प्रसारण हुने गेरुवा गाउँपालिका विशेष रेडियो कार्यक्रम जनतासँग जनप्रतिनिधि गेरुवा गाउँपालिका गतिविधिका आउँदा भाग पनि सुन्ने प्रयास गर्नुहोला।
1: गेरुवा गाउँपालिकालाई सुन्दर, शान्त र व्यवस्थित बनाउँदै आर्थिक तथा सामाजिक रूपमा समृद्ध बनाउने जिम्मेवारी हामी गाउँपालिकावासीहरूको नै हो। गाउँपालिकाभित्र रहेका स्रोत र साधनहरूको समुचित प्रयोगबाट व्यक्तिगत, आर्थिक तथा सामाजिक विकास र उत्पादकत्वमा वृद्धि गरी समृद्ध जीवनयापन गरौं।
3: त्यसैले आउनुहोस्, गेरुवा गाउँपालिकाले प्रभाव गर्ने हरेक सेवा सुविधामा निरन्तर निगरानी राख्दै, खबरदारी गर्दै, निर्माणाधीन विभिन्न आयोजनाहरूमा हातेमालो गरौं। अर्को भागमा फेरि भेट हुने नै छ। सुझाव सल्लाह पनि लेखी पठाउनु हुनेछ भन्ने आशा गर्दै कार्यक्रम संयोजक सौगात श्रेष्ठ, सहकर्मी अञ्जना, प्राविधिक मित्र रामबहादुर, सन्तोष र विशालसँगै साथी नारायण पौडेल र म भावुक पनि विदा हुन्छौं।

विरल पर समीपत कर द्रुतगामी निर्झर तुल्य सफल अविरल पर।

0: सँगै वन जंगलमा डडेलो लाग्ने सम्भावना भएकोले डडेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
1: डडेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
2: डडेलो वन जंगलको शत्रु हो, यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
1: डडेलोले वन्य जन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
0: डडेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डडेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
2: डडेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिच्यानलाई नष्ट गरी सुक्खा र रुखो बनाउँदछ
1: र डडेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ।
3: त्यसैले वन जंगलमा डडेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डडेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौ। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीं कतै वन डडेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन नजिकको वन कार्यालय वा सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डडेलो नियन्त्रण कार्यमा जुटाउँ। वनमा डडेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाउ।
0: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084-420-156।
4: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
5: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
4: अरे अरे सपना, तिमी कता जान लागेकी थिए?
6: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
4: ए रमेश, पर्ख न, कता हिँडेको के?
7: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइन सक्कु सामान नमन सपिङ सेन्टरमा पाए पो मारे। म फेरि नमन सपिङ सेन्टरमा जाइटु
4: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
7: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
4: प्रोपराइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98-570-29-17 र 98-570-37-582।
0: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
8: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाघ्छै।
9: शुरूवाती चरणमा छौ, कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। आजको पञ्चाङ्ग र ग्रह गोचरबाट आज मिति 2083 साल, आज जेठ 8 गते, आज शुक्रबार। तदनुसार ईस्वी सन 2026 रहेको छ। आज मे 22 तारीक, नेपाल सम्मत 1146 अनलाफ। रौद्र नाम संवत्सर श्री सूर्य उत्तरायण ग्रीष्म ऋतु अधिक ज्येष्ठ शुक्ल पक्ष सूर्योदयमा आज षष्ठी तिथि छ। 17:40 12:18 तिस्य नक्षत्र 8:33 बिहानको 8:39 वृद्धि युग 22:03 गरकरण 45:30 आज आनन्दादि युगमा भने उत्पात युग रहेको छ। आजको दिन मानको समय 33:57 बिहान सूर्योदय, विशेष गरी हेर्दा 5:14 सूर्योदय भएको थियो भने साँझ सूर्यास्त 6:49 रहने देख्न सकिन्छ। यो जानकारी सहित अब कार्यक्रममा रहेर प्रस्तुत गर्छु तपाईँका ग्रह गोचर। सूर्य वृष राशिमा रहेका छन्। चन्द्रमाको अवस्था आज कर्कट राशिमा छन् भने मंगल ग्रहको मेष राशिमा अवस्था देख्न सकिन्छ। बुध ग्रह यतिखेर वृष राशिमा, बृहस्पति मिथुन राशिमा, शुक्र यतिखेर मिथुन राशिमा रहेका छन्। शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा।

0: आजको ग्रहहरूबाट संकेत देख्न सकिन्छ। कार्यक्रम ज्योतिष दर्पण सुन्दै हुनुहुन्छ। नेपालका विभिन्न रेडियो स्टेशनहरूबाट सयौं रेडियोबाट एकैसाथ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म तपाईँ सुन्दै आउनु भएको छ। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा अबको क्रममा भने पालो रहेको छ तपाईँका ग्रह गोचर। सबैभन्दा पहिलो राशि मेष राशिको लागि आज चौथो चन्द्रमा मन कता कता बेचेन रहनेछ। मन तपाईँको लागि काममा अधुरोपनहरू खर्चिलो दिन पनि आजको राशिमा संकेत छ। सकारात्मक ऊर्जाका साथमा दिन प्रारम्भ रहनेछ। मन प्रसन्न रहनेछ भने गर्दै आएका हरेक काममा पनि सफलता मिल्नेछ। तपाईँले सोचेका कामहरूबाट सफलता हात पर्ने योग छ। गर्दै आएका हरेक कामबाट तपाईँको लागि धेरै कुरामा सहज हुने खालका योगहरू पनि देख्न सकिन्छ। इष्टमित्रहरूको साथ र सहयोगले गर्दा काममा सफलता पनि मिल्ने योगहरू राशिमा संकेत छ। कर्कट राशिको लागि लग्नमा चन्द्रमा ऐश्वर्य थपिनेछ। सबैले तपाईँको प्रशंसा गर्छन्, अधुरो कामहरू पूरा हुन्छन्। आमदामी भन्दा पनि पठन पाठनमा मन र ध्यान केन्द्रित हुने योग छ। द्वादश स्थानको चन्द्रमा आजको लागि अलि अशुभ कारक, खर्चमा वृद्धि गराउने, औषधि मूल्यमा धन खर्च, अनावश्यक झै झगडामा दिन व्यतीत हुने सक्ने सम्भावना भएकाले आफ्नो बोली र व्यवहारलाई एकदम सुधार गर्दै भगवानसँग प्रार्थना गर्दै ओम नमो भगवते वासुदेवाय मन्त्र जप गर्नु राम्रो हुन्छ। सोचेका कामहरू पूरा हुनेछन्। अधुरा काम पूरा हुँदा मन हर्षित रहनेछ। व्यापार र वाणिज्य कर्ममा शुभ छ। लामो दूरीको यात्रामा पनि आजको दिन शुभ लक्षणहरू देख्न सकिन्छ। मान सम्मानमा वृद्धि हुन्छ। आटेका ताकेका कामहरूबाट पनि सफलता हात पर्ने योग देख्न सकिन्छ। मन परेका व्यक्तिहरूसँग भेटघाट हुन्छ। कृषि र पशु चौपायमा वृद्धि रहनेछ। सांगीतिक क्षेत्रमा सामान्य रुचि पनि वृद्धि रहने योग देखिन्छ। तपाईँले सोचेका कामहरूबाट सफलता प्राप्तिको लागि धेरै कुरामा सहज हुने योगहरू देख्न सकिन्छ। मान सम्मानमा वृद्धि हुन्छ। नबनेका कामहरू पनि बन्दै जान सक्ने सम्भावनाहरू आजको राशिबाट संकेत ग्रहमा वृश्चिक राशिलाई देख्न सकिन्छ। धनुराशि हुनेको लागि मान सम्मानमा वृद्धि हुनुका साथसाथमा आजको दिनमा धर्म कर्ममा पनि रुचि बढ्नेछ। अध्ययन अध्यापनमा रुचि वृद्धि रहनेछ। पठन पाठनको काममा सफलता हात पर्दै जाँदा मनमा भने हर्ष र उल्लासले भरिपूर्ण रहने योग छ। घरमा अतिथिहरूको आगमनको सम्भावना छ। दाजुभाइसँग सफलताको यात्राहरू रहन सक्छन्। अलिकति केही मनमुटाव वृद्धि कमी हुन सक्ने योग छ आज। प्रेम प्रेमीका बीचमा सफलता योग रहन्छन्। नयाँ साथीहरूका प्रेम प्रस्ताव र नयाँ साथी बन्ने हकका योगहरू पनि राशिबाट संकेत मकरलाई देख्न सकिन्छ। कुम्भ राशि हुनेको लागि आजको दिनमा साढे सातको अन्तिम शनि हुनु, लग्नमा राहु हुनु र यताबाट छैटौं ग्रह हुनु स्वास्थ्यमा अलिकति केही गडबडी हुन सक्छ। मनमा भने कुरा धेरै खेल्न सक्छ। शत्रुले कुरा काट्न सक्नेको संख्यामा वृद्धि राशिमा संकेत छ। अन्त्यमा मीन राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्छ। लामो दूरीको यात्राहरू पनि सहज हुनेछन्। गर्दै आएका काममा सफलता पर्छ।
1: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73671।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष धर्पण को व्यवसायमा छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्थाहरू र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू सहित हामीले राशिफल प्रस्तुत गर्यौं पञ्चाङ्ग सहितको। अब हामी तपाईसँग हिजो अस्तिका झैं आज पनि कुराकानी गर्छौ। तपाईका मनमा लागेका केही मनका जिज्ञासाहरू भए कमेन्टबाट पनि केही समस्याको समाधान हुन सक्छ अथवा हामी तपाईका जिल्ला जिल्लामा आउने कुरा पनि जानकारी तपाईलाई गरिरहेका छौं। तपाईलाई हिजोदेखि थाहा भइसकेको छ हामी खानबारी आउँदैछौ। खानबारी पनि धेरै दिन छैन, अब कति दिन छ? आज कति गति हो? आज 8 गति। अब धेरै दिन छैन, सकियो। अब हेर त भेट भइहाल्ने भयो। अब तर एउटा कुरो भनौँ, खानबारीबाट हिजो लगभग 20 फोन आयो जम्मा, भनेपछि हामीलाई धेरै दिनको लागि आउनुपर्ने खालको खानबारीलाई समय छुट्याउनु पर्ने जस्तो लागेन। किनभने अब आज पनि रेडियो शङ्खुव सबबाट कार्यक्रम सुनेर कतिले फोन गर्नुहुने रहेछ अनि त्यस पछाडि हामी बल्ल तपाईँहरूलाई भोलि अथवा पर्सिदेखि यस ठाउँमा बस्नेछौ, यति गतेबाट भेट हुन्छ भनेर जानकारी गराउँछौ र हामीलाई फोन गर्नुभएका भक्तहरूलाई हामीले आफ्नो तरिकाले त उहाँलाई जानकारी दिइसकेका छौं। तपाईँले फोन गर्नुभएको छैन भने चाहिँ सम्पर्कमा रहनुहोला। भोलि पहिले पहिलेको जस्तो त्यहाँ हुन्जेलसम्म भेट नहुने होइन, त्यहाँबाट फर्केर हिलेतिर आएर हामी चिनाएर थालिसकेपछि गुरु शङ्खुव कहिले आउनुहुने भन्नुहुन्छ कतिले। क्या यो भने के हो भने रेडियो दिनदिने नसुन्नुको घाटा पनि हो, त्यस कारणले गर्दा आफूले अरूलाई पनि सबै सबैलाई जानकारी दिँदै अगाडि बढ्नुहोला, राम्रो हुन्छ है। हामी प्रत्यक्ष रूपमा कुराकानी गर्ने क्रममा छौं। आज खोटाङ मंगर भाइले सर्लाहीबाट कार्यक्रम सुनेको जानकारी गराउनु भएको छ र होम राईले राधे राधे भन्नुभएको छ, धन्यवाद छ। नेपालको पूर्व मेचुदेखि पश्चिम महाकालीसम्म धेरैभन्दा धेरै तपाईँहरूको बारेमा हामी जानकारी दिने प्रयास गरिरहेका छौं। यतिखेर के एउटा कुरा आग्रह गरे भने, हामी यो जेठ महिनामा खालबारी जाँदै गर्दा असार महिनामा हामी इटरी होइन अनिखेर चाहिँ धनकुटा अनिखेर चाहिँ बा झापातिर पनि आउने हो कि भन्ने पनि कुरो हुँदैछ। कति कति फोन आउँछन्, कुन कुन ठाउँबाट हामी एक नम्बर प्रदेश त्यही बेला सबैतिर घुमेर फर्किने भन्ने तयारीमा छौं। हर्कराज राई लेख्नुहुन्छ, जय श्री राधे राधे गुरुदेव, म हर्कराज राई हो, भोजपुर नगरपालिका एक सिबुखामबाट रेडियो 95.5 मेगा हर्ट शङ्खुवबाट सुन्ने गर्थे, तर हाल केही महिनादेखि काठमाडौँ छु र आज सनातन रेडियो नेटवर्कबाट सुन्दैछु गुरूजी। ओम नमः शिवाय भन्नुभएको छ, धन्यवाद छ। अब हामी तपाईँको गाउँतिर जाँदैछौ, गाउँतिर भनिदिनु होला अनि फोन गर्नुभयो भने हामी त्यही अनुसारले तपाईँहरूलाई समय मिलाएर भेटघाट गरेर तपाईँहरूसँग चिनाहरू हेर्ने चिनाहरू बनाउने कामहरू पनि गर्ने प्रयास गरिरहन्छौं। अहिले कार्यक्रमको बारेमा यतिखेर कोही जिज्ञासा आउनु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे श्याम हजुर, को बोल्दै हुनुहुन्छ? अनि के नाम अरे? लीला माया। अनि हेलो भन्छ नि त सुरुमै, तँ पनि शङ्खुव सभा यति त्यति राम्रो जिल्लाका मान्छेले। अनि आवाज नआए पनि राधे राधे भन्ने हो नि त, हेलो हेलो भने आवाज आउँछ त, राधे भनेपछि कति मिठो सुन्ने भने पो आवाज आउँछ होइन। कुन ठाउँमा हुनुहुन्छ अहिले? त्यही त, कुन ठाउँमा भनेको? शङ्खुव सभा जिल्ला भयो, कुन ठाउँ भनेको कुन गाउँमा हुनुहुन्छ, कुन पालिकामा, कुन वडामा हुनुहुन्छ? धर्मदेवीमा। रेडियो सुन्नुहुन्छ दैनिक रूपमा? अनि हामी खानबारी आएको कुरो थाहा पाउनु भयो त? रेडियो धर्मदेवीतिर रेडियो टिप्दैन? अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ? छोराको साल महिना गते समय भन्नु त?
1: 2078
0: माघको 25 गते के भएको थियो?
1: हजुर मंगलबार 8:23
0: 8:23 बिहान कि बेलुका?
1: बिहानको।
0: कुन जिल्लामा भयो जन्म?
1: झापा।
0: झापा कहाँ ठाउँमा, कुन ठाउँमा? आम्रा हस्पिटल हो? 78 सालको माघको 25 गते 8:23 भरणी नक्षत्रको दोस्रो पावबाट नाम जोड्छ, राशिको नाम लुबाट लुकमणी नाम आउँछ। छोरा हो यो? छोरा लुकमणी नाम राख्नु, मेष राशि हुन्छ। कालसर्प पर्या रहेछ, कालसर्पले राति झस्किने तर्सिने एकदम धेरै समस्या हुन्छ र छोरोको जन्म पश्चात घर परिवारमा अलिकति कुराहरू कम कम मिल्ने भएको छ हो। अब यसलाई कालसर्पको शान्ति गर्ने, कवचहरू धारण गर्ने, पूजापाठहरू गर्ने राम्रो हुन्छ है। धनस्थानमा चन्द्रमाको योग छ, यसले भोलि गएर पैसाहरू धेरै कमाउने, विदेश जाने योग छ। पढाइमा चाहिँ टेक्निकल क्षेत्रमा राम्रो हुन्छ होइन। अहिले यो कालसर्पको शान्ति गर्नु, कालसर्प यो युगहरूको कवचहरू धारण गर्नु होला। हामी खानपारी आउँदैछौँ, थाहा छ कि छैन? अब हामी आउने भनेको तपाईँलाई थाहा रहन्छ, अनि आएर फेरि फर्किनु पर्ने होला। तपाईँले आउनुहुन्न अनि फेरि म फर्केर आएर इटहरू आएपछि कहिले आउने भन्नुहुन्छ तपाईँले फेरि है? होइन, ठिक छ। कार्यक्रम सुन्दै गर्नु होला, भेट्न मन लाग्यो भने भेट्न आउन सकिन्छ, चिनाहरू बनाउनको लागि है। आठ अङ्क राम्रो हुन्छ, सबैभन्दा राम्रो रातो कालो रङ राम्रो हुन्छ, पूर्व दक्षिण राम्रो हुन्छ, ठिक छ। सबै कुरा कालसर्पको शान्ति गर्नु, घर परिवारमा अलिकति कमजोरी भइरहेको अवस्थाहरू देख्न सकिन्छ, यसलाई विशेष ध्यान दिनु होला, राम्रो हुन्छ है। बाबा आमासँगको सम्बन्ध ठिकै छ, नराम्रो छैन। तर यो छोराको जन्म पश्चात अलिकति कुराहरू मिल्दैन भने क्या मैले, अब त्यो त सबै कुरो हेर्न त बाबा र आमाको चाहिँ हेर्नुपर्छ होइन। यो कालसर्प परेको बच्चा जन्मिसकेपछि अलिकति सम्बन्ध राम्रो छैन भनेको 78 सालदेखि अलिकति बिग्रन थाल्यो हो, त्यो खालको योग छ। अरू सबै कुरामा ऊ गर्नु होला है। छुट्टिन्छु राधेश्याम। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं, हामी हरेक क्षेत्रबाट तपाईँहरूलाई संस्कार र संस्कृतिको जानकारीहरू दिने प्रयास गरिरहेका छौं। आदरणीय सज्जनहरू, वाट्सएपबाट धेरै फोन आएको मलाई प्राविधिकबाट यसरी प्राप्त भइरहेको छ। वाट्सएपमा अहिलेतिर फोन गर्न हुँदैन, वाट्सएपमा त तपाईँले दिउँसो फोन गर्न मिल्छ। 9845597658 मा तपाईँले वाट्सएप जोइन गर्न सक्नुहुनेछ र हामीलाई फेसबुकतिरबाट पनि कमेन्टहरू गर्दै गर्नको लागि लक्ष्मण सुवेदी 333 सर्च गरेर हामीसँग तपाईँ जोडिन सक्नुहुनेछ। यतिखेर कोही जिज्ञासु लाइनमा हुनुहुन्छ। राधेश्याम हजुर, ए भगवान, कहाँदेखि को बोल्दै हुन्छ? देउता शङ्खुवा सबैबाट हजुरको शुभ नाम सुजना नेउपाने। शङ्खुवासभाको कुन ठाउँमा हुनुहुन्छ यतिखेर? रेडियो दैनिक रूपमा सुन्नुहुन्छ? अनि हामी आएको कुरा आउने कुरा थाहा पाउनु भएको छ?
1: थाहा पाएको छु।
0: होइन होला, कहिले आयौँ हामी भन्नु त लु?
1: अब दुई दिन पछाडि,
0: दुई दिन पछाडि हिँड्ने भन्ने कुरो छ होइन। अनि फोन गर्नु भएको छ दिउँसो भेट्न आउने कि नआउने त? चिनाहरू बनाउनु छ कि बालबच्चाको चिना कोरिसक्नुभयो? बनाएको छ होइन। अब भनेपछि हेर आउन आउने कि नआउने त? आउँदा खर्च हुन्छ, गाडी भाडा लाग्छ, के को बाबुलाई भेट्न जानु है? ए वाना हो, ल ठिक छ। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ? साल महिना गते समय भन्नु त?
1: 2065 साल भदौ महिनाको 17 गते मङ्गलबार
0: 8:05 बिहान। कुन जिल्लामा भयो जन्म?
1: शङ्खुवासभा।
0: छोरा कि छोरी? हजुर
1: छोरी।
0: तपाईँ आफै हो? यो तपाईँको चाहिँ 65 सालको भदौको 17 गते 8:05 जन्म भयो। हस्ता नक्षत्र हो, दोस्रो पामा नाम जुर्छ, सबाट षष्ठीका नाम आउँछ, कन्या राशि हुन्छ। के नाम निर्णय गर्नु भएको छ? हजुर हजुर, पुण्यकला। चिना पनि पुण्यकला नै छ?
1: हजुर।
0: ला चिना त मिठै भइगयो नि। 65 सालको भदौको 17 गते 8:05 बिहान हो भने शङ्खुवासभा जिल्लामा जन्मिने मान्छेको नाम हस्ता नक्षत्रको दोस्रो चरणबाट नाम जुर्छ, अथवा दोस्रो पाऊ भन्ने गरिन्छ। सबाट पेट तिरेको सबाट अनि षष्ठीका नाम आउँछ। अलिअलि झनक्कको उठ्छ, पढाइ चाहिँ राम्रो छ, अलिक कालसर बेग परेछ है। फेरि 14 वर्षदेखि राहु भन्ने कुरा चलेछ, के पढे राम्रो हुन्थ्यो, बिग्रियो नि। राहुले त पढ्नै मन लाग्दैन नि, फेरि तपाईँले चाहिँ पढ्ने बुक हेर्नुभयो भने एकदम उङ लागिहाल्छ है, हाई हाई आउँछ होइन। अनि बाबा अलिक कम कम बोल्नुहुन्छ
1: हो,
0: मम्मी अलि मोटी मोटी हुनुहुन्छ हो, असाध्य कचकचे हो। ल अब मम्मीले कुट्नुहुन्छ त फेरि हो नभन्नु, फेरि मम्मीले कार्यक्रम सुन्नु भएको छ कि छैन? अहिले पनि सुन्नु भएको
1: छ।
0: आमा कसकते हुन भएन, कालसर्प एक परे रहेछ, त्यसको पछि राहु चल्या छ, असाध्यै अल्छी पनि तपाईँ। तर एउटा कुरो थाहा छ, तपाईँ जब जन्मिनु भने घरमा यति धेरै राम्रो भयो, महालक्ष्मी युगमा जन्मिनु भएको छ, पैसा यति धेरै कमाउनुहुन्छ, कुरै नगर्नुहोस्। तर अहिले राहु चलिरहेको छ, राहुको शान्ति गर्नुपर्छ। लग्नमा मंगल मांगलिक परेको छ, यसले कहिलेकाहीँ वैवाहिक जीवनमा दोष लाग्न सक्छ है। सानै उमेरमा यो राहु चलेपछि त 14 वर्षदेखि राहु चले रहेछ, राहु चलेपछि सङ्गत बिग्रिन्छ भनेको अब प्रेम गर्न मन लाग्छ, कोहीसँग कोही मान्छेलाई भित्रैबाट माया गर्न मन लाग्छ, मन पराउन थाल्छ होइन। तपाईँले कति वर्ष हुनुभयो हजुर? किन 17 हुन्थ्यो, 18 वर्ष पुग्नुभयो नि, 18 वर्ष पुग्नुभयो। तपाईँलाई 14 वर्षदेखि ग्रह बिग्रिएको भनेपछि 3 वर्षदेखि यता अलिकति पढाइमा झिकझ्याक हुन थाल्यो हो, पढाइ राम्रो भएको छैन। अनि कोही मान्छेलाई मन पराउन पनि थाल्नु भएको छ भित्रबाट? राहु छ है, ध्यान दिनु, मन पराउनु हुन्न, पहिले यो राहुले मति भ्रष्ट गरिदिन्छ। एकदम राम्रोसँग शान्ति गर्ने, राम्रोसँग पूजापाठहरू गर्ने, कालसर्पको कवचहरू धारण गर्ने, कालसर्पको पूजापाठहरू गर्ने है। यो कालसर्पको कवचहरू अब हामी आउँदैछौँ 2-3 दिन पछाडि, तपाईँले हामीलाई खानबारीमा लिन आउनलाई पहिले फोन गरेर मलाई यो कवच ल्याइदिनु है भन्नुभयो भने प्राप्त हुन्छ, नभए फेरि एकदम अपुग हुन सक्छ है। तपाईँले फोन गर्नु होला दिउँसो, र मांगलिक शान्तिहरू गर्नु, राहुको शान्तिहरू गर्नु, पूजापाठ गर्नु, पढाइमा अलिकति कमजोरी भयो। अनि अर्को कुरा, टाउको दुख्छ है फेरि, र ना हुन्छ, देब्रेपट्टिको टाउको फेरि भन भन भन गर्छ होइन, त्यो खालको योग देखिन्छ। ग्रहमा त्यस्तै खालको योग छ, शान्तिहरू गरेर ग्रहका पूजापाठहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ होइन। वास्तुको बारेमा ठिक छ, पहिलो नम्बरमा राहु र कालसर्पको शान्तिहरू गर्नु, पूजापाठ गर्नु। अहिले छुट्टिन्छु, राधे राधे। दाजु दिदीसँगको सम्बन्ध ठिक छ, नराम्रो छैन, तपाईँ मान्छे राम्रै पनि हुनुहुन्छ हजुर, बुवा आमासँग राम्रै हुनुहुन्छ, आमाले बढी कचकचे हुनुहुन्छ, कहिले काहीँ आमासँग चाहिँ रिस उठ्ला, अरूसँग ठिकै छ। राधे राधे। कार्यक्रममा यतिखेर हामीसँग हुनुहुन्थ्यो भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने धेरैभन्दा धेरै कुराहरूको जानकारी तपाईँहरूलाई दिने प्रयासमा छौं। यदि तपाईँहरूलाई हामीले जानकारी दिइरहेका छौं है, हामीसँग प्रत्यक्ष रूपमा धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयास गर्छौं। हामीलाई लेखेर अनिल पाण्डेजीले जय श्री राधे राधे गुरु भन्नुभएको छ, राधे राधे। अर्को कमेन्ट छ, राधे राधे गुरु, म सोना राई हो, संखुव सभाबाट, रेडियो संखुव सभा 95.5 MHz सुन्दैछु हजुरको कार्यक्रम। मलाई हजुरको कार्यक्रम सुन्न एकदम मन पर्छ गुरु, म आफ्नो बारेमा जान्न चाहन्छु भन्नुभएको छ सोना राईजी। हामी अब 2-3 दिन पछाडि खानबारी आउँदैछौ, खानबारी आउँदाखेरि त्यतै आएर भेट्नुहोला। चिनाहरू बनेको छैन भने पनि हामीसँग चिनाहरू बनाउन पनि सक्नुहुन्छ, चिना बनाउने, चिना हराउने, तपाईँको विवाह व्रतबन्ध किन ढिलो भयो अथवा किन यस्तो अप्ठ्यारो भइरहेको छ, घर परिवारमा उकुस मुकुस किन भइरहेको छ, सबै कुरा थाहा हुन्छ है। हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै आइरहेका छौं, म धनकुटाबाट सुन्दैछु हजुर हाम्रो पात्रोबाट, तर आजकल 105.2 MHz बजेको छैन गुरु भन्नुभएको छ। अब 105.2 MHz तपाईँले कतिको सुन्नुहुन्छ रेडियो भन्ने कुरामा पनि धेरै कुरामा भर पर्छ, कार्यक्रम प्रसारण भइरहेको छ, ध्यान दिएर चाहिँ तपाईँहरूलाई सुन्नुहोला। कहिलेकाहीँ तपाईँहरूलाई मेगाहर्सको लागि अलिकति समस्या पनि हुनसक्छ, त्यस्तो भएको हुँदा तपाईँहरूले नझुकिनुहोला। यतिखेर रेडियो भो के अरे उहाँले भन्नुभयो कि 105 के भन्छ यो लालीगुराँस एफएम, लालीगुराँस एफएमबाट पनि कार्यक्रम प्रसारण भइरहेको जानकारी मलाई प्राप्त भएको छ। तपाईँहरू जहाँ हुनुहुन्छ कार्यक्रम सुनिरहनु भएको छ भने हामीलाई तपाईँले के गर्नु भने अलिकति रेडियो सुन्दाखेरि मेघाहार चाहिँ राम्रोसँग चेक गरेर सुनिदिनु भयो भने धेरै कुरामा राम्रो हुन्छ है। हामी कार्यक्रम ज्योतिष दर्पणको बसाईमा छौं, खादबारी धनकुटा, धनकुटा जाँदाखेरि होइन फर्किँदाखेरि धनकुटा बस्न सक्ने सम्भावना छ है। अब खानबारी कति दिन बसिन्छ त्यस पछाडि हामी एक दिन दुई दिनको लागि धनकुटा अनि इटहरीतिर पनि बस्न सक्ने सम्भावना छ। अर्को कमेन्ट छ, राधे राधे गुरु म विष्णु घिमिरे राई उर्लाबारी दुई राया आर्य वैया राया दुई मंगलबारे मोरङबाट गुरु दैनिक रूपमा म हजुरको कार्यक्रम सुन्छु हजुर गुरुदेव भन्नुभएको छ। हामी दमकतिर आउन पनि सक्छौ, यो पालि भेट गर्न सक्नुहुन्छ हामी आइयो भने चाहिँ है। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। राधे श्याम हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
2: म भोजपुरको दिङलाबाट अनुप,
0: भोजपुरको दिङलाबाट अनुप के भन्नुभयो?
2: श्रेष्ठ,
0: अनुप श्रेष्ठ
2: हजुर।
0: अनि अहिले कार्यक्रममा आउनु भएको छ, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: रेडियो संघ सभा।
0: कुन पालिकामा हुनुहुन्छ अहिले?
2: अहिले सडानन्द नगरपालिका
0: सडानन्द। दैनिक रूपमा सुन्नुहुन्छ कार्यक्रम?
2: हजुर गुरु, दुई तिन दिन चाहिँ सुन्नु पाइनँ गुरु हिजो अस्तितिर।
0: किन कार्यक्रम आएन?
2: होइन मेरो व्यस्तताले।
0: ए अनि अहिले कार्यक्रम आज पनि सुन्नु भएको छ?
2: हजुर अलिअलि सुन्दैछु।
0: हो अनि हामी शङ्खोसभा जिल्लाको खादबारीमा आउने कुरा थाहा पाउनु भयो?
2: हजुर थाहा छ गुरु।
0: कहिले आउने?
2: राम्रो चालै गरिएन, खादबारी आउँछौँ हुन्छ भन्दै हुनुहुन्थ्यो, यहाँ नानी कराएर केही छौँ नि पाइएन,
0: भनेपछि हामीलाई भेट्न आउने कुरो भएन, त्यही भएर खासै अवस्था भएन होइन?
2: होइन आइन्छ गुरु, पहिले पनि आएको शङ्खोसभा आउनु हुँदाखेरि
0: आएको, हाम्रो भेट भएको छ,
2: भेट भएको छ शङ्खोसभा एफएमको स्टुडियो माथिल्लो चलामा।
0: ए भनेपछि हामीलाई तपाईँलाई भेट्नु भएको सायद 78 सालमा होला, हामी खानबारी आएको 78 होला होइन, 78 79 कहिले होइन?
2: हजुर निकै भयो,
0: दुई चार वर्ष भएछ भेटेको। के परिवर्तन पाउनुभयो हामीलाई भेटेर? के सफलता हात पार्नुभयो? कसको चिना हेर्नु भएको त्यो बेला?
2: मेरै हेरेको थिएँ गुरु।
0: एकजनाका मात्रै?
2: हजुर।
0: के तपाईँलाई केही हामीले भनेको कुराहरू मानिदिएर तपाईँ परिवर्तन हुनुभयो, अथवा हामीले भनेको कुरा मान्दै मान्नु भएन? मैले कुनै बारको व्रतहरू बस्नु भनेको थिएँ तपाईँलाई,
2: त्यो
0: कुन बारको व्रत बस्नु भनेको थिएँ मैले?
2: बुधबार
0: थियो, बुधबारको व्रत भनेको थिएँ। बस्नु भएको छ कि छैन?
2: छ।
0: अनि पहिले भन्दा केही जिन्दगीमा परिवर्तन पाउनुभयो कि भएन?
2: पहिले भन्दा अलिक सुधार छ।
0: ग्रह शान्ति पनि गर्नु भनेको थिएँ कि थिइनँ मैले?
2: ग्रह शान्ति थिएन गुरु,
0: थिएन।
2: बुद्धिहरू लाउनु भन्नुभएको थियो, त्यो लगाइरहेको छु।
0: ए कवच लगाएपछि पहिले भन्दा केही कुरामा सुधार भएको छ?
2: हजुर।
0: अब फेरि अहिले ग्रहहरू केही परिवर्तन भयो भने एकचोटि शान्तिहरू गर्ने, एकचोटि पूजापाठहरू गर्ने कामहरू चाहिँ गर्नु होला होइन?
2: हजुर।
0: पहिले तीन चार वर्ष अगाडि भेटेर केही कुरामा सुधार भएको छ। अनि अरू परिवारको बारेमा तपाईँलाई चिना हेराउनु मन लागेन?
2: परिवारको बारेमा एकजनाको हेराएको थिएँ, बितिसक्नु भयो, आमाको हेराएको थिएँ।
0: ल आमाको हेर्नु भएको थियो, मैले हेरेको थिएँ, आमा बित्नु भयो। कति वर्षमा?
2: एक दुई वर्षमा।
0: रेडियोको भोलम सामना गर्नु है, फेरि फोन काटिन्छ। अनि होइन मैले भन्न खोजेको आमा कति वर्षमा, कति वर्षको हुँदा बित्नु भयो
2: आमा? 54-55।
0: मैले आमाको बारेमा केही खड्गुहरू केही भनेको थिएँ कि थिइनँ? गराउनु भएन महामृत्युञ्जय यस्तो कडा मन्त्र हुन्छ। अब हामीले तपाईँलाई कति कुरा के हुन्छ भने सिधै तपाईँलाई भन्ने बेला तेरो आमा मर्दैछिन् यो गरा भन्न त भएन नि हामीले होइन? हामीले महामृत्युञ्जय जप एकदम अप्ठ्यारो स्थितिमा गराउँछौ क्या। कहिले काहीँ के हुन्छ भने सबै ग्रह राम्रो हुँदाहुँदै पनि कोही मान्छेको ग्रह बिग्रिया हुन्छ कि, मतलब काम बन्दैन नि, हो त्यस्तो बेला हामीले महामृत्युञ्जय जप गराउने, कहिले काहीँ मार्गेस ग्रहहरू चलिरहेको बेला पनि गराउँछौँ। त्यही भयो, त्यही भएर अन्त यो अनि तपाईँले आमाको लागि चाहिँ महामृत्युञ्जय जप गराउनु भएन?
2: हजुर, त्यसको केही समयमा आमा बितिहाल्नुभयो, धेरै लामो समय नै भएन अनि
0: ए हेर्नु त अन्तिम अन्तिममा आउनु भएछ, अलिक पहिले आउनुपर्छ, त्यही भएर चिना भन्ने कुरा पहिले नै हेराउनुपर्छ है। ल खुसी लाग्यो आज कार्यक्रममा फेरि बोल्न पाइयो, सकभर भेटौँ फेरि पनि है, त्यस्तो केही जिन्दगीका फाइदाहरू हामीले हामीलाई भेटेर हाम्रो सुझाव मानिदिएर हामीले भनेका अर्पी उपदेशलाई मानिदिएर सकारात्मक हुनुभयो भने त्यो सबैभन्दा ठुलो कुरो त्यही हो क्या होइन।
2: हजुर
0: अहिले कसको बारेमा हेर्ने?
2: अहिले छोराको बारेमा।
0: कति सालमा जन्मिनु भयो छोरा?
2: 2083 साल।
0: 83 साल
2: जेठ महिना,
0: जेठ महिना
2: 3 गते,
0: 3 गते
2: आइतबार,
0: आइतबार
2: बिहान 9:33 बजे।
0: 9:33 भर्खरै रहेछ नि।
2: हजुर आज 6-7 दिन।
0: कुन जिल्लामा भयो जन्म?
2: शङ्कोशाला जिल्लामा।
0: मैले तपाईँको त्यहाँ अनि पहिले छोरा थिए कि थिएन?
2: पहिले थिएन, भर्खर जन्मेको हो।
0: पहिले छोरीहरू थिइन्?
2: छोरी थियो, छोरीको चिना बनाएको छैन, अस्ति फोनबाटै चाहिँ हेराएको थियो।
0: अनि मैले पहिले चिना हेर्दा छोरो हुने युग छ भनेको थिएँ कि थिइन?
2: भन्नुभएको थिएन बरु,
0: भनेको कुरै भएको थिएन कि छोरो हुँदैन भनेको थिएँ।
2: छोरा हुने छोरी हुने बारे कुरै भएको थिएन।
0: तपाईँको उन्नति प्रगति कसरी हुन्छ भन्ने कुरो हामीले हेर्यो होइन। ठिक छ, छोराको लागि उत्तम नाम आउँछ, वृष राशि हुनुहुन्छ। उत्तम, उमेश, उमाकान्त नाम राख्नु ऊ अक्षरबाट है। वृष राशि हुन्छ, लग्नमा कर्कट लग्न छ है, काल सर्प। आज शङ्कर सभाको हेरेको मान्छेको सबैको काल सर्प पर्या। यो छोरो पाएपछि त फेरि घर परिवारमा झगडा पर्न थाल्छ अरे, ख्याल गर्नु है। तपाईँको घरमा त वास्तु पनि बिग्रिएर छ हो, पहिले मैले वास्तु पनि बिग्रेको छ भनेको थिएँ।
2: वास्तु हेराएकै छैन गुरु, मैले
0: वास्तु पनि बिग्रिया रहेछ घरमा तपाईँको। अलिकति पैसाहरू नटिक्ने, अब यसलाई के भन्छ भने अलक्ष्मी लाग्ने भन्छ नि, पैसा आमदामी राम्रो छ, घरमा सुख शान्ति छैन। ठ्याक्कै घरको घाम उदाउनेपट्टि फर्किँदा देब्रे हातपट्टि भनेको पूर्व उत्तरको साइडमा सेफ्टी ट्याङ्की, टोयलेट अथवा चाहिँ त्यहाँ कुनै चिहानहरू हुन्छ, के छ के थाहा पाउनु भएको?
2: कुन साइडमा भन्नुभयो?
0: घाम घरबाट घरको बीचमा उभिएर घाम उदाउनेपट्टितिर फर्किनुहोस्, पूर्वतिर देब्रे हातपट्टि भनेको पूर्व र उत्तरको बीचको भागलाई इशानकोण भन्छौँ हामी। के छ त्यहाँ?
2: त्यहाँ
0: टोयलेट छ गुरु। हेर्नु त, हुने नहुने कुरा हो अनि? त्यस्तो भयो भने मान्छेको घरमा अकालमा मृत्यु हुन्छ, क्यान्सर लाग्छ होइन, अब अरू धेरै धेरै रोगहरू लाग्न सक्छ, घरमा अशान्ति हुन्छ, पैसा टिक्दैन, के गर्ने भन्नु न। ग्रहहरू बिग्रिएको छ, त्यसलाई पनि सारिदिनु होला है। अनि अब यस्तो हुन्छ, वास्तु पिरामिड भन्ने हुन्छ, वास्तु पिरामिड अलिक महँगो खालको चिज हो, त्यसलाई अब धारण गर्न सक्यो भने झन् राम्रो हुन्छ। तर पूर्व उत्तरको जुन स्थान कोडमा टोयलेट छ, सेफी ट्याङ्की छ भने त्यो वास्तु पिरामिड लाखौं रुपियाँको राखे पनि हुनेवाला छैन। त्यसलाई सार्ने हो सबैभन्दा ठूलो विकल्प, त्यसलाई सारेर त्यहाँ भएका त्यो फोहोरहरूलाई पुरै पानीले पखालेर अनि त्यसलाई चाहिँ भूमि पूजनहरू गरेर बल्ल तपाईँले त्यसलाई माटोले पुरिदिनु भयो भने तपाईँ घर सुन फल्ने घर बन्छ, नभएदेखि अहिले तपाईँलाई धेरै कुरामा अशुभ छ। अब यो छोरालाई अब सानो उमेर छ, 6 वर्षसम्म यदि स्वास्थ्यमा समस्या आउँछ, राहुले बाढीमा दृष्टि गरेको छ, कहिलेकाहीँ बाढीको कारणले गर्दा अलिकति समस्याहरू आउँछ भनेको, अलिकति बोलीहरूमा समस्याहरू आउन सक्छ, विशेष ध्यान दिनु है।
2: हजुर
0: बुझ्नुभयो कि भएन?
2: हजुर बुझ्दैछु।
0: अरू केही?
2: अरू ग्रहहरू चाहिँ कुन छ गुरु?
0: ग्रहहरूको लागि उल्का भन्ने ग्रह छ, अरू केही पनि छैन, त्यस्तो नराम्रो छैन, आत्तिनु पर्दैन, काल सर्पको शान्तिहरू गर्ने पूजापाठहरू गर्ने, भर्खर जन्मे छ अहिले आत्तिनु पर्दैन है।
2: मैले काल सर्पको के शान्ति गर्नुपर्छ?
0: हजुर छुट्टिन्छु। राधेश
2: राधे राधे,
0: हामीसँग हुनुहुन्थ्यो, आफ्नो जिज्ञासा राखेर गइसक्नुभयो, अलिकति लामो कुराकानी गरेँ मैले, किनभने पहिले हामीलाई भेटिसक्नु भएको मान्छे भएर के भयो तपाईँकोमा होइन, तपाईँको के हुन्छ भने हामीले चिना हेर्ने तपाईँहरूसँग दक्षिणा लिने मात्रै कामहरू गरेर अर्थ भएर नि होइन, त्यसो भएको हुँदा तपाईँले के गर्नु पर्यो भने तपाईँ जहाँ हुनुहुन्छ हामीलाई भेटेर केही कुराहरूमा परिवर्तन तपाईँ हुनुपर्छ अवश्य मेव। त्यो हुनुभयो भने अनि बल्ल के हुन्छ, तपाईँ र हाम्रो भेटेको तपाईँलाई सार्थक हुन्छ, भेट्ने फर्किने भेट्ने फर्किने अर्थ भएर नि होइन। हामी तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी गर्दै भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासा र तपाईसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142376 सीधा तपाईँ र मेरो कुराकानी रहनेछ र हामीसँग तपाईँ प्रत्यक्ष रूपमा कुराकानी गर्न सक्नुहुनेछ। हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने प्रयास गरिरहन्छौं। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ तर उहाँसँग कुराकानी होइन, उहाँसँग कुराकानी भन्दा पहिले हामी छोटो विश्राम दिन्छौं। विश्राम पछि तपाईँसँग पुनः कुराकानी गर्नेछौं। हामीसँगै रहनुहोला।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला। के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
4: त्यस्तो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
4: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142373।
4: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
5: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
6: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
5: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
6: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको सम्वाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईँ सुन्नका विशेष कुराकानी अनि तपाईँ सुन्नका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयास गरिरहेका छौं। एउटा कमेन्ट छ, शुभ प्रभात, जय श्रीमान नारायण। जय श्रीमान नारायण लेख्नुभयो होला। राधे राधे गुरूजी, मेरो नाम प्रजिता खतेडा हो। म पूर्वी इलामको इलाम जिल्ला इलाम नगरपालिका वडा नम्बर 2 सुम्बेकबाट कार्यक्रम सुनिरहेको छु भन्नुभएको छ। धेरै धेरै धन्यवाद छ, आभार पनि छ। हामी हरेक दिन कार्यक्रम ज्योतिष दर्पण 8 बजेबाट 9 बजेसम्म तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। हामी भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं र हामी तपाईसँगका विशेष कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। हामी प्रत्यक्ष रूपमा तपाईलाई आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू गर्दै हामी तपाईसँग जोडिएका छौं। यतिखेर कोही जिज्ञासु लाइनमा आउनु भएको पनि मलाई इशारा प्राप्त भएको छ। अर्को कुरो भन्न बिर्सिन भएन, तपाईँहरू हामीलाई खासबारीमा भेट्न र समय उपलब्धको लागि फोन गर्नुहोला। आज पनि हिजो पनि 20-22-25 जनाको फोन आएको छ, आज पनि कतिजनाका आउँछ, त्यही अनुसारले हामी समय तपाईँहरूको माग अनुसार लिएर उपस्थित हुन्छौ। फेरि पालो आएन ला बर्बाद भयो भेट्न मन लागेको थियो भन्ने भयो भने अर्थ रहँदैन है। प्रष्ट रूपमा हामीसँग कुराकानी गर्दै साल महिना गर्दै र समयको आधारमा धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा हामी लागिरहेका छौं। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर। राधे राधे हजुर।
1: राधे राधे,
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर? भोजपुरबाट कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर? अनि हामी खानपारी आउने कुरा थाहा पाउनुभयो त? अनि तपाईँलाई हामीले भोजपुरमा आउँदाखेरि भेट्न आउनुभयो?
1: पहिला आएको थिए, शङ्करसभा आउनुभएको
0: थिएन हजुर। शङ्करसभा आउँदा आउनु भएको थियो
1: हजुर।
0: अनि त्यो बेला कसको बारेमा चिना हेर्नु भएको थियो?
1: त्यो बेला मैले आफ्नै बारेमा हेरेको थिएँ।
0: अनि केही जिन्दगीलाई परिवर्तन पाउनुभयो कि भएन?
1: त्यस्तो भिनेको त्यस्तो उनी भएन गुरु। अनि अहिले चाहिँ म मेरो भाइको बारेमा
0: होइन, मैले भन्न खोजेको तपाईँको जिन्दगीमा केही ग्रहहरू बिग्रेका थिए, दुःख थियो, हामीले भनेको मान्नुभयो कि भएन? केही मैले तपाईँलाई कुनै बारको व्रत बस्नु भनेको थिएँ कि थिइनँ?
1: धेरै वर्ष अगाडि बिर्सिहाल्यो गुरु।
0: त्यहाँ हामीलाई भेटेर घर गइसकेपछि पहिले भन्दा राम्रो भएको छ कि छैन?
1: भयो।
0: अब फेरि पनि भेट्न आउने कि नआउने त?
1: अब समय हेरौँ, पानी पर्यो भने हाम्रो त गाडी चल्दैन।
0: ए पानी त पर्दैन नि, म पनि पानी पर्ने बेला आउँछु त, सायद हेरेर आउँछु नि।
1: परिहाल्छ त गुरु,
0: म अहिले आएको छैन नि त, म आउने भनेको त्यहाँ अलिक पछि हो होइन। पानी पर्न छोडेको बेला ठ्याक्क मैले साइड हेरिसकेको छु नि त होइन, पानी पर्ने बेला अर्थै भएन हो कि? पानी भन्नाले फेरि त्यो पर्दैन पर्ने हप्प गर्मी पनि भएन, त्यही भएर धेरै पानी पर्दैन हामी आएको बेला। अब आउन सम्भव भएछ भने आउनु होला। तपाईँहरूलाई त्यहाँबाट खानपारी आउन सजिलो हुन्छ कि भोजपुर जान सजिलो हुन्थ्यो बजार? ल भन्नुहोस् त, अहिले कार्यक्रममा आउनु भएको छ, कसको हेर्ने अहिले? भाइको साल महिना गते समय भनिदिनु त।
1: 2059 साल 4 गते बिहान 8:30 बजे
0: 8:30 कुन जिल्लामा बिहान?
1: भोजपुर जिल्ला।
0: के बारको दिन जन्म भएको हो?
1: सोमबार।
0: सोमबारको दिन हो
1: हजुर।
0: यो भाइ हो तपाईँको?
1: हजुर।
0: राशिको नाम चुडामणी, मेष राशि आउँछ, के नाम हेर्ने गर्नु भएको छ? बुहारी घरमा टिक्न धेरै गाह्रो छ, पढाइमा राम्रै हुन्छ, अहिले घरभन्दा बाहिर बस्ने खाएको योग देखिया छ, आइतबारको दिन व्रत बस्नुपर्छ। के भयो, कहाँ हुनुहुन्छ भाइ अहिले?
1: भाइ काठमाडौँमा।
0: घरभन्दा बाहिरै हुनुहुन्छ होइन?
1: हजुर। घरमै छ, उहाँ काठमाडौँमा नि घरै छ, अनि घरमै छ घरमा चाहिँ।
0: ए अनिखेरि चाहिँ राहुले यो मान्छेलाई त विदेश लानु पर्ने त, विदेश जाने प्रयास गर्नु भएको छैन?
1: छैन, खोइ विदेश त जान्न भन्छ त गुरु।
0: अब राम्रो विदेशमा छ, आइतबारको दिन व्रत बन्न लाउनु, बल्ल उसको मति सप्रिन्छ। देब्रेपट्टिको दिमागमा गएर सूर्य निज भएर बसेको छ, सूर्यले अलिकति कमजोरीहरू बनाउँछ होइन। बृहस्पति राम्रो छ, पढाइ लेखाइ राम्रै हुन्छ होइन, भोलिका दिनमा राम्रै हुन्छ उन्नति प्रगति। तर सूर्य आइतबारको दिन व्रत बस्नु पर्यो, अनि सप्तम स्थानमा राहु छ, यसले बुहारी टिक्न गाह्रो छ। भनेको राहुले पत्नीसँगको सम्बन्धलाई एकदमै धेरै फाटो पारिदिन्छ, क्या बिगारिदिन्छ
1: है।
0: के छ राहुको लागि त, राहुको शान्तिहरू गर्ने, पूजापाठ गर्ने, अब राहुका कवचहरू धारण गर्ने होइन। अनिखेर चाहिँ यो बच्चाले एउटा कुरो के हुन्छ भने, पत्नी ल्याउँदाखेरि एकदम चिना हेराएर मात्रै ल्याउनुपर्छ, भाइ अलिक होइन करिसाउने खालको हुनुहुन्छ होइन। त्यो सहन सक्ने केटी चाहियो, चाहिएन त्यो खालको चाहिन्छ। के छ अरू विशेष? अहिले त सङ्कटा भन्ने गरेर चलिया छ, त्यही भएर विदेश जान्छ भने मैले 22 वर्षदेखि। अब यो विदेश एप्लाई गर्नुभयो भने फ्याक्टै काम बन्छ, अब गर्नु भएन भने त कसले एकचोटि लाने, कसले हो र? ग्रहको सामान्य शान्तिहरू गर्ने मेन भनेको आइतबार व्रत, सातौं राहुको शान्ति, अरू केही पर्दैन। आयु पनि लामो छ, यहीँ पनि पैसाहरू कमाउँछ, यहाँ भन्दा 4 गुणा धेरै पैसा विदेशमा कमाउँछन् भाइले। सूर्य बिग्रेको मान्छेको स्थायी जागिरमा गाह्रो हुन्छ।
1: अनि
0: बाबासँग कुरा मिल्दैन, आमासँग ठिकै छ,
1: दिदीहरूसँग
0: राम्रै हुन्छ। राधे राधे, लु भनिस् त आमा।
1: गुरु अनि यसको शुभ रङ कस्तो छ?
0: सबैभन्दा राम्रो 4 अङ्क, पूर्व दिशा राम्रो हुन्छ, पहेँलो रङ राम्रो हुन्छ है। अब यही कुरा फेरि तपाईँले मलाई दोहोऱ्याएर सोध्नुभयो, बुहारी फापेको छैन। अहिले पनि मैले भने, अहिलेसम्म तपाईँलाई यो आजको फोनमा 4 चोटि भइसक्यो भनेको बिहाको बारेमा। विशेष चाहिँ बिहालाई ध्यान दिनुपर्छ है। राहु सप्तम स्थानमा छ, यो राहुको सप्तम स्थान अलिकति अशुभ मानिन्छ, र फेरि सप्तम स्थानको मालिक फेरि 12 गएर बसिया छ क्या। जाय से रिस्फगे जातो दरिद्र कृपणस्त था बस्ता जीवी पुमान किन्तु व्यायशीला तत्प्रिया भन्छ क्या। अलिक खर्चिलो है, अलिकति के भन्ने, घमण्डी घमण्डी टाइपको मान्छेहरू हुन्छन् है।
1: बुहारी
0: चाहिँ यसका पत्नी है, ख्याल गर्नु होला। एकदम बुहारी ल्याउने बेला चारतिर हेराएर बल्ल ल्याउनु होला, नातिनु है। यो बिग्रिने योग परेको छ, कानेर बिग्रिन्छ भन्ने कुरो थाहा हुँदैन, ध्यान दिनुपर्छ है त। अब 22 वर्षदेखि 30 वर्षसम्म सङ्कटा छ, सङ्कटलाई नराम्रो मान्ने हो भने 30 वर्ष पछाडि, नभएदेखि ग्रह शान्तिहरू गर्ने, कवचहरू लाउने, अनि सङ्कटामा यसलाई दशाहरू कटाएर बिहा गर्न हुन्छ है त।
1: अब
0: 33 वर्षदेखि फेरि उता राहु पनि छ, भनेको 30 देखि 33 सम्म अलिकति शुभ मंगल ग्रहहरू छ, अहिले त्यो पनि ख्याल गर्नु होला। तर अहिले बिहे गर्दा त्यस्तो फरक पर्दैन, ग्रह शान्तिहरू गरेर गर्नु होला है। बिहे गर्दा कुन दिशा भन्ने कुरो होइन, उसलाई राम्रो दिशा पूर्व, 4 अङ्क, पहेँलो रङ राम्रो हुन्छ, तर बिहे गर्दा चाहिँ चिना कुण्ड

सुन्ने मान्छेहरूलाई हामी आउँदैछौ भनेपछि चाहिँ अनि हतार हतार भनेपछि चाख लाग्दो रहेछ क्या है। अरू बेला त एकदम फोनै गरौँ नथ्यो है। आजभोलि रेडियो सङ्घको सभा सुन्ने मान्छे धेरै नै एक्टिभ हुनुभएको छ। अन्य जिल्लाका मान्छेहरू एकदम गुरु आउनुहुन्न के अरे भन्नुभयो होला, जताबाट हामीले फोन आयो हामी त्यतै आउँछौ। यो पालि चाहिँ एक नम्बर प्रदेश कोशी प्रदेश जाँदैछौ अनि त्यस पछाडि फेरि हामी तपाईँले बोलाउनु भयो भने तपाईँकोतिर कार्यक्रम सुनिरहनु भएको छ आइदियो हुन्थ्यो जस्तो लाग्यो भने तपाईँकोतिर चिनाहरू बनाउनु परेको छ अनि फोन गर्नुहोला नि, फोन गर्नुभयो भने हामी तपाईँको जिल्ला जिल्ला आइहाल्छौ। दुर्गा रहन पहिले जय श्रीमन्नारायण गुरुदेव, म रेडियो भोजपुरबाट हजुरको कार्यक्रमको नियमित श्रोता जिज्ञासा। असार महिनामा दुईवटा मात्र औँसी परेको छ, दुईवटा औँसी पर्दा मलमास हुन्छ भनेको सुने, यो बारे प्रश्न दिनुहुन अनुरोध छ। श्री राधे राधे गुरुदेव भन्नुभएको छ पक्ष अनुसारले यो जेठमा परेको छ, यसको बारेमा अझ धेरै चाहिए तपाईँलाई भोलि म पूरै वैशाखदेखिकै गणना गरेर तपाईँलाई जानकारी दिनेछु है। आज कार्यक्रमको अन्तिम भागमा छु, 55 मिनट भइसकेको छ, कार्यक्रमबाट बिदा लिनुपर्नेछ। अलिक पहिले गरेर कमेन्ट आजै पनि पाला आउँथ्यो भोलि है दुर्गाजी राधेराज, तर भोलि फेरि मैले बिर्सिन्छु अनि मलाई चाहिँ बेलैमा सम्झाउनु होला। राधेराजी गुरु, म शोभा राई भोजपुर चौकी डाँडाबाट रेडियो शङ्खु सबै एफएम सुन्दैछु। मेरो सपनामा जहिले सर्पले डसेको देख्छु, यो के को दोष हो र के हुन्छ यस्तो सपना देख्दा, जानकारी दिनुहोला। जय श्री राधे गुरु भन्नुभएको छ। यो मैले अनुसन्धान गरे अनुसार महिलालाई चाहिँ सर्प देखिनुको कारण चाहिँ कहिलेकाहीँ महिनावारी भएको बेला शिवको मन्दिरतिर जाने, नागको मन्दिरतिर छुइछाई भयो भने पनि त्यो हुन सक्ने सम्भावना मैले पत्ता लागेको छु, कालसर्प भन्दा बढी भयो भने है। जगदीश जीले लेख्दै हुनुहुन्छ, गुरु राजे राधे गुरु, म जगदीश सोलागाई रेडियो नयाँ कर्णाली एफएम र एफएम कालीकोटबाट सुनेको छु। म मेरो छोराको बारे हेराउन चाहन्छु भन्नुभएको छ, हेराउनको लागि चाहिँ नम्बरमा फोन गर्नुहोला। दिनै भए पनि तपाईँले नम्बरमा फोन गर्नुभयो भने हेर्न पाउनुहुनेछ। अर्को कुरा कार्यक्रमको अन्तिम भागमा हुँदा के भन्यो भने, शङ्खुवा सभा खाँदबारीमा भेट गर्नको लागि यसपालि फोन गर्नु भएन भने चाहिँ सम्भावना एकदम कम छ भेट्नको लागि, फोन गर्नुहोला। अनि फोन गरिसकेपछि हामी तपाईँसँग भेट्नेछौ अनि हामी कति गतेबाट कति गतेसम्म खाँदबारीमा रहन्छौ भन्ने कुरा तपाईँको फोन आएको आधारमा जानकारी दिन्छौ। हामी भोलि पर्सिमा यहाँबाट यात्रा गर्नेछौ र तपाईँसँग भेटेर तपाईँको चिना टिप्पणी हेर्नेछौ अनि खाँदबारीमा कहाँनिर बस्छौ कति गतेबाट बस्छौ भन्ने कुरा चाहिँ तपाईँलाई म भोलि पर्सि नै जानकारी गराउँछु। किनभने हिजो आज भोलि र पर्सिसम्मलाई हामीले फोनको मापन कतिजना आउने खालको कुरा गर्नुहुन्छ अनि हामी त्यही अनुसारले तपाईँलाई दिन तोक्ने भनेर बसिया छौँ यसपालि। त्यही भएर रेडियो शङ्ख सभा सुन्दै हुनुहुन्छ, भेट गर्न मन लागेको छ भने आउन सक्नुहुन्छ। पहिले पनि आउनु भएको छ, पहिले पनि सफलता प्राप्त गर्नु भएको छ भने आउनुहोला। पहिले गर्दा पनि केही भएन भने पनि आउनुहोला। गुरु यस्तो गएर खै त केही भएन पनि भन्नु पर्यो नि, किनभने त्यसमा कुनै अर्को कारणहरू हुनसक्छ होइन। हामी तपाईँहरूसँग त्यहाँ आएर भेटघाट गर्नेछौ। आजको लागि कार्यक्रम ज्योतिष तर्पणको अन्तिम भागमा छु, कार्यक्रमबाट छुट्टिनुपर्छ भोलि बिहान 8 बजे। तपाईँ र मेरो भेट पुनः हरेको ध्वनि तरङ्गमा भेट रहनेछ। आजको लागि आज्ञा दिनुहोस्। राधे राधे।

0: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ बाजै।
1: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना,
2: यही जेठ 9 गते शनिबारको दिन
1: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू, गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455717।

0: डाक्टर आउने बारे सूचना
1: यही जेठ 8 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियर एवं पाइल, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेसन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच PFT समेत गरिन्छ। स्थान KP पोली क्लिनिक भुरीगाउँ बर्दिया।
2: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम।
3: यति बेला बिहानको 9 बजेको छ।

नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। विद्युतीय सहित सार्वजनिक गाड़ीहरूको नयाँ दर्ता रोक्न यातायात व्यवस्था विभागको निर्देशन। बढ़दो वायु प्रदूषण, ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्था मुख्य कारण। बजेटमा आर्थिक सुधारदेखि खर्च कटौतीसम्ममा ध्यान दिन पूर्व अर्थमन्त्रीहरूको सुझाव। विगतका अनुभव र सकारात्मक अभ्यासलाई अनुसरण गर्ने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता। सुदूरपश्चिम बाहेकका अरू प्रदेशमा वर्षा। पश्चिम तराईमा गर्मी बढ़दै आज सुदूरपश्चिममा तातो लहर तथा लुम्बिनीमा तातो दिन हुने सम्भावना। अफ्रिकी राष्ट्रहरूमा इबोलाको प्रकोपपछि चौथो भारत अफ्रिका शिखर सम्मेलन स्थगित। विकसित स्वास्थ्य अवस्थालाई सम्बोधन गर्ने प्रयासमा योगदान दिन तयार रहेको भारतको भनाई। र काबा महिला भलिबल च्याम्पियन आजदेखि आईसीसी विश्वकप लीग 2 नेपालले अमेरिकासँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सरकारले देशभर नयाँ सार्वजनिक गाड़ीको दर्तामा रोक लगाएको छ। बढ़दो वायु प्रदूषण, ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्थालाई कारण देखाउँदै सरकारले नयाँ गाड़ी दर्तामा रोक लगाएको हो। यातायात व्यवस्था विभागले हिजो 7 प्रदेशका सम्बन्धित मन्त्रालय र सबै पालिकालाई पत्राचार गरेर विद्युतीय सहित सार्वजनिक गाड़ीहरूको नयाँ दर्ता रोक्न निर्देशन दिएको हो। इन्धनको बढ़दो मूल्य र गाड़ीको अत्यधिक चापले सृजना गरेको असहज परिस्थितिलाई सम्बोधन गर्दै सार्वजनिक गाड़ीको यथोचित व्यवस्थापन गर्न दर्ता रोक्ने निर्णय भएको विभागले जनाएको छ। सार्वजनिक तथा यातायात व्यवस्था ऐनमा वातावरण प्रदूषण, सवारीको चाप, सड़कको स्थिति वा अन्य कारणले सार्वजनिक हितका लागि कुनै किसिमको सवारी साधनको दर्ता रोक्न मनासिब देखेमा विभागले आदेश दिन सक्ने कानूनी व्यवस्था छ।

0: राख्नुपर्नेमा जोड़ दिनुभयो। पूर्व अर्थमन्त्री डाक्टर प्रकाश चन्द्र लोहनीले सरकार र निजी क्षेत्रबीच सहकार्य बढ़ाउनु पर्नेमा जोड़ दिँदै साना मझौला तथा ठूला उद्योगलाई समान रूपमा प्रोत्साहन गर्ने नीति आवश्यक रहेको बताउनुभयो। पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले ठूला आयोजनाको संख्या घटाएर सीमित राष्ट्रिय गौरवका आयोजनामा केन्द्रित हुन सुझाव दिनुभयो। यसै गरी पूर्व अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले वैदेशिक ऋण घटाउन र ठूला ठेक्कामा हुने सम्भावित मिलेमतो रोक्नुपर्ने सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री वर्षमान पुनले विगतका पूर्वाधार निर्माणको प्रतिफल कमजोर देखिएको उल्लेख गर्दै पर्यटन पूर्वाधारमा लगानी बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेले बुढ़ी गण्डकी जस्ता ठूला परियोजनालाई कार्यान्वयनमा लैजानुपर्ने सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री जनार्दन शर्माले बजेटलाई राजनीतिक प्रतिबद्धता कार्यान्वयन गर्ने दस्तावेजका रूपमा व्याख्या गर्दै सरकारी खर्च र कटौती आवश्यक रहेको बताउनुभयो। छलफलमा सहभागी अधिकांश पूर्व अर्थमन्त्रीले आर्थिक सुधारलाई गति दिन निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न खर्च नियन्त्रण गर्न तथा उत्पादनमुखी क्षेत्रमा लगानी बढ़ाउनु पर्ने सुझाव दिएका छन्। काठमाडौँ उपत्यका सहित मध्य र पूर्वी भेगका विभिन्न ठाउँमा राति र बिहान हल्का पानी परेको छ। सुदूरपश्चिम बाहेका अरू ठाउँमा दिउँसो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोसी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागको केही ठाउँहरूमा मधेस कोशी बागमती गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। पश्चिम तराईमा भने केही दिनदेखि गर्मी बढ़ेको छ। गण्डकी बागमती मधेस र कोशी प्रदेशमा वर्षा भइरहँदा सुदूरपश्चिम लुम्बिनी र कर्णालीका तराई क्षेत्रमा अत्यधिक गर्मी भएको छ। आज सुदूरपश्चिमका पहाड़ी र तराई भेगमा तातो लहर तथा लुम्बिनीको पहाड़ी र तराई भेगका भेगमा भने तातो दिन हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पश्चिममा अझै केही दिन गर्मी बढ़ने तथा मध्य र पूर्वमा केही दिन वर्षा र बदलीको सम्भावना छ। उज्यालो रेडियो नेटवर्क उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबरसँगै अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ।
1: विद्युतीय उपकरण बन्द गरौ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा प्रष्ट विचारी हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। सार्वजनिक सेवा प्रसारण संस्थामा रिक्त रहेको अध्यक्ष पदका लागि आह्वान गरिएको सूचना रद्द गरिएको छ। सूचना तथा संचार मन्त्रालयले दरखास्त आह्वानको सूचना रद्द गरिएको जानकारी दिएको हो। मन्त्रालयले हिजो सूचना निकालेर दरखास्त आह्वान गरेकोमा आज फेरि सूचना निकाल्दै दरखास्त आह्वानको सूचना रद्द भएको जानकारी दिएको छ। मन्त्रालयले विशेष कारणवश दरखास्त आह्वानको सूचना रद्द गरिएको जनाएको छ। मध्य प्रदेशमा सत्ता समीकरण फेरिएको छ। जसपा र जनमत पार्टी सरकारबाट बाहिरिएका छन् भने नेकपा एमाले, नेपाली कांग्रेस र नेकपाले गठबन्धन गरेका छन्। सत्ता समीकरण फेरबदल भए पनि मुख्यमन्त्री कृष्ण प्रसाद यादव नै रहनु भएको छ। मुख्यमन्त्री यादवले हिजो सांसद मोहम्मद समीरलाई बिना विभागीय मन्त्री नियुक्त गर्नुभएको छ। जसपा नेपालका तीन मन्त्री र जनमतका एक मन्त्रीलाई हटाइएको छ। जनमतका दुई मन्त्रीले यसअघि नै राजीनामा दिइसकेका थिए। मुख्यमन्त्री यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने तयारी गर्नुभएको छ। केन्द्रमा भएको शीर्ष तहको सहमति अनुसार प्रदेशहरूमा कांग्रेस, एमाले र नेकपाको नेतृत्वमा सरकार गठन गर्ने निर्णय भए बमोजिम मध्य प्रदेशमा मधेसवादी दलहरूलाई बाहिर राखेर तीन दलको नयाँ सरकार गठन भएको हो। जहाजभित्र कफी पोखिएर घाइते भएकी यात्रुलाई कतार एयरवेजले 2.5 करोड़ रूपियाँ भन्दा बढ़ी क्षतिपूर्ति दिनुपर्ने भएको छ। उपभोक्ता अदालतका न्यायाधीश दिवाकर भट्ट, गेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको हिजोको इजलासले 2,61,52,406 रूपियाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो। कतार एयरवेजलाई मोन्ट्रियल कन्भेन्सन अनुसार 2,41,52,406 रूपियाँ र उपभोक्ता संरक्षक ऐन अनुसार थप 20,00,000 रूपियाँ क्षतिपूर्ति तिराउन अदालतले आदेश दिएको छ। झण्डै 3 वर्ष अघि बोस्टनबाट दोहा हुँदै काठमाण्डु फर्किने क्रममा ललितपुरकी प्रीति थापा कतार एयरवेजको जहाजमा चालक दलकै सदस्यबाट कफी पोखिएर घाइते हुनुभएको थियो। उहाँले 20,00,000 अमेरिकी डलर क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गर्नुभएको थियो। यसअघि थापाले एयरवेजसँग आन्तरिक रूपमै क्षतिपूर्ति दावी गरे पनि कम्पनी तयार नभएपछि अदालत जानु भएको हो। उहाँले उपभोक्ता संरक्षण ऐन र मोन्ट्रियल कन्भेन्सन अनुसार क्षतिपूर्ति माग गर्नुभएको थियो। अब विदेशको खबर। प्रजातान्त्रिक गणतन्त्र कंगोमा घातक इबोलाको प्रकोपपछि भारत र अफ्रिकी संघले अर्को हप्ता नयाँ दिल्लीमा हुने तय भएको शिखर सम्मेलन स्थगित गरेका छन्। महाद्वीपमा फैलिँदो अवस्थामा रहेको इबोला संक्रमणको प्रकोपलाई ध्यानमा राख्दै दुवै पक्ष चौथो भारत अफ्रिका शिखर सम्मेलनलाई स्थगित गर्न सहमत भएका भारतीय विदेश मन्त्रालयले जनाएको छ। भारत अफ्रिका मञ्च शिखर सम्मेलन मे 28-31 नयाँ दिल्लीमा हुने तय भएको थियो। भारतले अफ्रिका सीडीसीको नेतृत्वमा विकसित स्वास्थ्य अवस्थालाई सम्बोधन गर्ने प्रयासमा योगदान दिन तयार रहेको बताएको छ। अफ्रिकामा पछिल्लो आधा शताब्दीमा इबोलाका कारण 15,000 भन्दा धेरैको ज्यान गइसकेको छ। कंगोमा 17 पटकको इबोला प्रकोपबाट करिब 600 जना संक्रमित भएको र 139 जनाको ज्यान गएको आशंका गरिएको छ। दिल्लीको अन्तर्राष्ट्रिय विमानस्थलले कंगो, छिमेकी युगाण्डा र दक्षिण सुडानबाट भारत आउने यात्रुहरूका लागि स्वास्थ्य परामर्श सेवा लिन भनेको छ। अब खेल खबर। काठमाण्डुमा आजदेखि काबा महिला भलिबल च्याम्पियनशीप 2026 शुरू हुँदैछ। प्रतियोगिताको उद्घाटन खेल त्रिपुरेश्वरमा रहेको कवच हलमा बिहान 11 बजे इरान र बंगलादेश बीच हुनेछ। औपचारिक उद्घाटन भने दिउँसो 2 बजे आयोजना गरिने आयोजक नेपाल भलिबल संघले जनाएको छ। त्यसपछि दिउँसो 3:30 बजे नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको समूह एमा नेपाल, भारत, किर्गिस्तान र मालदिव छन्। समूह बीमा इरान, काजकिस्तान, श्रीलंका र बंगलादेश रहेका छन्। एफआईबीबीको आधिकारिक वरियतामा समावेश प्रतियोगिताले नेपाललाई अन्तर्राष्ट्रिय रैंकिङमा सुधार गर्ने अवसर दिनेछ। दशरथ रंगशालाको कवच हलमा हुने प्रतियोगितामा नेपाल निरुत्ता ठगुन्नाको कप्तानीमा मैदानमा उत्रिनेछ। 14-सदस्यीय टोलीमा 6 युवा खेलाड़ीले पहिलो पटक स्थान बनाएका छन्। रीमा कुवर राष्ट्रिय टोलीमा पुनरागमन गरेकी छिन्। त्यस्तै टोलीमा उषा भण्डारी, मीना सुनार, सलिना बुढा मगर, कामना विष्ट, सलिना श्रेष्ठ, बसन्ती साउद, सुमित्रा रेग्मी, सुनिता खत्री, एलिसा मानन्दर, प्रगति नाथ, जसना महतो र शान्तिकला तामाङ रहेका छन्। आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ। खेल अहिले केही बेर पछि त्रिवी क्रिकेट रंगशाला कीर्तिपुरमा शुरू हुँदैछ। नेपालमा भइरहेको लीग 2 एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। घरेलु मैदानमा जारी श्रृंखलाको यो अन्तिम खेल हो। पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग डीएलएस पद्धतिमा 2 रनले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले अमेरिकालाई 9 विकेटले तथा स्कटल्याण्डलाई 5 विकेटले हराएको थियो। अंक तालिकामा अमेरिका 27 खेलबाट 38 अंकसहित शीर्ष स्थानमा छ भने नेपाल 27 खेलमा 22 अंकसहित 5 औं स्थानमा छ। एक दिवसीय प्रतियोगितामा हालसम्म नेपाल र अमेरिका 12 पटक खेलेका छन्। नेपाल 5 खेलमा विजय हुँदा 6 खेलमा पराजित भएको छ। एउटा खेल भने टाई भएको थियो। चार भन्चाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। विद्युतीय सहित सार्वजनिक गाड़ीहरूको नयाँ दर्ता रोक्न यातायात व्यवस्था विभागको निर्देशन। बढ़दो वायु प्रदूषण, ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्था मुख्य कारण। बजेटमा आर्थिक सुधारदेखि खर्च कटौतीसम्ममा ध्यान दिन पूर्व अर्थमन्त्रीहरूको सुझाव। विगतका अनुभव र सकारात्मक अभ्यासलाई अनुसरण गर्ने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता। सुदूरपश्चिम बाहेक अरू प्रदेशमा वर्षा, पश्चिम तराईमा गर्मी बढ़दै आज सुदूरपश्चिममा तातो लहर तथा लुम्बिनीमा तातो दिन हुने सम्भावना। अफ्रिकी राष्ट्रहरूमा इबोलाको प्रकोपपछि 4थो भारत अफ्रिका शिखर सम्मेलन स्थगित। विकसित स्वास्थ्य अवस्थालाई सम्बोधन गर्ने प्रयासमा योगदान दिन तयार रहेको भारतको भनाई। र काबा महिला भलिबल च्याम्पियन आजदेखि आईसीसी विश्वकप लीग 2 नेपालले अमेरिकासँग खेल्दै।
4: गर्जन सधैँ बाघ झैं रेडियो टाइगर 99.2 MHz।
5: तपाईले मलाई मात्र किन हेर्दैछन् के आज पार्टीमा?
6: हेर्दैनन् त, यति आकर्षक र नयाँ मोडेलका गहना लगाएर आएपछि बरु भन न, म पनि बनाउँछु गएर।
5: उही सबैको रोजाइमा पर्न सफल विजय ज्वेलर्समा त हो नि कान्छी।
7: हजुर, हामी कहाँ बिना रसायनको नम्बर 1 सुनबाट आधुनिक किसिमका गर गहना, रानीहार, छटके तिलहरी, चूड़ा, तिलहरी, चन्द्रमा, झुम्की, बिन्दिया जस्ता आधुनिक किसिमका गर गहना, चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गर्नुका साथै खरिद बिक्री पनि गरिन्छ।
5: सुनचाँदीमा शुद्धता नै हाम्रो पहिचान हो, साथै ज्यालामा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
7: प्रोपराइटर विजय सुनार, विजय ज्वेलर्स, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98195480 01 र 98686 49140।
8: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
9: यही जेठ 9 गते शनिबारको दिन
8: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98442559909 र 98442597।
5: केपी पोली क्लिनिक भुरीगाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना
9: यही जेठ 8 गते शुक्रबारको दिन
5: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच, उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ, बर्दिया।
10: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz। गर्जन छ सधैँ बाघ।

0: दिउँसो घाम र तातो हावाले हायल कायल पार्छ। म बिहानै खेत लागे है छोरी।
1: ल यो छाता पनि बोक्नुहोस् बुबा, खेतबाट फर्किँदा घाम चर्को हुन्छ।
0: ए के बिर्से के बिर्से भनेको त छातैको बिर्सेछु। ल्याउ छाता, बरु यो पानीको बोतलमा मैले जीवन जल पो मिसाउन भुलेछु।
1: तपाईँले बिर्सिने हुन्छ भनेर मैले पानीमा जीवन जल मिलाइसकेकी छु बुबा। बरु पानी त सबै पिउनु नि, पसिना धेरै आउने भएकोले जिउ सुक्खा हुन्छ।
0: हुन्छ हुन्छ छोरी, अब बिहान काम दिउँसो आराम।
2: गर्मीको मौसममा लू अथवा अत्याधिक गर्मीबाट बच्न छाता ओढेर वा टाउको ढाकेर हिँडौं, पानी प्रशस्त पिउने गरौं, शरीरलाई शीतल राख्न मौसमी फलफूल खाऊ, साथै घर वा विद्यालयको छाना चिस्क्याउने उपायहरू अपनाऊ।
3: प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
4: केपी पोली किन्नी घुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
5: यही जेठ 8 गते शुक्रबारको दिन
4: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियर एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक घुरीगाउँ बर्दिया।
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन त सधैँ बाप छ।

0: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 10 बजेको छ।
1: केपी पोली किन्नी घुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
2: यही जेठ 8 गते शुक्रबारको दिन
1: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक घुरीगाउँ बर्दिया।
3: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
2: यही जेठ 9 गते शनिबारको दिन
3: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
4: लक्ष्मी, ए लक्ष्मी, अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
5: ए लिनुहोस् त।
4: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोलाई ल्याऊ न, त्यो राम्रो छ कि।
5: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
4: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोरा छोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
5: ओहो बिनाजु, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
4: यो कोट प्यान्ट त हाम्रै भुरीगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
6: हाम्रो यहाँ हान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
3: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर भुरीगाउँ बजार बर्दिया। सम्पर्क मोबाइल नम्बर 98-481-45-875।

0: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही जेठ 9 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
2: भुरीगाउँ बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
3: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
2: जहाँ पाए त्यही जाने पनि होइन। भुरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यही जाने हो नि।
4: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोपराइटर भीमबहादुर छेत्री। सम्पर्क मोबाइल नम्बर 98-482-58-950 र 98-480-79-761।
0: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 MHz।

0: भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही जेठ 8 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर, थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियर एवं पाइल्स, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक, भुरीगाउँ, बर्दिया।
2: होइन, त्यहाँ के को भिड लाग्या छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
3: ल साल दिदी, पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
2: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका एक, कञ्चनपुर जाने बाटो, भुरिगाउँ, बर्दिया।
4: प्रोपराइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98482974।
5: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाज्दैन।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अन्कल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
2: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना:
3: यही जेठ 9 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू: गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
1: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो, यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
2: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
0: डढेलो वन जंगलको शत्रु हो, यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोत को विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
2: डढेलोले वन्य जन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
1: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
0: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिच्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ।
2: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौ। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीँ कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन, नजिकको वन कार्यालय वा सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष कैद वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ।

0: खबर प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एग्रो नजिकै सरेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको नि सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँच, तामाका भाँडाहरू, कुर्सी, टेबल, ड्रम, डार्किन लगायत प्लास्टिकका सामानहरू पाइनुका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुखद मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोप राइटर सरस्वती शर्मा, सम्पर्क नम्बर 98589453। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स, गुलरिया रोड, किसान एग्रो नजिकै भुरीगाउँ बजार, बर्दिया।
1: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला बिहानको 11 बजेको छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाप चाहिँ।
1: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना,
2: यही जेठ 9 गते शनिबारको दिन
1: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि

0: पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान नवाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
2: ल साल दिदी, पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
1: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबु नगरपालिका एक, कञ्चनपुर जाने बाटो फुरिकाउ बर्दिया। प्रोप्राइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98-482-974।
3: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
4: रेडियो टाइगर स्टुडियो टाइम।
5: अहिले दिउँसोको 3 बजेको छ।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। मूल्य वृद्धिले विकास निर्माणमा परेका समस्या समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन। सार्वजनिक खरिद कानून विकास मैत्री नभएको निष्कर्ष। आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस नेपालमा पनि मनाइँदै संरक्षित क्षेत्रलाई दीर्घकालीन आर्थिक र पर्यावरणीय लगानीको आधारका रूपमा पनि स्थापित गर्न विज्ञको सुझाव। बकर ईदको सार्वजनिक बिदा जेठ 14 गतेका लागि तोकियो, आउँदो बिहिबारदेखि लगातार 4 दिन बिदा। क्युबा अमेरिकाका लागि खतरा भएको विदेश मन्त्री रूबियोको टिप्पणी, दुई देशबीच शान्तिपूर्ण समाधानको सम्भावना निकै कम रहेको भनाई। र आईसीसी विश्वकप लीग 2 अमेरिका नेपालले दिएको 318 रनको कीर्तिमानी लक्ष्य पछ्याउँदै। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले विकास निर्माणमा देखिएका अवरोध हटाउन र मूल्य वृद्धिको समस्या सम्बोधन गर्न सरकारलाई निर्देशन दिएको छ। ऊर्जा मन्त्री, पूर्वाधार मन्त्री सहित सरकारवालासँगको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो। बैठकका निर्णयहरू सुनाउँदै समितिका सभापति आशिष गजुरेलले सार्वजनिक पूर्वाधार आयोजनाहरूमा देखिएका जटिलता तत्काल पहिचान गरी नागरिकलाई राहत हुने गरी काम गर्न निर्देशन दिएको जानकारी दिनुभयो। मूल्य वृद्धिका कारण निर्माण व्यवसायहरूले काम अगाडि बढ़ाउन नसक्दा राष्ट्रिय अर्थतन्त्रमै गम्भीर असर पर्न सक्ने भएकाले तत्काल समाधान खोज्न समितिले पूर्वाधार मन्त्रालयलाई निर्देशन दिएको छ। मध्यपूर्व युद्धका कारण इन्धन, बिटुमिन लगायत अत्यावश्यक निर्माण सामग्रीको मूल्यमा अत्यधिक वृद्धि भई नेपालका विकास आयोजनाहरू ठप्प हुने अवस्थामा पुगेको समितिको निष्कर्ष छ। साथै समितिले अहिलेको सार्वजनिक खरिद कानून विकास मैत्री नभएको निष्कर्ष निकाल्दै कार्यान्वयन योग्य वातावरण बनाउन चालू संसदीय अधिवेशनमै कानून परिमार्जनका लागि विधेयक प्रस्तुत गर्न निर्देशन दिएको छ। बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माण क्षेत्रमा हाल देखिएको मूल्य वृद्धि नेपालको इतिहासकै सबैभन्दा ठूलो रहेको भन्दै समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुका साथै काम नियमित राख्न निर्माण व्यवसायहरूलाई आग्रह गर्नुभयो। आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस, स्थानीय प्रयास, विश्ववादी प्रभाव भन्ने नाराका साथ

0: नेपालमा पनि मनाइँदैछ। हरेक वर्ष मे 22 मनाइने यो दिवस सन् 1992 जैविक विविधता महासन्धि अंगीकार गरिएको स्मृतिमा राष्ट्रसंघले घोषणा गरेको हो। एकातिर जैविक विविधता संकटमा पर्दै गएको छ भने अर्कोतिर नेपालका संरक्षित क्षेत्रहरूले सम्भावित राजस्व पनि गुमाइरहेका छन्। त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक राजेश कुमार राईका अनुसार नेपाली रूपियाँ डलरको तुलनामा अवमूल्यन हुँदा यो राजस्व गुमेको हो। नेपालका प्रमुख संरक्षित क्षेत्रहरूले अक्टोबर 2015 विदेशी पर्यटकबाट प्रति व्यक्ति 3,000 रूपियाँको स्थिर प्रवेश शुल्क लिँदै आएका छन्। तर पछिल्लो एक दशकमा रूपियाँ झण्डै 31.5% अवमूल्यन भएकाले सन् 2015 झण्डै 28 डलर रहेको शुल्क अहिले 19.5 डलरमा झरेको छ। यही कारण विगत 10 वर्षमा लाङटाङ सगरमाथा र अन्नपूर्ण संरक्षण क्षेत्रले मात्रै 22,89,000 अमेरिकी डलर राजस्व गुमाएका छन्। प्राध्यापक राईले समाधानका लागि प्रवेश शुल्क डलरमा निर्धारण गर्नु, निजी क्षेत्रलाई संरक्षणमा आकर्षित गर्नु र समर्पित जैविक विविधता संरक्षणको स्थापना गर्न आवश्यक रहेको बताउनु भएको छ। संरक्षित क्षेत्रलाई प्रकृति जोगाउने थलो मात्र नभई दीर्घकालीन आर्थिक र पर्यावरणीय लगानीको आधारका रूपमा स्थापित गरिनु जरूरी रहेको विज्ञहरूको भनाइ छ। सरकारले जेठ 14 गते बकर ईद उल अजहाको अवसरमा सार्वजनिक विदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले विज्ञप्ति निकालेर जेठ 14 गते बिहिबारका दिन सार्वजनिक विदा रहेको जानकारी दिनुभयो। सरकारले गएको फागुन 18 गते नै राजपत्र मार्फत बकर ईदमा विदा दिने उल्लेख गरेको थियो। त्यस अनुसार मुस्लिम आयोगले जेठ 14 गते ईद परेकाले जानकारी गराएसँगै सरकारले विदा दिएको हो। जेठ 15 गते शुक्रबार पनि गणतन्त्र दिवसको अवसरमा सार्वजनिक विदा छ। शनिबार र आइतबार साप्ताहिक विदा रहेकाले जेठ 14 गते बिहिबारदेखि 17 गते आइतबारसम्म लगातार 4 दिन सार्वजनिक विदा परेको छ। पर्वतारोहण गाइड पासाङ दावा शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा 31 पटक सफलतापूर्वक आरोहण गर्नुभएको छ। 4 दिन अघि अर्थात जेठ 4 गते 30 आरोहण पूरा गर्नुभएका शेर्पा आज बिहान पुनः सगरमाथाको शिखरमा पुग्नु भएको हो। उहाँ सर्वाधिक सगरमाथा आरोहण गर्ने व्यक्तिहरूको सूचीमा कामी रीता शेर्पापछि दोस्रो स्थानमा हुनुहुन्छ। सोलुखुम्बुको पाङबोचे निवासी 49 वर्षीय पादावा शेर्पाले सन् 1998 पहिलो पटक सगरमाथा आरोहण गर्नुभएको थियो। यसैबीच 32 पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम राखेका कामी रीता शेर्पाले विदेशीहरूलाई नेपाल चिनाउने आफ्नो उद्देश्य रहेको बताउनु भएको छ। सगरमाथा आरोहण गरेर आज काठमाडौँ फर्कनुभएका शेर्पाले काठमाडौँ विमानस्थलमा बोल्दै यस्तो बताउनु भएको हो। उहाँलाई विमानस्थलमा ट्रेकिङ कम्पनी 7 समिट ट्रेक्सले स्वागत गरेको छ। 56 वर्षीय कामी रिताले पछिल्लो पटक यही जेठ 3 गते सगरमाथाको सफल आरोहण गर्नुभएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556493333 4935555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। कैलालीमा सशस्त्र प्रहरीको तालिममा रहेका 7 जवान बेहोश भएका छन्। सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार बिहान टीकापुरमा रहेको सशस्त्र प्रहरी बल नेपाल राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा 7 जवान बेहोश भएका हुन्। बेहोश भएका मध्ये 5 उपचारका लागि हेलिकप्टर मार्फत सुर्खेत लगेको उहाँले जानकारी दिनुभयो। यसैबीच पश्चिम नेपालमा गर्मी निकै बढ़ेको भन्दै शारीरिक परिश्रम गर्दा ख्याल गर्न विज्ञहरूले सुझाव दिएका छन्। गर्मी बढ़ेको बेला सकेसम्म घर बाहिर ननिस्कन र शारीरिक श्रम धेरै पर्ने काम अर्थात व्यायाम नगर्न पनि उनीहरूको सुझाव छ। आज पनि हिजो जस्तै मध्य र पूर्वी नेपालमा केही शीतल हुँदा पश्चिम नेपालमा चर्को गर्मी छ। अब विदेशको खबर। अमेरिकी र विदेश मन्त्री मार्को रुबियोले क्युबा अमेरिकाका लागि राष्ट्रिय सुरक्षा खतरा भएको टिप्पणी गर्नुभएको छ। अमेरिकी विदेश मन्त्री रुबियोले दुई देशबीच शान्तिपूर्ण समाधानको सम्भावना निकै कम रहेको पनि बताउनु भएको बीबीसीले उल्लेख गरेको छ। सन् 1996 दुईवटा विमान खसालेर अमेरिकी नागरिकको ज्यान गएको घटनामा अमेरिकाले क्युबाका पूर्व राष्ट्रपति राउल क्यास्ट्रोमाथि हत्याको मुद्दा चलाउने निर्णय गरेको एक दिनपछि विदेश मन्त्री रुबियोले यो टिप्पणी गर्नुभएको हो। अमेरिकाको प्राथमिकता कूटनीतिक समाधान भएको बताउँदै उहाँले राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि खतराबाट आफ्नो देशको रक्षा गर्ने अधिकार सुरक्षित राख्ने चेतावनी दिनुभएको खबरमा उल्लेख छ। यसैबीच क्युबाले विदेश मन्त्री ब्रुनो रोड्रिगेजले रुबियोलाई झूट बोलेको आरोप लगाउँदै क्युबाले कहिले अमेरिकाका लागि खतरा नबनेको बताउनु भएको छ। क्युबाका विदेश मन्त्री अमेरिकी विदेश मन्त्री रुबियोलाई सैन्य आक्रमणलाई उक्साउने प्रयास गरेको आरोप लगाउनु भएको छ। यस्तै अमेरिकी सरकारले क्युबालाई निर्दय र योजनाबद्ध रूपमा आक्रमण गरिरहेको बताएको छ। अब खेल खबर। घरेलु मैदानमा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई 318 रनको कृतिपनी लक्ष्य दिएको छ। नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिपुरमा अहिलेसम्मकै धेरै रन बनाएको हो। यसअघि सन् 2023 नेपालले ओमानसँगको खेलमा 310 रन बनाएको थियो। कीर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाएर 317 रन बनायो। नेपालका ईशान पाण्डेले 84, दिपेन्द्र सिंह एरीले 59, कप्तान रोहित पौडेलले 46, आसिफ शेखले 43 रन बनाए। अमेरिकाका शुभम रंजनले 3 विकेट लिए। यही श्रृंखलाबाट एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका ईशानको यो लगातार दोस्रो अर्धशतक हो। नेपालले दिएको 318 रनको लक्ष्य पछ्याइरहेको अमेरिकाले ताजा अवस्थामा 11 ओभर 3 बलको खेल सकिँदा 3 विकेट गुमाएर 57 रन बनाएको छ। कीर्तिपुरमा चलिरहेको लीग टू श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। लीग टू तालिकामा नेपाल 27 खेलमा 22 अंक सहित 5 स्थानमा छ। अमेरिका 27 खेलमा 38 अंक सहित शीर्ष र स्कटल्याण्ड 32 खेलमा 38 अंक सहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मूल्य वृद्धिले विकास निर्माणमा परेका समस्या समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन। सार्वजनिक खरिद कानून विकास मैत्री नभएको निष्कर्ष। आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस नेपालमा पनि मनाइँदै संरक्षित क्षेत्रलाई दीर्घकालीन आर्थिक र पर्यावरणीय लगानीको आधारका रूपमा पनि स्थापित गर्न विज्ञको सुझाव। बकरीदको सार्वजनिक बिदा जेठ 14 गतेका लागि तोकियो। आउँदो बिहिबारदेखि लगातार 4 दिन बिदा। क्युबा अमेरिकाका लागि खतरा भएको विदेश मन्त्री रुबियोको टिप्पणी। दुई देशबीच शान्तिपूर्ण समाधानको सम्भावना निकै कम रहेको भनाई। र आईसीसी विश्वकप लीग टूमा अमेरिका नेपालले दिएको 318 रनको कीर्तिमानी लक्ष्य पछ्याउँदै।
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाघ सँगै।
7: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
8: यही जेठ 9 गते शनिबारको दिन
7: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
5: बुढी ल, मलाई अफिस जान लेट भइसक्यो। खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
9: ला, म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा। मैले हजुरलाई कति चोटि भनिसकेँ, एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न। एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि। अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
5: कुरा चाहिँ बुढीको पनि ठिकै हो। मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्ला घरको स्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
9: ए, आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा। हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
5: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी। हाम्रै भुरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्णा टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल, म अहिले लागे है त। खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउन, मलाई हतार भइसक्यो।
9: हस्, म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
10: हजुर, हाम्रो यहाँ कोट, इस्टकोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
9: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 98-64-35-80-76, 98-48-067-187 र 98-69-51-84-78।
10: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
11: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
12: राम्रो सँगसँगै बलियो, बस्नु योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
11: बस्नु योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
12: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
11: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
12: हो काकी, बस्ने योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
13: अब बन्ने घर बस्ने योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: गर्जन छ सधैँ, बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: ल मरेको के हो
1: हेर त रगत त्यही रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन छ नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: नमस्कार तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाजै

0: आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त रा।
1: ल काका, किन चिन्ता गर्नु भएको, घर सञ्चालित स्टोर छ नि।
2: ओ, अब चिन्ता छोड्नुहोस्, तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98-6-99-71-777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
3: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना,
4: यही जेठ 9 गते शनिबारको दिन
3: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू, गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन सधैँ बाँच्छ।

0: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला अपराह्नको 4 बज्यो।
1: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
2: यही जेठ 9 गते शनिबारको दिन
1: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842457।
3: शैक्षिक सत्र 2083 को विद्यालय भर्ना अभियान शुरू भइसकेको छ।
1: सबै बाल बालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता।
3: प्लान इन्टरनेसनल नेपाल, फेरी वातावरणीय विशेषता समूह, ई ग्रुपको साझेदारी, शिक्षा विकास तथा समन्वय एकाइ बर्दियाको समन्वयमा, ठाकुर बाबा र 12 बर्दिया नगरपालिकाको सहकार्यमा सिकाइ सुधार परियोजना अन्तर्गत विद्यालय भर्ना अभियान सञ्चालनमा आएको छ। अब कुनै पनि बाल बालिका विद्यालय बाहिर रहनुहुन्न। सबै विद्यालय जाने उमेरका बाल बालिकाहरूलाई आफ्नो वरिपरिका पाएक पर्ने विद्यालयमा भर्ना गरौं र नियमित रूपमा पठन पाठनमा सहभागी गरौं।

0: सन्जु कहाँ हो कि यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
0: ए रमेश तर्फ न, कता हेरेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइन सक्कु सामान नमन सपिङ सेन्टरमा पाए पो मारस है, म फेरि नमन सपिङ सेन्टरमा जाइपुँ।
0: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो।

0: पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
1: प्रोप्राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98570-29017 र 98570-33582।
2: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भुरी गाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।

0: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही जेठ 9 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 97 517।
2: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
3: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसार रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
4: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
2: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
4: आयुर्वेदी उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डिफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
3: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
2: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98 480 27 590 र 081 534 328। फेरि सुन्नुहोस् है, 98 480 27 590।
5: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अन्कल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
2: चाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना:
3: यही जेठ 9 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि चाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू: गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
0: ये है आपका रेडियो, रेडियो टाइगर, बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टा भित्र अनिवार्य रूपमा स्तनपान शुरूवात गरौ। छ महिनासम्म आमाको दूध मात्रै खुवाउ, स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराउ, स्वास्थ्य बचाउ।
1: साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
2: यही जेठ 9 गते शनिबारको दिन
1: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मुनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455717।
3: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ।

0: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 कि लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
1: ए हो र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ये है आपका रेडियो, रेडियो टाइगर, बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: छुट कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको। यही 82 साल चैत महिनाको 20 गतिदेखि 30 गतेसम्म भर्ना भएका कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ। साथै एसई दिएका विद्यार्थीहरूलाई नयाँ वर्षको 1 गतेदेखि 15 गतेसम्म भर्ना हुने विद्यार्थीलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98 4 86 66 857 र 98 1 95 45 522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया।
1: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
2: Radio Tiger Studio Time। यति बेला साँझको 5 बजेको छ।
3: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू, प्राङ्गारिक तथा रासायनिक मलखाद, च्याउको विभिन्न प्रजातिको बिउहरू, रासायनिक विषादी तथा झारनाशक विषादी, सूक्ष्म तत्व एवं भिटामिनहरू, इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर, पावर टिलर, टिपर, मकै रोप्ने, आलुको ड्याम बनाउने, रोप्ने मेसिन, कम्बाइन मिल, राइस मिल र थोपा सिँचाइ सेटहरू, प्लास्टिक टनेल, ग्रिनेट, सिल्भर नेट, पावर स्पेयर टंकी, नर्मल स्पेयर टंकी, भाइजर मास्क, विषादी छता प्रयोग हुने बुट सहितको एप्रोन, गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजे खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबित्री धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण, मिनी पावर टिलर, मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर, गुलेरिया रोड, भुरीगाउँ बजार, बर्दिया। प्रोप्राइटर सुनिता कुमारी शाही बम। सम्पर्क मोबाइल नम्बर 98 6 81 43 492 र 98 1 45 78 917।
5: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
6: यही जेठ 9 गते शनिबारको दिन
5: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 4 42 55 909 र 98 4 42 97 517।
7: भुरीगाउँ बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
8: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
7: जहाँ पाए त्यही जाने पनि होइन। भुरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यही जाने हो नि।
9: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा।

0: नट पकौडा, चाउमिन, भटौरा पाउनका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउद मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोपराइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482859950 र 98480979761।
1: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यही जेठ 9 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455717।
2: बच्चाहरूलाई घरमै बनेको पोसिलो खाना 6 महिनापछि अनिवार्य रूपमा शुरूआत गरौं। अन्न, गेडागुडी, साग सब्जी, फलफूल सहितको पोसिलो पूरक खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। पूरक खाना सँगसँगै 2 वर्षसम्म स्तनपान पनि जारी राखौं। रेडियो टाइगर 99.2 MHz र स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन्छ सधैँ बाजै।

0: होइन अञ्जना, पैसा छन् शान्ति गनेर बसेकी छौ त कताको तयारी हो?
1: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
0: अनि टिभीएस कम्पनीको किन नि?
1: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जता पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाइ हो।
0: ओहो, टिभीएस को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
1: अब कता हुनु नि, हाम्रै भुरिगामा रहेको लाठा मोटरसाइकल वर्कसपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुपथ मूल्यमा नेपालगंजकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँ ठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नुहोला नि फेरि।
0: ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया, प्रोप्राइटर टोप बहादुर थारू, सम्पर्क मोबाइल नम्बर 98-151-72-681 र 98-161-24-650।
2: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: भुरिगाउँ बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन,
1: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन,
0: जहाँ पाए त्यही जाने पनि होइन, भुरिगाउँ बजारको बाटो भण्डार पारी साउथ मिष्ठान्न भण्डार छ हेर त त्यही जाने हो नि। साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भरिगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीमबहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98480-79761।
2: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
3: ल साल दिदी पनि, सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
2: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुरिकाउ बर्दिया। प्राइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98482-79774।
4: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ बाघ्मै।
5: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम आशाको किरण। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।

0: कस्तै कष्टले भरिएको यो संसारमा येशु मात्र हुन् एक सत्य शरण, निराशा र अन्धारोमा हराइरहेको निम्ति बाटो र ज्योति देखाउने यो आशाको किरण। श्रोता, साँचो शान्ति, आनन्द, खुशी अनि प्रेम नचाहने मानिस सायद यो संसारमा विरलै होलान्। तर अभाग्यवश समय र परिस्थितिको कारणवश जीवन आशारहित, अनर्थक र पट्टै लाग्दो बद्दछ। हामी विश्वास र आशा गर्दछौ यो आशाको किरणले निश्चय नै हाम्रो हारको जीवनमा आशाको नयाँ किरण हालिदिनेछ।
1: टीडब्ल्यूआर नेपालद्वारा प्रस्तुत आशाको किरण यस कार्यक्रममा तपाईँहरू सबैजनालाई स्वागत गर्न चाहन्छु। जीवित परमेश्वरको वचन सुन्ने हृदयको साथ बसिरहनु भएका सम्पूर्ण श्रोताहरूको बीचमा आज म दुःखका आनन्दहरू भन्ने विषयमा यो सन्देश लिएर आएको छु। सुनेर आशिषित हुनुहोला। म एउटा कथनबाट शुरू गर्न चाहन्छु, त्यसपछि एउटा महिलाले भनिन्, हामीसँग आनन्द र दुःखका कुराहरू गर। अनि उसले जवाब दियो, तिम्रो आनन्द नै तिम्रा नछोडिएको दुःख हो। अनि त्यही समयमा उसको मुखबाट एउटा हाँसो उठ्छ जो अक्सर तिम्रो आँसुले भरिएको थियो। यो कसरी हुन सक्छ र? जति गहिरो दुःख तिम्रो मनमा कोरिएको हुन्छ त्यति धेरै आनन्दमा तिमी समावेश हुन सक्छौ। के त्यो त्यही तिम्रो कचौरा होइन र जो कुमालेको चुलोमा जलेको थियो? के त्यो तिम्रो आत्मालाई शान्त पार्ने माटो होइन त्यो काठ जसलाई चक्कुले खोपिएको थियो? जब तिमी आनन्दित हुन्छौ आफ्नो हृदयमा गहिरो गरी हेर त, जब तिमीले त्यो मात्र पाउँछौ जो तिमीलाई दिएको छ, त्यही दुःख जसले तिमीलाई आनन्द दिन्छ। जब तिमी दुखित हुन्छौ तब फेरि आफ्नो हृदयलाई हेर अनि तिमी देख्नेछौ कि तिमी साँच्चै रोइरहेका छौ, त्यसैको लागि त तिमी खुसी भएकी छौ। तपाईँहरू मध्ये कतिले भन्नुहुन्छ दुःख भन्दा आनन्द ठूलो कुरा हो, र अरूले पनि भन्छन् होइन दुःख ठूलो हो। तर म तपाईँलाई भन्दछु, तिनीहरू अविभाज्य छन्, तिनीहरू सँगसँगै आउँछन्। जब तपाईँको टेबलमा कुनै एक्लै बस्छ तब तपाईँको ओछ्यानमा तपाईँसँग सुत्ने अर्को पनि हुन्छ। तपाईँको दुःख र आनन्दको बीचमा साँच्चै तपाईँ तराजु झैं लड्किनु भएको छ। तपाईँ आफैमा रित्तो भएको बेला मात्र स्थिर र सन्तुलित हुनुहुन्छ। जब खजाना रक्षकले आफ्नो सुन र चाँदीलाई तौलन तपाईँलाई उठाउँछ त्यस बेला तपाईँको आनन्द त्यहाँ चाहिन्छ, वा तपाईँको दुःख कि उठ्छ कि झर्छ। एउटा लेखक कालिल गुरुवानद्वारा लिखित आनन्द र दुःखको कविता मैले तपाईँको सामु प्रस्तुत गरे। सायद बाइबली शिक्षाहरू यो कवितासँग परिचय गराउनु असामान्य देखिन्छ, तर यो वास्तवमा असामान्य छैन। धर्मशास्त्रका यी महत्वपूर्ण खण्डहरूले कविताको विधालाई प्रयोग गर्दछ। पवित्र आत्माले ती लेखकहरूलाई त्यसरी प्रेरणा दिनुभयो जसरी उहाँले गत शैलीमा लेख्नको निम्ति प्रयोग गर्नुभयो, र मैले यस कविताको प्रयोग गरे किनभने यहाँ मिसिएको आनन्द र दुःखको अवधारणालाई राम्रोसँग परिचित गराउँदछ, जुन हामी आजको लागि हाम्रो धर्मशास्त्रको खण्डमा देख्दैछौ। कोरन्थीका विश्वासीहरूसँग पावलको सम्बन्ध आनन्द र दुःखको मिश्रणसँग थियो। आजको हाम्रो बाइबल खण्डमा दोस्रो कोरन्थी 7:2-12 हामी यसलाई पढ्नेछौ। उहाँले तिनीहरूसँगको आफ्नो सम्बन्धको बारेमा आफ्नै हृदयबाट गहिरोसँग बाँडचुट गर्नुहुन्छ। पावलका शब्दहरू र हाम्रो जीवनमा भएका पारस्परिक अनुभवहरूमा आधारित भएर मैले आजको यस शिक्षालाई दुःखका आनन्दहरू भन्ने शीर्षक दिएको छु। आउनुहोस् आजको यस खण्डलाई पाठ गरौं। लेखिएको छ पावलको आनन्द, हामीले तिमीहरूको हृदयमा स्थान दियो, हामीले कसैको खराबी गरेका छैनौ, हामीले कसैलाई भ्रष्ट पारेका छैनौ, हामीले कुनै व्यक्तिलाई फाइदा उठाएका छैनौ। तिमीहरूलाई दोषी ठहराउनलाई मैले यो भनेको होइन, किनभने मैले अगाडि नै भनिदिएको छु हाम्रो हृदयमा तिमीहरूका निम्ति यतिसम्म स्थान छ कि हामी तिमीहरूको साथमा मर्न वा बाँच्न तयार छौ। तिमीहरूमा मेरो ठूलो भरोसा छ, तिमीहरूमाथि म औधी गर्व गर्दछु, म सान्त्वनाले परिपूर्ण छु। हाम्रो सबै कष्टहरूमा म अति आनन्दित छु, किनकि हामी मेकेडोनियामा आएपछि पनि हाम्रो शरीरलाई केही विश्राम मिलेन, तर चारैतिरबाट हामीलाई संकष्ट आइपरेको थियो। बाहिरी संघर्ष र भित्र डरै डर थियो, तर उदासीहरूलाई सान्त्वना दिनुहुने परमेश्वरले तितसको आगमनद्वारा हामीलाई सान्त्वना दिनुभयो। तिनको आगमनले मात्र होइन तर त्यस सान्त्वनाले पनि, जुन सान्त्वना तिनले तिमीहरूबाट पाएका थिए। मलाई भेट्ने तिमीहरूको ठूलो इच्छाको बारेमा तिनले हामीलाई भने, मेरो निम्ति तिमीहरूको शोकको विषयमा र म प्रति तिमीहरूको गहिरो चिन्ताको विषयमा पनि तिनले बताए, र यसरी म अझै बढी आनन्दित भए। मैले आफ्नो पत्रबाट तिमीहरूलाई शोकित तुल्याएको भए तापनि म पछिल्लो गर्दिन, हुन त मलाई पछुतो भएकै थियो, मलाई थाहा थियो कि त्यस पत्रले तिमीहरूलाई थोरै समयको निम्ति मात्र भए पनि शोकित तुल्याए। तिमीहरूलाई शोक भयो भनेर म खुसी भएको होइन, तर तिमीहरूको शोकले तिमीहरूलाई पश्चतापी बनायो भनेर हो, किनभने तिमीहरूले ईश्वरीय शोकको अनुभव गर्यो र हामी तर्फबाट तिमीहरूले केही नोक्सानी सहनु परेन, किनभने ईश्वरीय शोकले मुक्तिको निम्ति पश्चताप उत्पन्न गर्दछ र त्यसमा पछुतो हुँदैन, तर सांसारिक शोकले भने मृत्यु उत्पन्न गर्छ। किनकि हेर, यस ईश्वरीय शोकले तिमीहरूमा कस्तो उत्साह उत्पन्न गराएको छ, आफैलाई निर्दोष तुल्याउन तिमीहरूमा कस्तो उत्सुकता छ, कस्तो क्रोध, कस्तो भय, कस्तो तृष्णा, कस्तो जोश, न्याय होस् वा कस्तो इच्छा, सबै कुरामा तिमीले आफूलाई निर्दोष भएको साबित गरेका छौ। मैले यो पत्र अन्याय गर्ने व्यक्तिको कारण लेखेको होइन, न त अन्यायमा पर्ने व्यक्तिको कारणले नै हो, तर यस हेतुले कि परमेश्वरको दृष्टिमा हामी प्रति तिमीहरूको उत्साह कस्तो छ सो तिमीहरूलाई थाहा होस्। पावलले आफ्नो पत्रको यस भागमा उहाँको जीवनका विभिन्न क्षेत्रहरू आनन्द र दुःखको कुरालाई समेट्नु भएको छ। त्यसैले आउनुहोस्, आनन्द र दुःखले मिसिएको पहिलो क्षेत्रको रूपमा सम्बन्धहरूमा पुननिश्चयता, पावलका यी पत्रहरूले उनलाई यति गहिरो भावनाको मानिस हुन् भन्ने कुरा देखाउँदछ। उनको उत्साहजनक आनन्ददेखि गहिरो चिन्तासम्मको र मानवीय भावनालाई सम्पूर्ण रूपमा उहाँले उजागर गर्नुभएको छ। उनका लेखहरूमा ती चरम स्थानमा मिसिएका उनका भावनाहरू समावेश गरिएका छन्। यी खण्डहरूले, यी पदहरूले ती धेरै अवस्थाहरू मध्ये एउटा अवस्थालाई वर्णन गरेको हामी देख्दछौ। पावल जस्तै तपाईँ र मेरो जीवनको र अरू धेरै मानिसहरूसँगको हाम्रो सम्बन्ध पनि धेरै आनन्द र दुःखको स्रोत हो। कोरन्थीको मण्डलीमा त्यहाँ धेरै गुटहरू थिए, के मानिसहरू दृढतापूर्वक पावलको पछि लागेका थिए भने कतिपयले उनीमाथि झुटो आरोप लगाएका थिए। यी विश्वासीहरूसँग पावलको अनुभव एउटा आनन्द र दुःखको दुवै कुराको मिश्रण उहाँको भावनामा उहाँले पोख्नुहुन्छ। तर उनको लक्ष्य सधैँ येशूद्वारा मानिसहरूलाई एक साथमा ल्याउनु हो, जोड्नु हो। ख्रिस्टको अनुयायीको रूपमा हाम्रो लक्ष्य पनि आज यस्तै हुनु पर्दछ। पावललाई अस्वीकार गर्ने, उहाँलाई इन्कार गर्ने कति धेरै मानिसहरू पनि त्यहाँ थिए, तपाईँ विचार गर्न सक्नुहुन्छ। त्यस्ता मानिसप्रति पनि उनीको हृदय खुलम खुल्ला थियो, प्रेमिलो थियो, उनले तिनीहरूलाई कति धेरै माया गर्छन् भन्ने कुरा यस पत्रमा उल्लेख गर्नुभएको छ। पावलले भन्नुभएको छ, तिमीलाई दोषी ठहराउने मेरो इच्छा छैन, येशूका अनुयायीको रूपमा मेरो हृदय जीवन र मृत्युको लागि उहाँको प्रेममा बाँधिएको छ, तिमी प्रति निरन्तर म प्रार्थनामा लागिरहन्छु। तिमीहरूसँग भेट्ने मेरो ठूलो उत्कट इच्छा छ। उनको चिन्ता भनेको सम्बन्ध पुनस्थापनाको लागि थियो र यही कुराको निम्ति उहाँ लागि पर्नु भएको थियो। उहाँले भन्नुहुन्छ, तिमीहरूमा मेरो ठूलो भरोसा छ, तिमीहरूमाथि म औधि गर्व गर्छु, म सान्त्वना उत्साहले परिपूर्ण छु, हाम्रो सबै कष्टहरूमा म अति नै आनन्दित छु। आज पावलले आफ्ना भावना मानिसहरू प्रति यति खुला भएर उहाँले खोल्नु भएको छ, जसले उनीहरूको सम्बन्धलाई पुनस्थापित गर्नको निम्ति सहायता पुर्याएको छ। उदाहरणले आज तपाईँ र मलाई स्पष्ट जवाब दिँदछ, आज हाम्रो मण्डलीमा आज हाम्रो सम्बन्ध कस्तो छ, के आज मानिसहरू प्रति एकअर्का प्रति हाम्रो सम्बन्धको बारेमा हामीले विचार गरेका छौँ, के हामी कसैसँग कठोर भएर असहमति भएका छौँ। धेरै पटक हामी हाम्रो अधिकारमा घमण्ड गर्छौँ, हो यो सत्य हो, तर पावलले आफ्नो अधिकार जमाउनु भन्दा पनि अगाडि सत्य प्रेमलाई मानिसको बीचमा प्रकट गर्नु भएको छ, त्यो प्रेमलाई उनीको बीचमा पोखाउनु भएको छ। आज मानिसहरू प्रति हाम्रो प्रेम साँचो छ, निष्कपट छ भनेर तपाईँ र मैले मानिसहरूलाई विश्वस्त तुल्याउनु पर्छ, ताकि तिनीहरूले आज तपाईँ र म विश्वास गर्न सकुन् र हाम्रो असहमतिका क्षेत्रहरूलाई हामी भत्काउन सकौ। यदि हामीले मानिसहरूको बीचमा प्रेमको पूर्ण निश्चयता दिन सक्यौं भने त्यहाँ परमेश्वरको धेरै ठूलो काम हुन्छ। अब म अर्को बिन्दुमा लान चाहन्छु, त्यो हो पछुतोमा पश्चाताप। या पद छ एउटा बलियो पद हो। पद पाँचमा पावलले म्याकेडोनियामा पाएको आफ्नो मौलिक अनुभवलाई प्रस्तुत गर्नुहुन्छ। त्यहाँ निश्चित रूपमा उहाँले अनुभव गर्नुभएको कुराहरू परीक्षाहरू थिए, डर थियो, चिन्ताहरू थियो। त्यसपछि उहाँले भन्नुहुन्छ, तर परमेश्वर, यो शब्दहरूमा मूल खण्डमा जोड दिएको छ, त्यहाँ परमेश्वरले के गर्नुभयो, परमेश्वरले त्यहाँ सान्त्वना दिनुभयो। यस पत्रमा सान्त्वना एउटा मुख्य विषय हो। यदि तपाईँ पहिलो अध्यायमा फर्किनु भयो भने पावलले धेरै पटक सान्त्वना भन्ने शब्दलाई प्रयोग गर्नुभएको छ। सम्बन्धको यो चरणमा परमेश्वरले उनलाई कसरी सान्त्वना दिनुभयो, आंशिक रूपमा तितसको आगमनद्वारा परमेश्वरले उनलाई सान्त्वना दिनुभएको थियो, यो कुरा पावलले पत्रमा लेख्नुहुन्छ। तितसको आगमनले त्यो सान्त्वनादायी भूमिका के खेलेको थियो त्यहाँ? हो, पावलका उहाँ नजिकको मित्र थिए। यो तथ्य बाहेक कोरन्थबाट तिनले ल्याएको खबरले तिनलाई भरिपूर्ण सान्त्वना दिएको थियो। तितसले कोरन्थीको बलियो स्नेह र पाल प्रतिको तिनीहरूको चाहनाको बारेमा उहाँलाई बताएका थिए र तिनीहरूले यो कुरालाई याद गरेका थिए जसले उनीहरूलाई ठूलो दुःख र शोकमा पनि सान्त्वनाको अनुभूति मिलेको थियो। त्यही ठूलो सान्त्वनाको कारण पाउल प्रति तिनीहरूको मनोवृत्ति बदलिएको थियो। तिनीहरूले पहिलो अनुभव गरेका थिए आरोप प्रत्यारोप दण्डहरू भन्दा यो धेरै फरक थियो। तिनीहरूको कुन मनोवृत्तिमा परिवर्तन भएको थियो त त्यो हो पश्चाताप, या पाउलले पछुतो र पश्चाताप कुरालाई सम्बोधन गर्नुहुन्छ। यी दुईवटा शब्दहरू सम्बन्धित छन् तर समान भने होइनन्। पद आठले भन्छ, मैले आफ्नो पत्रबाट तिमीहरूलाई शोकित तुल्याएको भए तापनि म पछुतो गर्दिन। हुन त मलाई पछुतो भएको थियो, मलाई थाहा भयो कि त्यस पत्रले तिमीहरूलाई धेरै समयको निम्ति मात्र भए पनि शोकित तुल्याएको थियो। पाउलले तिमीहरूलाई गम्भीर पत्र पठाएका थिए र उनको पत्रले कोरन्थीहरूलाई दुखित बनाएकोमा उनले पछुतो पनि गरेका छन्। पाउलले मानिसलाई दुखित बनाउन रमाइलो मानेका थिएन, तर उनी पापको सामना गरेको कुरामा डराएका छन्। पाउलले गर्नुभएको पछुतो अल्पकालीन थियो। त्यस्तो परिस्थितिमा उनको सुरुको दुःखबाट आनन्द ल्याउने कुरा के थियो भने उनले लेखेको पत्रले उत्पन्न गरेको शोक र पछुतोले पश्चाताप गर्नलाई अभिप्रेत गर्यो अनि उहाँले आफ्नो पाठकहरूले पछुतो गरेको कारणले आउने विभिन्न परिणामको कुरालाई नगुमाइकन संसारको शोक र ख्रिस्टको साँचो रूपमा चिन्हहरूको दुःखको भिन्नता थियो भनेर स्पष्ट पार्नुहुन्छ। आजको यो सन्देशलाई अन्तिम गर्दै जाँदा पाउलले आनन्द र दुःखको बीचको सम्बन्धलाई बुझेका थिए। अनन्त आनन्दको प्रवर्धन गर्न सुरक्षित गर्नको लागि उहाँले खुसीको साथ अस्थायी दुःख र शोकको कारणहरू दिन्छन्। हामीले पनि आज त्यस्तै गर्नुपर्छ। के तपाईँले दुःखको आनन्दलाई अनुभव गर्नुभएको छ? के तपाईँले आफ्नो पछुतोमा पश्चातापको अनुभव गर्नुभएको छ? आजको वचनले तपाईँ र मलाई यो कुरा ल्याउँदछ, नयाँ संगतिको आनन्दले स्वतन्त्रता र पुनस्थापना ल्याउँदछ। तपाईँ पछाडिको कुरा हेरेर दुखित नहुनुहोस् र आशा साथ अगाडि बढ्नुहोस्। परमेश्वरको ठूलो योजना तपाईँ र मेरो जीवनमा छ। परमेश्वरको प्रशंसा होस्। आजको यो सन्देशबाट परमेश्वरले हामी सबैजनालाई प्रशस्त आशिष दिनुभएको होस्।

0: प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ बाजै।
2: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना,
3: यही जेठ 9 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरी गाउँमा।

0: सार्वजनिक निकायहरूमा भ्रष्टाचार जन्य कसुर भएको थाहा पाएमा वा कुनै राष्ट्र सेवक कर्मचारीले घुस रिश्वत माग गरेमा निम्न ठेगानामा उजुरी गरौं। मोबाइल नम्बर 9858043888 कार्यालय प्रमुख, 9858045788 सूचना अधिकारी र फोन नम्बर 081550626, 081550627, फ्याक्स नम्बर 081550726। 24 घण्टा सम्पर्क गर्न सकिने मोबाइल नम्बर 9858053488, साथै पैसा नलाग्ने टेलिफोन नम्बर 107 समेत सम्पर्क गर्नुहोला र कार्यालयको इमेल CIAANepalganj@gmail.com। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटोल, सम्पर्क कार्यालय नेपालगंज।
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
1: मद्यपान र धूम्रपान सेवन नगरौ,
2: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: लक्ष्मी, ए लक्ष्मी, अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
4: ए लिनुस् त,
3: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोलाई ल्याऊ न, त्यो राम्रो छ कि।
4: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
3: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोरा

0: Radio Tiger Studio Time. यति बेला साँझको छ बजेको छ.
1: John. A complete piping solutions.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: अति कम विकसित देशबाट स्तरोन्नति हुने प्रक्रिया 3 वर्षपछि सार्न नेपालको पत्राचार, अहिले नै स्तरोन्नति गर्दा नेपाली अर्थतन्त्रमा थप संकट आउने भनाई।
0: मूल्य वृद्धिले विकास निर्माणमा परेका समस्या समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन, सार्वजनिक खरिद कानून विकास मैत्री नभएको निष्कर्ष।
1: पश्चिम नेपालमा आज पनि प्रचण्ड गर्मी, मध्य र पूर्वमा पनि गर्मी बढ्दै सड़क र सवारी लक्षित मनसून जन्य विपद न्यूनीकरण अभियान शुरू।
0: भारतमा गर्मीका कारण बिजुली खपतमा कीर्तिमान, पछिल्ला वर्षहरूमा तापक्रमको तीव्रता र अवधि दुवै बढ्दै।
1: र आईसीसी विश्वकप लीग 2 नेपालले अमेरिकालाई 122 रनले हरायो। आईपीएल क्रिकेटमा आज राति बेंगलुरू र हैदराबाद खेल्दै।
2: पीपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पीपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 सम्पर्क गर्नुहोला।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटिईभीटी अन्तर्गत एचए, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
3: सिटिईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
2: सम्पर्क फोन नम्बर 98570-3578, 98570-3540, 98635-67788।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले नेपाललाई अतिकम विकसित राष्ट्र एलडीसीको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने समय पछाडि सार्न संयुक्त राष्ट्रसंघको विकास नीति समिति सीडीपी समक्ष पत्राचार गरेको छ। परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्रसंघको विकास नीति समिति सीडीपी समक्ष औपचारिक पत्र पठाएको प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले जानकारी दिनुभयो। उहाँका अनुसार यस सम्बन्धमा परराष्ट्र मन्त्री शिशिर खनालले मे 13 तारीखमै संयुक्त राष्ट्रसंघलाई पत्र पठाउनु भएको हो। नेपाल यसअघि सन् 2026 नोभेम्बरमा विकासशील देशमा स्तरोन्नति हुने तय भएको थियो, तर प्रतिकूल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई दृष्टिगत गर्दै यो कार्यक्रम नोभेम्बर 2030 सम्मका लागि पछाडि सारेको मन्त्रालयले जनाएको छ। स्तरोन्नति स्थगित गर्नु

0: पछाडि सरकारले पाँचवटा मुख्य कारण सार्वजनिक गरेको छ। पहिलो विश्व बैंकले सन् 2026 नेपालको आर्थिक वृद्धि दर जम्मा 2.3% सीमित रहने प्रक्षेपण गरेको छ। दोस्रो स्तरोन्नतिपछि नेपालले अहिले पाउँदै आएको भन्सार छूट र कोटा मुक्त व्यापारिक सुविधाहरू गुम्ने जोखिम छ, जसका कारण उत्पादनशील क्षेत्रको रोजगारीमा 35% ह्रास आउन सक्ने अनुमान छ। तेस्रो स्तरोन्नतिका लागि तयार पारिएको संक्रमणकालीन रणनीति अपेक्षा भन्दा ढिला कार्यान्वयन भएको छ। चौथो, COVID-19 पछिको आर्थिक पुनरुत्थान अझै पूर्ण रूपमा स्थिर हुन सकेको छैन। र पाँचौ, मध्यपूर्वको बढ्दो द्वन्द्वका कारण नेपालको रेमिट्यान्समा गम्भीर असर परेको छ, साथै इन्धन र खाद्यान्नको मूल्य समेत उच्च बनेको छ। प्रवक्ता छेत्रीका अनुसार अहिले नै स्तरोन्नति गर्दा नेपाली अर्थतन्त्रमा थप संकट आउने भएकाले सरकार यो निर्णय गर्न बाध्य भएको हो।
1: यसै बीच परराष्ट्र मन्त्रालयले नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोध हटेको बताएको छ। आज नियमित पत्रकार सम्मेलन मार्फत यसबारे जानकारी गराइएको हो। मन्त्रालयको प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले भारतीय टी बोर्डले जारी गरेको निर्देशिकाका कारण नेपाली चिया निर्यातमा परेको प्रभाव कूटनीतिक पहलपछि समाधान भएको प्रवक्ता छेत्रीले बताउनुभयो। यसै गरी कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डका सीमा क्षेत्रमा संचालित अवैध अनलाइन स्क्यामिङ सेन्टरहरूमा फँसेका नेपालीहरूको उद्धार कार्य जारी रहेको मन्त्रालयले जनाएको छ। अहिलेसम्म 687 जनाको उद्धार गरी नेपाल फर्काइएको छ, जसमा पछिल्लो दुई हप्तामा थपिएका 71 जना रहेका छन्। यसैबीच विदेशमा रहेका नेपालीहरूलाई परामर्श र सहयोग उपलब्ध गराउन मन्त्रालयले मोफा मित्र एप यही जेठ 22 गते सार्वजनिक गर्ने तयारी गरेको छ।
0: संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल 2083 को सचिवालयले आम नागरिकसँग राय सुझाव मागेको छ। संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले 7 दिनभित्र लिखित सुझाव माग गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाह संयोजक रहनु भएको कार्यदलले विभिन्न राजनीतिक दलबाट लिखित सुझाव लिएर छलफल गरिसकेको छ। कार्यदलले विभिन्न समयमा संविधानविद, कानूनविद, वरिष्ठ अधिवक्ता, पूर्व प्रशासक, पूर्व कूटनीतिज्ञ, संचारकर्मी र राजनीतिक व्यक्तित्वहरूसँग पनि छलफल गरी सुझाव संकलन गरिसकेको छ।
1: मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले विश्वासको मत प्राप्त गर्नुभएको छ। आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मतका लागि राख्नुभएको प्रस्तावको पक्षमा 62 र विपक्षमा 36 मत प्राप्त गर्नुभएको हो। यादवले आफ्नो दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाले विश्वासको मत दिए। यस्तै जनता समाजवादी पार्टी जसपा नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले विपक्षमा मत दिए। 102 सदस्यीय मध्य प्रदेश सभा आज 100 जना सांसद उपस्थित भएका थिए। यसअघि वैशाख 22 गते जनमत पार्टीले मध्य सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
0: यसैबीच कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणसँग सम्बन्धित मुख्य, थप र पूरक अभियोग पत्रहरू संशोधन गर्न अनुमति दिएको छ। जिल्ला न्यायाधीश हिमलाल बेलवासेको इजलासले आज दुवै पक्षको बहस सुनिसकेपछि सरकारी वकिल कार्यालयको माग अनुसार अभियोग पत्र परिमार्जन गर्ने आदेश दिएको हो। अदालतको यो आदेशसँगै अब राष्ट्रपा सभापति रवि लामिछाने सहितका प्रतिवादीहरू विरूद्ध सहकारी ठगीको अभियोग दावी मात्र यथावत रहनेछ भने संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरको दावी हट्ने भएको छ।
1: सरकारले जेठ 14 गते बकर ईदको अवसरमा सार्वजनिक विदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्रेले विज्ञप्ति निकालेर जेठ 14 गते बिहिबारका दिन सार्वजनिक विदा रहेको जानकारी दिनुभएको हो। सरकारले गएको फागुन 18 गते नै राजपत्र मार्फत बकर ईदमा विदा दिने उल्लेख गरेको थियो। त्यस अनुसार मुस्लिम आयोगले जेठ 14 गते ईद परेको जानकारी गराएसँगै सरकारले विदा दिएको हो। जेठ 15 गते शुक्रबार पनि गणतन्त्र दिवसको अवसरमा सार्वजनिक विदा छ। शनिबार र आइतबार साप्ताहिक विदा रहेकोले जेठ 14 गते बिहिबारदेखि 17 गते आइतबारसम्म लगातार 4 दिन सार्वजनिक विदा परेको हो।
0: प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले विकास निर्माणमा देखिएको अवरोध हटाउन र मूल्य वृद्धिको समस्या सम्बोधन गर्न सरकारलाई निर्देशन दिएको छ। ऊर्जा मन्त्री, पूर्वाधार मन्त्री सहित सरकारवालासँगको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो। बैठकका निर्णयहरू सुनाउँदै समितिका सभापति आशिष गजुरेलले सार्वजनिक पूर्वाधार आयोजनाहरूमा देखिएका जटिलता तत्काल पहिचान गरी नागरिकलाई राहत हुने गरी काम गर्न निर्देशन दिएको जानकारी दिनुभयो। मूल्य वृद्धिका कारण निर्माण व्यवसायहरूले काम अगाडि बढ़ाउन नसक्दा राष्ट्रिय अर्थतन्त्रमै गम्भीर असर पर्न सक्ने भएकाले तत्काल समाधान खोज्न समितिले पूर्वाधार मन्त्रालयलाई निर्देशन दिएको छ। मध्यपूर्व युद्धका कारण इन्धन, बिटुमिन लगायत अत्यावश्यक निर्माण सामग्रीको मूल्यमा अत्यधिक वृद्धि भई नेपालका विकास आयोजनहरू ठप्प हुने अवस्थामा पुगेको समितिको निष्कर्ष छ। साथै समितिले अहिलेको सार्वजनिक खरिद कानून विकास मैत्री नभएको निष्कर्ष निकाल्दै कार्यान्वयन योग्य वातावरण बनाउन चालू संसदीय अधिवेशनमै कानून परिमार्जनका लागि विधेयक प्रस्तुत गर्न निर्देशन दिएको छ। बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माण क्षेत्रमा अहिले देखिएका मूल्य वृद्धि नेपालको इतिहासकै सबैभन्दा ठूलो रहेको भन्दै समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुका साथै काम नियमित राख्न निर्माण व्यवसायहरूलाई आग्रह गर्नुभयो।
1: आयोजना बैंकमा दर्ता भएका आयोजनाको संख्या 4391 पुगेको छ। अर्थ मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार नयाँ आयोजनाको संख्या 390 वटा छन्। परियोजना बैंकमा रहेका आयोजना मध्ये क्रमागतका 92 र अध्ययनका क्रममा रहेका 3909 वटा छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आज राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिमा पेश गर्नुभएको विवरण अनुसार देशका अर्थतन्त्रको वर्तमान स्थिति र सम्भावनाका क्षेत्रमा विद्युत उत्पादन र पर्यटन संख्या बढ़ेको छ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। दुग्ध विकास संस्थानको चीज व्यापार बारेको रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्यूट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढ़ौं भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
2: कोर्सका विशेषताहरू, 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
3: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्यूट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9576121314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।
4: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले अतिकम विकसित देशबाट स्तरोन्नति हुने प्रक्रिया 3 वर्षपछि सार्न नेपालको पत्रचार, अहिले नै स्तरोन्नति गर्दा नेपाली अर्थतन्त्रमा थप संकट आउने भनाई, संविधान संशोधनका लागि आम नागरिकसँग राय सुझाव माग, मधेसका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त, आउँदो बिहिबारदेखि लगातार 4 दिन सार्वजनिक विदा, मूल्यवृद्धिले विकास नहुन परेका समस्या समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन लगायतका खबर प्रस्तुत गरे।
1: पश्चिम तराईमा प्रचण्ड गर्मी भएको छ। केही ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियससम्म पुग्यो भने धेरै ठाउँमा 35 डिग्री सेल्सियस भन्दा माथि रह्यो। मध्यप्रदेश सहित पूर्व तराईमा पनि गर्मी बढ़ेको छ। अस्ति र हिजो पानी परेर केही शीतल अनुभव भएको मध्य र पूर्वी क्षेत्रमा पनि आज घाम लागेसँगै गर्मी बढ़ेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी 3 दिनसम्म देशका धेरैजसो ठाउँमा गर्मी बढ़ने सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागमा तातो लहर चल्ने र कोशी, बागमती र गण्डकी प्रदेशका 1-2 ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना पनि छ। यस वर्ष मार्च महिनाको शुरूदेखि नै दैनिक जस्तो पानी परिरहेको छ। सक्रिय पश्चिमी वायुको प्रभावका कारण यस्तो भएको मौसमविदको भनाइ छ। त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक एवं मौसमविद विनोद पोखरेलका अनुसार जेठ महिनाको अन्त्यसम्म वर्षा जारी भने तर त्यसपछि सुक्खा अवस्था विकसित हुन सक्छ। यसपालि प्रशान्त महासागरमा विकसित हुँदै गएको सम्भावित सुपर एल निनोका कारण दक्षिण एसियाली मनसून कमजोर हुने अनुमान छ। तर नेपालमा एल निनोको समयमा पनि राम्रो मनसून हुने सम्भावनालाई भने नकार्न सकिँदैन।
0: यसैबीच कैलालीको टीकापुरमा रहेको शस्त्र प्रहरी बल नेपाल राजस्व तथा औद्योगिक तालिम शिक्षालयमा शस्त्र प्रहरीको आधारभूत तालिम अन्तर्गत 200 मिटर दौड़का क्रममा 7 जना प्रहरी बेहोश भएका छन्। बेहोश भएका जवानहरूमध्ये 6 जनालाई टीकापुरबाट नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत र सुर्खेतबाट सेनाकै स्काई ट्रकबाट काठमाडौँ पठाएको शस्त्र प्रहरीको 7 नम्बर बाहिनीले जनाएको छ। 1 जनाको टीकापुरमा उपचार भइरहेको बाहिनीले जनाएको छ। अत्यधिक गर्मीका कारण दुर्घटना भएको शस्त्र प्रहरी बाहिनी कार्यालयको भनाइ छ। यसैबीच मनसून जन्य विपदबाट सड़क र गाड़ीमा हुन सक्ने क्षति न्यूनीकरण गर्न सड़क र सवारी लक्षित मनसून जन्य विपद न्यूनीकरण अभियान 2083 आजदेखि शुरू भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघ र विभिन्न मजदूर संगठनको सहकार्यमा संचालित यस अभियानको शुभारम्भ काठमाडौँको गोंगबुमा रहेको नयाँ बस पार्कबाट भएको हो। अभियान अन्तर्गत गोंगबु, कलंकी, नागढुङ्गा, कोटेश्वर लगायतका क्षेत्रमा यात्रु सहायता कक्ष पनि सञ्चालन गरिनेछ।
1: चालू आर्थिक वर्ष 2082-83 पहिलो 10 महिनामा नेपालको वैदेशिक व्यापार झण्डै 15% बढ़ेको छ। भन्सार विभागले सार्वजनिक गरेको विवरण अनुसार साउनदेखि वैशाखसम्मको अवधिमा नेपालले 16,92,64 करोड़ रूपियाँ भन्दा बढ़ीको वस्तु आयात गरेको छ। यो अघिल्लो वर्षको त्यही अवधिको तुलनामा 14.82% बढ़ेको हो। यस्तै 10 महिनामा नेपालबाट 2,48,96 करोड़ रूपियाँ भन्दा बढ़ीको वस्तु निर्यात भएको छ। अघिल्लो वर्षको तुलनामा 14.25% बढ़ेको हो। यस्तै चालू आर्थिक वर्षको पहिलो 10 महिनामा नेपालको व्यापार घाटा 14,44,67 करोड़ रूपियाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा 14.92% बढ़ी हो।
0: प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान डीडीसीमा उत्पादन भएको चीज खाँदै गरेको फोटो सामाजिक सञ्जालमा राखेपछि त्यसको उत्पादनले बजारमा नयाँ चर्चा पाएको छ। प्रधानमन्त्रीले डीडीसीको चीजको प्रशंसा गरेसँगै उपभोक्ताहरू चीजको खोजीमा देखिएका छन्। अहिले काठमाडौँ उपत्यकाभित्र रहेका डीडीसीका बिक्री केन्द्रमा दुग्धजन्य वस्तु किन्नेको भीड़ लागेको छ। थप जानकारी विकास चाटाघाईबाट।
9: गएको शनिबार प्रधानमन्त्री बालेन्द्र शाहले दुग्ध विकास संस्थान डीडीसीले उत्पादन गर्दै आएको चौरीको दूधबाट बनेको चीज खाँदै गरेको तस्विर सामाजिक सञ्जालमा राखेपछि काठमाडौँको लैनचौरमा डीडीसीसँगै रहेको काउन्टरमा भीड़ लाग्न थालेको छ। यही भीड़मा भेटिनुभयो काठमाडौँको मनमैजू बस्ने रेशम प्याकुरेल।
10: मलाई त यो बालेन सरको पोजिटिभ कुरा जस्तो लाग्यो होइन। जसरी पनि अब हाम्रो नेपाली उत्पादनलाई नै माया गरौँ, यो उत्पादनलाई खाऊँ होइन, यसले पोषण गरौँ भन्ने हिसाबले उहाँको सकारात्मक कुरा लाएर
9: कुनै सरकारी संस्थानको उत्पादनलाई प्रधानमन्त्रीले नै विज्ञापन गरेको यो पहिलो पटक हो। यसले शनिबारदेखि दुग्ध विकास संस्थानलाई चर्चामा ल्याएको छ। प्रधानमन्त्री स्तरबाटै सरकारी संस्थानको प्रवर्धन हुनु सकारात्मक हो भन्नुहुन्छ सोह्रखुट्टेबाट डीडीसी आउनुभएका उपभोक्ता मुस्कान पुरासैनी।
11: अब राष्ट्रको प्रधानमन्त्री जस्तो मान्छेले यसरी लोकल प्रोडक्टलाई चाहिँ सानो सरकारी एउटा संस्थानलाई यसरी प्रमोट गर्नु एकदम राम्रो कुरो हो। सायद त्यसकै प्रभाव पनि होला। हुन्छ, म चाहिँ दैनिक नै आएको तैपनि अब त्यहाँ त्यो याको चिजहरू एकदम देखिरहेको छु होइन, सायद त्यसकै प्रभाव पनि होला। त्यो एकदम राम्रो रूपमा लिएको छु।
9: डीडीसीले चीज सहित दूध, दही, मोही, घिउ, आइसक्रीम लगायतका उत्पादन बिक्री गर्छ। डीडीसीका उत्पादन प्रति मानिसमा विश्वास भएकाले गुणस्तर प्रति पनि सकारात्मक धारणा बढ़ेको ललितपुरको लुभुका दीपक पौडेल बताउनुहुन्छ।
12: आफू पनि खान्छु, परिवारको लागि पनि, इष्टमित्रको लागि पनि या चीज र अनि नेपाली उत्पादन धेरै राम्रो छ। हामीले नियमित रूपमा गुणस्तर कायम गर्न सकियो र रेगुलर उपलब्ध गराउन सकियो भने धेरै राम्रो हुन्छ। यसबाट कृषकहरूको पनि आर्थिक अवस्थामा सुधार हुन्छ, यसमा बिचौलियाको मार्जिन कम हुन्छ, यसबाट गर्दाखेरि प्रत्यक्ष रूपमा जनताहरूले लाभ पाउन सक्छ।
9: सरकारसँग लिएको ऋण तिर्न नसकेको भनेर पनि यो संस्थान पटक पटक विवादमा पर्दै आएको छ। अब गुणस्तर सुधार्न र उपभोक्ताको हितमा काम गर्न डीडीसीले थप काम गर्नुपर्छ। प्रधानमन्त्रीले डीडीसीको उत्पादन बारे गरेको पोस्टले व्यापार बढेको डीडीसीको डेरी सहायक पवित्रा प्रसाई बताउनुहुन्छ।
13: डीडीसीको व्यापार चाहिँ अब बालेन सरकारले गर्दाखेरि अलिकति हाम्रो व्यापार पनि अलिकति बढेर आइरहेछ। एकदमै अरू भन्दा पनि अहिले यो जेन्जीहरूको टिनेजरहरूले चाहिँ एकदमै हाइलाइटमा गरिरहेछ। त्यो कारणले गर्दा व्यापार पनि बढिया छ, सामान पनि छ, अहिले एकदमै छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
8: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
3: हाम्रा सेवाहरू
8: ओपीडी सेवा,
3: विशेषज्ञ ओपीडी सेवा,
8: निशुल्क औषधि वितरण,
3: सशुल्क फार्मेसी सेवा,
8: फिजियोथेरापी सेवा,
3: अकुपंचर सेवा,
8: योग परामर्श सेवा,
3: क्रियाकल्प सेवा,
8: पूर्वकर्म पञ्चकर्म सेवा,
3: छार सूत्र सेवा,
8: जलौका सेवा,
3: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
8: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
3: विस्तृत जानकारीका लागि
8: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
14: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। हप्ताको अन्तिम कारोबार दिन आज शेयर बजार परिसूचक नेप्से 16.38 अंकले बढ़ेर 2758.49 बिन्दुमा पुगेको छ। आज व्यापार बाहेक सबै समूहको सूचक बढ़ेकोमा जलविद्युत समूहको सूचक 1.29% उकालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 3.89 अर्ब करोड़को कारोबार भएकोमा आज 336 कम्पनीका 1,08,00,000 किता शेयर 4,49,00,000 रूपियाँमा किनबेच भएको छ।
0: नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सूर्यकृष्ण वैद्य निर्वाचित हुनुभएको छ। आज भएको चुनावबाट उहाँ निर्वाचित हुनुभएको। महासंघको निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणाम अनुसार वैद्यले 56 मत प्राप्त गर्दै विजय हासिल गर्नुभयो। त्यसैगरी महासंघको कोषाध्यक्ष पदमा मनिषलाल प्रधान विजयी हुनुभएको छ।
1: सरकारले संगीत रोयल्टी, प्रतिलिपि अधिकार तथा बौद्धिक सम्पत्ति सम्बन्धी समस्याको अध्ययन गर्न 5 सदस्यीय जाँचबुझ समिति गठन गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्री स्तरीय निर्णय मार्फत लक्ष्मण बिडारीको अध्यक्षतामा समिति गठन गरेको हो। समितिले गीत संगीत क्षेत्रमा हुने बौद्धिक सम्पत्ति चोरी, प्रतिलिपि अधिकार हनन तथा अनधिकृत प्रयोगका घटनाको जाँचबुझ गर्नेछ। साथै रोयल्टी संकलन तथा वितरण प्रणालीलाई पारदर्शी र प्रविधि मैत्री बनाउने उपाय सुझाउनेछ।
0: महोत्तरीको बर्दीवास नगरपालिकाको अवसरतामा किसान सहकारी संस्थाले घर घरै पुगेर दूध संकलन थालेपछि स्थानीय किसान उत्साहित भएका छन्। संस्थाले वैशाखको 3 हप्तादेखि शुरू गरेको यो कार्यक्रममा नगर कार्यपालिकाले प्रति लिटर 2 रूपियाँका दरले अनुदान समेत उपलब्ध गराइरहेको छ। महिनाको अन्त्यमा एकमुष्ट भुक्तानी खातामा जम्मा हुने व्यवस्थाले किसानलाई झन्झटमुक्त बनाएको छ। अहिले दैनिक 300 लिटर दूध संकलन हुन थालेको र केही महिनामा नै 500 लिटर पुर्याउने लक्ष्य रहेको संस्थाका अध्यक्ष भानुभक्त पोखरेलले बताउनुभयो। संस्थाले उहाँले दूध संकलनका साथै पारम्परिक विशाल खेतीको प्रवर्धन पनि थालेको छ।
1: काभ्रेका महाभारत र खानीखोला गाउँपालिकाले कफी हब बनाउने अभियान तीव्र पारेका छन्। जसले रोप्छ कफीको बोट उसले पाउँछ 20 रूपियाँको नोट भन्ने नाराका साथ महाभारत गाउँपालिकाले प्रति बोट 20 रूपियाँ र खानीखोलाले प्रति किलो 35 रूपियाँ अनुदान दिँदै कृषकलाई कफी खेतीतर्फ आकर्षित गराइरहेका छन्। 2 वर्षमा 2,24,000 बिरूवा वितरण भइसकेको महाभारतले यसै वर्ष थप 1,14,000 बिरूवा रोप्ने लक्ष्य लिएको छ। खानीखोलामा अहिले 60-70 टन कफी उत्पादन भइरहेको छ भने एक किसानले वार्षिक 13 लाख रूपियाँसम्म आमदानी गरेका छन्।
0: बाजुरा र हुम्ला बीच उत्पन्न सीमा विवादका कारण हिजोदेखि अवरूद्ध कर्णाली करिडोर खुलेको छ। आन्दोलनरत हिमाली युवा समूह तथा हिमाली गाउँपालिकाका राजनीतिक दल र जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल गुल्म हेड क्वार्टर बाजुरा बीच विवाद समाधानमा सम्झौता भएसँगै राजमार्गमा गाड़ी आवागमन नियमित भएको हो। बाजुराको हिमाली गाउँपालिका छ धुलाचौर अन्तर्गत पर्ने कर्णाली करिडोर बन्द हुँदा यात्रुहरू समस्यामा थिए। हिमाली गाउँपालिका नम्बर 3 लामपाटामा जेठ 2 गतेदेखि 4 गतेसम्म हुम्लाको खारपुरनाथ गाउँपालिका नम्बर 2 र 3 आएका मानिसले घरभित्रै पसेर कुटपिट र लुटपाट गरेको भन्दै घटनाको छानबिनको माग गरेर हिमाली युवा समूहले आन्दोलन गरेको थियो।
1: आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस स्थानीय प्रयास विश्वव्यापी प्रभाव भन्ने नाराका साथ नेपालमा पनि मनाइँदैछ। हरेक वर्ष मे 22 मनाइने यो दिवस सन् 1992 जैविक विविधता महासन्धि अंगीकार गरिएको स्मृतिमा संयुक्त राष्ट्रसंघले घोषणा गरेको हो। नेपालमा एकातिर जैविक विविधता संकटमा पर्दै गएको छ भने अर्कातिर नेपालका संरक्षित क्षेत्रहरूले सम्भावित राजस्व पनि गुमाइरहेका छन्।
0: नेपाल दर्पणमा अब विदेशको खबर। भारतमा बढ़दो गर्मीका कारण शीतल उपकरणको प्रयोग तीव्र रूपमा बढ़ेपछि बिजुली मागले कृत्रिमान बनाएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था यफीका अनुसार ऊर्जा उत्पादकहरूले कृत्रिमानी स्तरमा बिजुली उत्पादन गर्दै देशकै उच्च माग पूरा गरेका छन्। भारतको ऊर्जा मन्त्रालयका अनुसार हिजो दिउँसो 4:15 बिजुलीको माग 270.82 गिगा वाट पुग्यो, जुन बेला राजधानी नयाँ दिल्लीको तापक्रम 45.3 डिग्री सेल्सियस थियो। यसअघि बुधबार यो माग 265.44 गिगावाट पुगेको थियो। मन्त्रालयले एयर कन्डिशनर कूलर लगायत उपकरणको अत्यधिक प्रयोगका कारण बिजुली माग असामान्य रूपमा चुलिएको जनाएको छ। विश्वकै तेस्रो ठूलो हरित गृह ग्यास उत्सर्जक भारतले सन् 2070 शुद्ध शून्य उत्सर्जनको प्रतिबद्धता गरे पनि ऊर्जा सुरक्षाका लागि कोइलामाथिको निर्भरता अझै कायम छ। कृत्रिमान उत्पादनको सरकारी दावी बीच सामाजिक सञ्जाल एक्समा भने धेरै प्रयोगकर्ताले आफ्ना क्षेत्रमा विद्युत कटौती भइरहेको गुनासो गरेका छन्। भारतमा अप्रेलदेखि जूनसम्म तीव्र गर्मी सामान्य मानिए पनि पछिल्ला वर्षहरूमा तापक्रमको तीव्रता र अवधि दुवै बढ़दै गएको छ। वैज्ञानिक अनुसन्धानहरूले जलवायु परिवर्तनका कारण तातो हावाका लहरहरू अझ लामो बारम्बार र खतरनाक बन्दै गएको निष्कर्ष निकालेका छन्। एक्यूआईको अप्रेल प्रतिवेदनमा विश्वका सबैभन्दा तातो 50 शहरमा सबै भारत नै रहेको उल्लेख गरेको थियो।
1: नेपाल दर्पणमा अब खेल खबर। घरेलु मैदानमा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लीग 2 श्रृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई 122 रनले हराएको छ। नेपालले दिएको 318 रनको लक्ष्य पछ्याएको अमेरिकाले 41 ओभर 2 बलमा 195 रन बनाउँदा सबै विकेट गुमायो। त्यसअघि किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाएर 317 रन बनायो। नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा किर्तिपुरमा अहिलेसम्मकै धेरै रन बनाएको। यसअघि सन् 2023 नेपालले ओमानसँगको खेलमा 310 रन बनाएको थियो। आजको खेलमा नेपालका ईशान पाण्डेले 84, दिपेन्द्र सिंह एरीले 59 रन बनाएका छन्। यस्तै किर्तिपुरमा भएको लीग 2 श्रृंखलामा नेपाल अमेरिका र स्कटल्याण्ड सहभागी थिए। नेपाल पहिलो खेलमा स्कटल्याण्डसँग डीएलएस नियमका आधारमा 2 रनले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले अमेरिकालाई 9 विकेट, तेस्रो खेलमा फेरि स्कटल्याण्डलाई 5 विकेटले हराएको थियो। लीग 2 तालिकामा नेपाल 24 अंक सहित 5 स्थानमा छ। अमेरिका 28 खेलमा 38 अंक सहित शीर्ष र स्कटल्याण्ड 32 खेलमा 38 अंक सहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ।
0: आजदेखि घरेलु मैदानमा शुरू भएको काभा महिला भलिबल च्याम्पियनशीपमा नेपाल भारतसँग पराजित भएको छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपको कवर्ड हलमा भएको खेलमा नेपाल भारतसँग 3-2 सेटमा पराजित भएको हो। आज भएको पहिलो खेलमा इरानले बंगलादेशलाई 3-0 सोझो सेटमा हरायो। यस्तै अहिले किर्गिस्तान र मालदिव्स खेलिरहेका छन्। प्रतियोगिताको समूह एमा नेपाल भारत किर्गिस्तान र मालदिव्स समूह समूह बीमा इरान, कास्किस्तान, श्रीलंका र बंगलादेश छन्।
1: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राति सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बेंगलुरू खेल्दैछन्। यो खेल हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा राति पाउने 8 बजे शुरू हुनेछ। आईपीएलमा यी दुई टोलीबीच अहिलेसम्म 26 पटक भेट भएकोमा हैदराबाद 14 र बेंगलुरू 12 खेलमा विजयी भएको छ। बेंगलुरू 13 खेलमा 18 अंकसहित तालिकाको शीर्ष स्थानमा छ। हैदराबाद 13 खेलमा 16 अंकसहित तेस्रो स्थानमा छ। बेंगलुरू हैदराबाद सहित गुजरात टाइटन्स प्लेअफमा पुगिसकेका छन्। अब प्लेअफको एउटा स्थानका लागि राजस्थान रोयल्स, पंजाब किंग्स, कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्स मध्ये एक टोली पुग्नेछन्। चेन्नाई सुपर किंग्स, मुम्बई इण्डियन्स र लखनऊ सुपर जायन्ट्स प्लेअफ होडबाट बाहिरिसकेका छन्।
0: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: अति कम विकसित देशबाटै स्तरोन्नति हुने प्रक्रिया 3 वर्ष पछि सार्न नेपालको पत्राचार। अहिले नै स्तरोन्नति गर्दा नेपाली अर्थतन्त्रमा थप संकट आउने भनाई।
0: मूल्य वृद्धिले विकास निर्माणमा परेका समस्या समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन। सार्वजनिक खरिद कानून विकास मैत्री नभएको निष्कर्ष।
1: पश्चिम नेपालमा आज पनि प्रचण्ड गर्मी, मध्य र पूर्वमा पनि गर्मी बढ्दै सड़क र सवारी लक्ष्य मनसूनजन्य विपद न्यूनीकरण अभियान शुरू।
0: भारतमा गर्मीका कारण बिजुली खपतमा कृतिमान। पछिल्ला वर्षहरूमा तापक्रमको तीव्रता र अवधि दुवै बढ्दै।
1: र आईसीसी विश्वकप लीग 2 नेपालले अमेरिकालाई 122 रनले हरायो। आईपीएल क्रिकेटमा आज राति बेंगलुरू र हैदराबाद खेल्दै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश दिवाली र भजेन्द्र बसत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: बडीचौर खम्बगाडे सड़क निर्माण नहुँदा नागरिकलाई शास्ति, भौतिक प्रगति अहिलेसम्म 40% मात्रै।
1: उम्ला र बाजुराको सीमा विवादका कारण हिजोदेखि बन्द रहेको कर्णाली करिडोर खुल्यो। सर्वपक्षीय बैठकमा 6 बुँदे सहमति।
0: सशस्त्र प्रहरी बल तालिम केन्द्र टिकापुरमा नियमित दौड़का क्रममा 7 प्रहरी जवान बेहोस, थप उपचारका लागि काठमाडौँ लगियो।
1: र विश्वकप लिग 2 नेपाललाई शीर्ष स्थानको अमेरिकाले 122 रनले हरायो। आईपीएल क्रिकेटमा आज बेंगलुरू र हैदराबादले खेल्दै।
0: हिमाल पहाड तराई जोड्छौं सबैलाई साँझको भेरी खबरबाट। डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np, हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। सुर्खेत पश्चिमका बरहाताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकोनी गाउँपालिका जोड्ने बडीचौर ब्युरोनिस खम्बागाडे सड़क निर्माण नहुँदा नागरिकलाई शास्ति हुँदै आएको छ। करिब 5-4 वर्षसम्म सड़क नबन्दा पश्चिम सुर्खेतका 3 पालिकाका 75,000 भन्दा बढ़ी नागरिकले शास्तिपूर्ण यात्रा गर्दै आएका छन्। सड़क निर्माणको जिम्मा पाएको अनक जयदेवी जेबी निर्माण सेवाले 4 लाग्दा समेत निर्माणमा ढिलाइ गरेपछि नागरिकले हिउँदमा धुलो र वर्षामा हिलोमा हिँड्नु पर्ने बाध्यता रहेको छ। निर्माण कम्पनीले आर्थिक वर्ष 2078-79 2 वर्षभित्र काम सम्पन्न गर्ने गरी सम्झौतामा 79 साथ बडीचौर ब्युरोनिसमा सड़क कालोपत्र गर्ने जिम्मा लिएको भए पनि 13 किलोमिटर खम्बागाडे सड़क पूर्वाधार विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक सूर्यबहादुर साईले काम नभएको बताउनु भएको छ। भ्याटसहित 42 करोड़ लागत रहेको सड़कमा अहिलेसम्म भौतिक प्रगति 40% र वित्तीय प्रगति 32.2% रहेको छ। निर्देशक साईले तोकेको समयमा निर्माण हुन नसक्दा त्यहाँका 3 पालिकाका नागरिकहरू निर्देशनालयमा पुगेर गुनासो पुग्दै आएको बताउनुभयो। सम्बन्धित निर्माण व्यवसायको लापरवाहीका कारण त्यहाँका नागरिकको आवागमनमा जटिलता पैदा भएको उहाँको भनाइ छ। निर्माण कम्पनीले तोकेको समयमा काम सम्पन्न नगर्दा एकपटक म्याद थपिएको, तर थपेको म्याद भित्र काम नसकेपछि अहिले सबै सरोकार भएकालाई अल्पत्र सड़कमा स्थगित अवलोकन गराएर काम गर्न दबाव दिएको निर्देशक शाहीले बताउनुभयो। आगामी आर्थिक वर्ष 83 चैत मसान्तसम्म काम सम्पन्न गर्ने गरी म्याद थप्ने तयारी भइरहेको बताउँदै अहिले निर्देशक साईले तोकेको समयमा काम सम्पन्न नगरे कार्य प्रक्रिया अगाडि बढ़ने चेतावनी दिनुभएको छ। निर्माण स्थलमा अब कुनै अवरोध नभएकाले नागरिकका समस्यालाई ध्यान दिएर कुनै आलटाल नगरी बेलैमा काम सम्पन्न गर्न निर्माण कम्पनीलाई उहाँले निर्देशन दिनुभएको छ।
0: अनक जयदेवी जेबी निर्माण सेवाका आधिकारिक प्रतिनिधि शंकर रावतले शुरूमा रूख कटान, भोगाधिकार, विद्युत लाइन व्यवस्थापन लगायतका जटिलताले काम रोकिए पनि अब त्यसमा सहजता भइसकेकाले काम नरोकिने बताउनु भएको छ। मध्यपूर्व एसियाको द्वन्द्वले इन्धन महँगो र पाउन गाह्रो भएकाले पछिल्लो समय सरकारले यसमा ध्यान पुर्याएर व्यवसायका मर्का बुझिदिन उहाँले आग्रह गर्नुभएको छ। यो जेठ मसान्तभित्र सवारी साधन र मानिस दुवै सहज आवाजावत हुने गरी सड़क निर्माण गरिने र आउने मनसूनले अवरोध नपुर्याउने प्रतिनिधि रावतको प्रतिबद्धता छ। उहाँले दैनिक 2,000 लिटर तेल खर्च हुने अवस्थामा अहिलेसम्म 600 लिटर पाइने भएकाले उपकरण सञ्चालनका लागि तेल उपलब्ध गर्ने विषयमा स्थानीय जनप्रतिनिधि तथा प्रदेश सरकारलाई सहजीकरणका लागि आग्रह गर्नुभयो। चौकुनी गाउँपालिकाका अध्यक्ष खड्ग विश्वकर्माले निर्माण व्यवसायका कारण सुर्खेत पश्चिमका जनताले ठूलो क्षति भोग्नु परेको रोष प्रकट गर्दै बेलैमा काम नसके जनधनको दुवै क्षति व्यवसायले तिर्नुपर्ने चेतावनी दिनुभएको छ। पञ्चपुरी नगरपालिकाका प्रमुख लालबहादुर भण्डारीले अहिले काममा कुनै अवरोध नभएकाले कामलाई निरन्तरता दिने विषयमा बहाना नगर्न सुझाव दिनुभएको छ। बराताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीपुन मगरले 4 वर्षसम्म पनि 13 किलोमिटर सड़क बनाउन नसक्दा त्यसको दोषी स्थानीय जनप्रतिनिधिले खेप्नु परेको गुनासो गर्नुभयो। जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनारले प्रदेश सरकार, प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका प्रमुख तथा अध्यक्षहरूसँग बसेर गरेको निर्णयले सड़क निर्माणका सबै अवरोध हटाउँदा पनि काम गर्न नसक्नु निर्माण कम्पनीको कमजोरी रहेको उल्लेख गर्नुभएको छ।
1: हुम्ला र बाजुराको सीमा विवादका कारण हिजोदेखि बन्द रहेको कर्णाली करिडोर खुलेको छ। सर्वपक्षीय छलफलमा छ बुधे सहमतिपछि बाजुराको हिमाली गाउँपालिका छ दुला चौर अन्तर्गत पर्ने कर्णाली करिडोर आज दिउँसोदेखि खुलेको हो। सहमति अनुसार हिमाली गाउँपालिका तीनको लामपाटामा भएको घटनाको सम्बन्धमा स्थलगत अनुगमन गरी सरजीमन मुसल्क बनाउने कुरा उल्लेख गरिएको छ। आक्रमणमा तथा कुटपुटमा संलग्न हुम्लाको खाटमा गाउँपालिका दुई र तीनका साथै घटनामा संलग्न तथा कुटपुटमा संलग्न जो कोही व्यक्तिलाई कानूनी दायरामा ल्याइयो पनि सहमति भएको छ। यस्तै स्थानीय व्यक्ति र घुम्न गएका पर्यटकको लुटिएको सामानको क्षतिपूर्ति दिने उल्लेख छ। कुटपिटमा परेका स्थानीयको उपचारका लागि क्षतिपूर्ति उपलब्ध गराउने, विस्थापित परिवारलाई विस्थापित गरी सुरक्षाको प्रत्याभूति दिलाउने, हिमाली तीन च्याचौरमा निर्माणाधीन प्रहरीमा नष्ट गरिएका निर्माण सामग्रीको क्षतिपूर्ति असुल गरी प्रहरी चौकीको भवन निर्माणका लागि प्रक्रिया तत्काल अगाडि बढ़ाउने सहमति भएको छ। सहमति 24 घण्टाभित्रै कार्यान्वयन प्रक्रियामा लैजान पहल गर्नु पर्यो र त्यसो नभए फेरि अनिश्चितकालका लागि आन्दोलन गर्ने चेतावनी पनि स्थानेको छ। सहमति पत्रमा आन्दोलनरत पक्ष, सुरक्षा निकाय तथा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि लगायतको हस्ताक्षर रहेको छ। यस्तै गाउँपालिका अध्यक्ष गोविन्द बहादुर मल्ल, वडा नम्बर 6 अध्यक्ष प्रेमलाल भण्डारी, वडा नम्बर 4 अध्यक्ष भीमानन्द पाण्डेका साथै राजनैतिक दलका प्रतिनिधिहरूले पनि सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ। गत मंगलबार हुम्लाको खाटनाथ गाउँपालिकाका बासिन्दाले गरेको आक्रमण गरेको भन्दै बाजुरावासीले कडाली करिडोर अवरोध गरेका थिए।
0: यसअघि हुम्लाका राजनैतिक दलहरूले संयुक्त विज्ञप्ति बाजुरा हुम्ला सीमा विवादलाई लिएर जारी गरेका थिए। विज्ञप्तिमा उनीहरूले बाजुराको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लको टीमलाई कार्यवाही गर्न माग गरेका छन्। हुम्लाको खारपुनाथ, सर्केघाट, ताजाकोट, सिमकोट र नामखा गाउँपालिकामा पर्ने रानी सैना, च्यापचौर, लामपाटा लगायतका क्षेत्रमा नेपाल सरकारको निर्णय बेगर स्थानीय प्रहरी चौकी निर्माणका लागि हुम्ला जिल्लाको सिमाना लामपाटामा बाजुरा जिल्ला हिमाली गाउँपालिकाले गरेको कार्य खेदजनक रहेको उनीहरूको भनाइ छ। हुम्लाका व्यक्तिले बाजुराका व्यक्तिलाई कुटपिट गरेको कुरा हुम्लाका राजनैतिक दलले अस्वीकार गरेका छन्। उनीहरूले विवादित भूमि, अस्थायी प्रहरी चौकी लगायत अन्य संरचना निर्माण कार्य रोक्नका लागि पहल गरिरहेका छन्। यस्तै कर्णालीका मुख्यमन्त्री यामलाल कणेलले हुम्ला र बाजुराको सीमा क्षेत्र लामपाटा क्षेत्रमा देखिएको सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहको ध्यान आकर्षण गराउनु भएको छ। कणेलले प्रधानमन्त्री शाहलाई एक पत्र लेख्दै विगत केही दिनदेखि उत्पन्न सीमा विवादका कारण नागरिक बीच द्वन्द्व बढ़ेको र शान्ति सुरक्षामा बाधा भई जनजीवन प्रभावित भएको उल्लेख गर्नुभएको छ। कणेलले प्रधानमन्त्री शाहलाई लेखेको पत्रमा दुई जिल्लाको सीमा विवादबाट थप क्षति हुन नदिन आवश्यक सजगता अपनाउनु पर्नेमा जोड़ दिनुभएको छ। यसै गरी यस क्षेत्रका सांसदहरूले पनि प्रतिनिधि सभा बैठकमा दुई जिल्लाको सीमा विवाद तत्काल सुल्झाउन माग गरेका छन्। भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम।
2: वन डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
3: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
4: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
2: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
4: डढेलोले वन्य जन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
3: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति, रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
2: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
4: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक वन भोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीं कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन, नजिकको वन कार्यालय वा सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटौं। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाउ।
3: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 0484201156।
5: यहाँको पुजारी को हुनुहुन्छ?
6: मैले चिनी यहाँलाई।
5: यो तिलको छाना फेरेर पित्तलको राख्ने, गजुरमा सुनको जलप राख्ने,
7: 4-5 करोड जति लाग्छ त्यो सब उहाँले दिइबक्सिन्छ।
6: तपाईँले ठेक्कामा निर्माण गर्नुभएको सरकारी भवनहरू चर्किसके, पुलहरू बन्दा बन्दै भत्किसके, सड़कहरू बन्दा बन्दै खाल्टा खुल्टु भइसके, देशका संरचनाहरू पनि त यो मन्दिर जस्तै पवित्र हुन् नि। त्यसरी कमाएको पैसाले हामी यो मन्दिर बनाउन दिँदैनौँ। त्यसरी पूजा गर्दैमा भगवानले माथि दिलान् र
5: तपाईँहरूलाई त मैले चिनिन।
8: हामी अत्याधुनिक रूपयाँ अनुसन्धान आयोगबाट तपाईँसँग केही कुरा सोध्नु पर्ने भएकोले तपाईँ हामीसँग हिँड्नु होला।
7: ए हजुर, तपाईँलाई फोन गर्दैछु म, लौ न छिटो।
9: उता गएर कुरा गर्न मिल्छ, तपाईँ हामीसँग हिँड्नुहोस्।
6: त्यसरी पूजा गर्दैमा भगवानले माथि दिलान् र
10: तपाईँले कमाउनु भएको प्रतिष्ठा कसैले जफत गर्न सक्दैन। पदको दुरुपयोग गरी आर्जेको सम्पत्ति जफत हुन सक्छ।
11: अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौँ।
12: आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
13: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
12: जहाँ पाए त्यही जाने पनि होइन। भुरिगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यही जाने हो नि।
14: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरिगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारेन नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोपराइटर हिम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98-482-58-950 र 98-480-79-761।
4: तपाईँको गाउँमा, तपाईँको ठाउँमा, तपाईँको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले बड्डी चौर खम्बागाडे सड़क निर्माण नहुँदा नागरिकलाई शास्ति, भौतिक प्रवृत्ति अहिलेसम्म 40% मात्रै, हुम्ला र बाजुराको सीमा विवादका कारण हिजोदेखि बन्द रहेको कर्णाली करिडोर खुल्यो, सर्वपक्षीय बैठकमा 6 बुधे सहमति लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। सुर्खेतको वीरनगरमा प्रथम कर्णाली पर्यटन महोत्सव शुरू भएको छ। 3 दिनसम्म चल्ने कार्यक्रममा कर्णाली प्रदेशको पर्यटन विकास, प्रबन्धन तथा दीर्घकालीन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न सम्भावनाको खोजी गरिनु भएको छ। कार्यक्रममा छिमेकी मुलुक भारतको उत्तर प्रदेश, उत्तराखण्ड र दिल्लीबाट पर्यटन व्यवसायी, लगानीकर्ता, प्रतिष्ठित बायर सेलर, संचारकर्मी, ट्राभल्स ब्लगर, ट्रेड प्रोफेशनल तथा पर्यटन क्षेत्रमा विज्ञहरूको सहभागिता रहनु भएको छ। साथै सम्मेलनमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पर्यटनकर्मी तथा सम्बद्ध व्यक्ति तथा संस्थाहरूको सहभागिता रहने भएको छ। नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त आयोजनामा दैलेखको दुलो नगरपालिका र गुराँस गाउँपालिकाको सहआयोजना तथा होटल व्यवसाय महासंघ कर्णाली प्रदेशको समन्वयमा पहिलो पटक पर्यटन महोत्सव शुरू भएको हो।
0: रुकुम पश्चिमको 8 बिस्कोट नगरपालिकामा विद्युत मरमत गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। 8 बिस्कोट नगरपालिका 13 धाराका 25 वर्षीय प्रेम खत्रीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी हरिप्रसाद पुनले बताउनु भएको छ। घरदेखि करिब 1 किलोमिटर टाढा रहेको विद्युतको खम्बामा चढ़ेर मरमत गर्ने क्रममा खत्रीलाई करेन्ट लागेको थियो। खत्रीलाई को घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक पुनले बताउनु भएको छ।
1: सशस्त्र प्रहरी बल उग्र तारा गण भन्सार राजस्व तथा औद्योगिक तालिम केन्द्र टिकापुरमा नियमित दौड़का क्रममा सातजना प्रहरी जवान बेहोश भएका छन्। बिहान छ बजे नियमित दौड़का क्रममा बेहोश भएका सातै जनालाई उपचारका लागि टिकापुर अस्पतालमा भर्ना गरिएको थियो। हिजो स्ट्रोकका कारण उनीहरूको अवस्था गम्भीर बनेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ। उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरले उद्धार गरी दुई दुई जनाका दलले सुरक्षित ल्याएको हो भने सुरक्षितबाट ठूलो हेलिकप्टर मार्फत काठमाडौँ लगिएको हो। टिकापुर क्षेत्रमा पछिल्ला केही दिन यता अत्यधिक गर्मी बढ़ेको छ भने दिउँसो तापक्रम 40 डिग्री सेल्सियस आसपास पुग्ने गरेको छ।
0: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जुम्लाको पातराशी गाउँपालिका एक स्थित गंगा माध्यमिक विद्यालय पेरे माथा चौरमा कार्यरत शिक्षक भोजराज नेउपाने विरूद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिरी खाएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। नेउपानेले माध्यमिक विद्यालय गणित राहत शिक्षक पदमा नियुक्त लिन त्रिभुवन विश्वविद्यालयबाट जारी गरिएको भनिएको प्रवीणता प्रमाणपत्र तह तथा स्नातक तह झुट्टा नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेश गरेको अख्तियारको दावी छ। प्राप्त उजुरीका आधारमा गरिएको अनुसन्धानमा उहाँले नक्कली प्रमाणपत्रका आधारमा नियुक्ति लिई शिक्षकको हैसियतमा सेवा सुविधा तथा लाभ लिएको खुलेको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले बताउनु भएको छ।
1: कर्णालीको हिमालय जिल्ला डोल्पामा यात्रा गुम्बा संकलन शुरू भएसँगै जिल्लाका अधिकांश विद्यालय बन्द भएका छन्। सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू अभिभावकसँगै यात्रा गुम्बा संकलनका लागि हिमाली पाटनतर्फ जाने थालेपछि विद्यालयहरू बन्द गएको हो। जिल्लाका सामुदायिक विद्यालयहरूमा जेठ शुरू भएसँगै विद्यार्थीको उपस्थिति घट्न थालेको शिक्षकले बताएका छन्। केही विद्यालयमा त विद्यार्थी संख्या शून्य जस्तै भएपछि पठन पाठन नै रोक्नु परेको अवस्था आएको छ। स्थानीय अनुसार डोल्पामा यात्रा गुम्बा संकलन केवल मौसमी काम मात्र नभई अधिकांश परिवारको मुख्य आन्दोलनको स्रोत रहेको छ। वर्षभरको खर्च व्यवस्थापनदेखि बालबालिकाको शिक्षादेखि दैनिक जीविकोपार्जनसम्म यर्सा गुम्बाबाट हुने आमदानीमा धेरै परिवार निर्भर हुने रहेका छन्। यही कारण विद्यालय उमेरका बालबालिका समेत अभिभावकसँगै पाटनतर्फ जाने गरेका छन्। यो वर्ष सम्पूर्ण यात्रा पाटनहरू जेठ 10 गतेदेखि खुल्ला हुँदैछन्। यात्रा गुम्बा संकलनको समय नजिकैसँगै विद्यार्थीहरू विद्यालय छाडेर पाटनतर्फ जान थालेसँगै विद्यालय सञ्चालन प्रभावित परेको छ। त्रिपुरा सुन्दरी नगरपालिका 3 सुनकोर सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम केसीले विद्यार्थी नै विद्यालय आउन छाडेपछि बाध्य भएर विद्यालय बन्द गर्नु परेको बताउनुभयो। यस्तै त्रिपुरा सुन्दरी नगरपालिका 6 फोलिङ स्थित मुकुटे स्वर माध्यमिक विद्यालयका शिक्षक गंगाराम कठायतले पनि यस्ता गुम्बा संकलनकै कारण विद्यालय बन्द गर्नु परेको बताउनुभयो। जिल्लाभर अधिकांश सामुदायिक विद्यालय अहिले बन्द अवस्थामा रहेका छन्।
0: फेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो अर्को विश्राम।
15: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
16: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखाद च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याङ बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाइ सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी छर्दा प्रयोग हुने बुट सहितको एप्रोन गार्डन उपकरणहरू लगायत माघ बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजे खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबित्री धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलेरिया रोड भुरीगाउँ बजार बर्दिया रोड राइटर सुनिता कुमारी शाही बम। सम्पर्क मोबाइल नम्बर 9861443492 र 9915878917।
17: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
18: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
17: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
18: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
17: अन्कल सेवाहरू
18: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्ने, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081533719, 9840222229 र 9865222229।
19: बच्चाहरूलाई घरमै बनेको पोसिलो खाना 6 महिनापछि अनिवार्य रूपमा शुरूवात गरौं। अन्न, गेडागुडी, साग सब्जी, फलफूल सहितको पोसिलो पूरक खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। पूरक खाना सँगसँगै 2 वर्षसम्म स्तनपान पनि जारी राखौं। रेडियो टाइगर 99.2 MHz र स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।
20: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz।
21: डिजिटल ठगीबाट बचौं।
22: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
21: ध्यान दिनुहोला, ब्याङ्कले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
22: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
23: रेडियो भेरी FM।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँग अन्य खबरहरू प्रस्तुत गर्यौं। अब बाँकी खबर। आज पनि पश्चिम तराईमा प्रचण्ड गर्मी भएको छ। केही ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियससम्म पुग्यो भने केही ठाउँमा 35 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। मधेस प्रदेश सहित पूर्वी तराईमा पनि गर्मी बढ़ेको छ। अस्ति र हिजो पानी परेर केही शीतलता अनुभव भएको मध्य र पूर्वी क्षेत्रमा आज घाम लागेसँगै गर्मी बढ़न थालेको हो। दिउँसोपछि गण्डकी, बागमती र कर्णालीका एकाध ठाउँमा घाम लागेको थियो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदा 3 दिनसम्म देशका धेरै जसो ठाउँमा गर्मी बढ़ने सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागमा तातो लहर चल्ने र कोशी, बागमती, गण्डकी प्रदेशका 1-2 ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना छ। यस वर्ष मार्च महिनाको शुरूदेखि नै दैनिक जसो पानी परिरहेको छ। सक्रिय पश्चिमी वायुको प्रभावका कारण यस्तो भएको मौसमविदहरूको भनाई छ। त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक एवं मौसमविद विनोद पोखरेलका अनुसार जेठ महिनाको अन्त्यसम्म वर्षा भइरहने तर त्यसपछि सुक्खा अवस्था विकसित हुने सम्भावना रहेको बताउनु भएको छ।

0: फेरि खबरको अन्त्यमा अब केही खेल खबर। घरेलु मैदानमा भएको आइसिसी विश्व क्रिकेट विश्वकप लिग टू श्रृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई 122 रनको फराकिलो अन्तरले हराएको छ। 318 रनको लक्ष्य पाएको अमेरिका 41.2 ओभरमा सबै विकेट गुमाएर 195 रन मात्रै बनाउन सक्यो। अमेरिकाका सञ्जय कृष्णमूर्तिले 56 रन प्रदर्शनदेखि पारी खेल्दा नेपालका सन्दीप लामिछानेले 3 तथा गुलशन झा, दिपेन्द्र सिंह एरी र ललित राजवंशीले समान 2-2 विकेट लिनुभयो। कृतिपुरको त्रिवी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाएर 37 रन बनाएको थियो। नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कृतिपुरमा अहिलेसम्मकै धेरै रन बनाएको हो। यस श्रृंखलाबाट एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट डेब्यू गरेका इशान्तको यो लगातार दोस्रो अर्धशतक हो। नेपाल पहिलो खेलमा स्कटल्याण्डसँग डीएल नियमका आधारमा 2 रनले पराजित भएको थियो।
1: नेपालले मलेसिया टी20 आई सिरिज क्लिन स्विप गरेको छ। नेपालले दोस्रो खेलमा घरेलु टोलीलाई 7 विकेटले हराएको हो। पहिलो खेलमा नेपाल 2 विकेटले विजय भयो। मलेसियाले दिएको 83 रनको लक्ष्य नेपालले 16 ओभर 3 विकेट गुमाउँदै भेटायो। नेपालका ओपनर सम्झना खड्काले सर्वाधिक 39 रन बनाउनुभयो। 37 बल खेल्नुभएको उहाँले 3 चौका प्रहार गर्नुभयो। पूजा महतो 8 र सानी सोनी पार्खिन 12 रनमा आउट हुँदा कविता कुमार 19 रनमा अभिजित रहनु भएको छ।
0: काठमाडौँमा आजदेखि काभा महिला भलिबल च्याम्पियनशीप शुरू भएको छ। प्रतियोगिताको समयमा नेपाल, भारत, किर्गिस्तान र मालदिव्स रहेका छन् भने सम्भवीमा इरान, कजाकिस्तान, श्रीलङ्का

0: शीर्ष स्थानमा रहेको छ।
1: खेल खबरसँगै साँझको भेरी खबर सकियो। बिदा हुन गएसम्मका मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: बड्डीचौर खम्बागाडी सड़क निर्माण नहुँदा नागरिकलाई शास्ति। भौतिक प्रगति अहिलेसम्म 40% मात्रै।
1: हुम्ला र बाजुराको सीमा विवादका कारण हिजोदेखि बन्द रहेको कर्णाली करिडोर खुल्यो। सर्वपक्षीय बैठकमा 6 बुधे सहमति।
0: सशस्त्र प्रहरी बल तालिम केन्द्र टिकापुरमा नियमित दौड़का क्रममा 7 जना प्रहरी जवान बेहोस। थप उपचारका लागि काठमाडौँ लगियो।
1: र विश्व क्रिकेट लिग २ मा नेपाललाई शीर्ष स्थानको अमेरिकाले 122 रनले हरायो। आइपीएल क्रिकेट 5 बेंगलुरू र हैदराबादले खेल्दै।
0: हवस् त तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी बिदा हुन्छौ। नमस्कार।
2: यो हो रेडियो टाइगर 90.2 MHz।
3: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
4: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
3: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
4: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
3: अनकल सेवाहरू
4: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
5: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
6: यही जेठ 9 गते शनिबारको दिन
5: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
7: खुसीको खबर, प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एघु नजिकै सरेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको हुने सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँच, तामाका भाँडाहरू, कुर्सी, टेबल, ड्रम, डार्किन लगायत प्लास्टिकका सामानहरू पाइनुका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुखद मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोपराइटर सरस्वती शर्मा, सम्पर्क नम्बर 98-85-39-543। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स, गुलरिया रोड, किसान एडु नजिकै भुरीगाउँ बजार बर्दिया।
8: गर्जन छ सधैँ, बाघ झैं, रेडियो टाइगर 99.2 MHz।

0: नसर्ने रोग छिट्टै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौं, धूम्रपान र मदिरा टाढा राखौं, तनावलाई नियन्त्रण गरौं। आजको निर्णय भोलिको जीवन उज्यालो हो। नसर्ने रोगबाट जोगियौ, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: कता हिँड्यो बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
1: ल काका, किन चिन्ता गर्नु भएको? घर संसारी स्टोर छ नि।
2: ओ, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसारी स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसारी स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मासी र स्थानीय अनादि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98691777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ बर्दिया।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बार्छै।

0: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्ने योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: आइबीसी नेपाली सेवाको साझा पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा यसपालिको बजेटमा सार्वजनिक ऋणको अनुपात सकेसम्म बढ्न नदिने अर्थमन्त्रीको आश्वासन,
1: यस पटकको बजेटमा सकेसम्म नबढाउने बढ्यो भने नगर्ने हिसाबले मात्र त्यो अनुपात बढ्ने आकलन गरेका छौं।
0: रवि लामिछाने विरूद्ध सम्पत्ति शुद्धिकरण तथा संगठित अपराधका अभियोग हटाउन कास्की जिल्ला अदालतको आदेश,
2: संशोधन गर्ने र सरकारी ठगीको अभियोग मात्रै कायम गर्ने गरी चाहिँ आदेश भएको छ।
0: अनि इबोलाका लागि विकास गरिरहेको नयाँ खोप एक महिनामै प्रयोगमा आउन सक्ने युकेका वैज्ञानिकहरूको अपेक्षा। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोल्याण्डमा आफूले 5,000 फौज पठाउन लागेको घोषणा गरेर उत्तर एटलान्टिक सन्धि संगठन नेटोलाई आश्चर्यमा पारेका छन्। स्वीडेनको बैठकपछि प्रतिक्रिया दिँदै नेटोका प्रमुख मार्क रुटले आफ्नो संगठनभित्र अभूतपूर्व एकता रहेको बताए। उक्त बैठकमा विदेश मन्त्रीहरूले अमेरिकी सैन्य प्रतिबद्धताको प्रष्टता खोजेका थिए। ट्रम्पले जर्मनीबाट हजारौं फौज फिर्ता लिन लागेको र ठूला अभ्यास तालिमहरू स्थगित गरेको जनाएको केही सातामै पोल्याण्डमा फौज पठाउने बताएका हुन्। इरान युद्धमा समर्थन नगरेको भन्दै ट्रम्पले नेटोसँग असन्तुष्टि व्यक्त गर्दै आएका छन्। आज विश्वमा सबैभन्दा धेरै गर्मी मापन भएका 100 शहरमध्ये 97 भारतीय शहर परेका छन्। नेपालको छिमेकी देशका उत्तरी, मध्य र पूर्वी क्षेत्रले अधिक गर्मीको सामना गरिरहेका छन्। केही स्थानमा तापक्रम 47 डिग्री सेल्सियससम्म मापन भएको छ। शीतलताका लागि विद्युतीय उपकरणको प्रयोग बढ्दा बिजुलीको माग उच्च भएको छ। कतिपय क्षेत्रमा लोडसेडिङ गर्नुपर्ने अवस्था आएपछि सरकारले बिजुलीको खपत घटाउन आग्रह गरेको छ। दिल्लीबाट बीबीसी संवाददाता अरूणोदय मुखर्जी भन्छन्, धेरै बेर बाहिर बस्न कठिन छ। घामले छाला पोल्न थाल्छ र गर्मीले अनुहारमा कठोर प्रहार गर्छ। मध्याह र दिउँसो 4 बजे अवस्था सबैभन्दा खराब हुन्छ। बीबीसी संवाददाताको भनाई। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कंगो गणतन्त्रमा इबोलाको जोखिमलाई अति उच्च स्तरमा वर्गीकरण गरेको छ। यो क्षेत्रका अन्य स्थानहरूमा संक्रमण फैलने जोखिम उच्च रहेको तर विश्वभरि फैलने जोखिम अझै कम रहेको डब्ल्यूएचओले जनाएको छ। इबोलाबाट संक्रमित हुनेहरूको संख्या हालसम्म 750 पुगेको छ र 177 जनाले ज्यान गुमाएको उक्त संस्थाले जनाएको छ। संक्रमण फैलने जोखिम देखाउँदै स्वास्थ्य कर्मीहरूले एकजना मृतकको शव दिन अस्वीकार गरेपछि आक्रोशित आफन्तहरूले अस्पतालमा आगो लगाएको घटनापछि डब्ल्यूएचओका प्रमुख टेड्रोस एडहानोम घेब्रेयेससले मानिसहरूलाई स्वास्थ्य संयन्त्रमा विश्वास गर्न आग्रह गरेका छन्। टर्कीका राष्ट्रपति रेजेप तैयप आर्दोहानको एउटा आदेशका कारण देशको सबैभन्दा पुरानो मध्येको एउटा निजी विश्वविद्यालय बन्द भएको छ। इस्तानबुल बिल्गी विश्वविद्यालयको स्वामित्व भएको कम्पनीमाथि सम्पत्ति शुद्धिकरण र कर छलीको आरोपमा छानबिन चलिरहेको छ। उक्त विश्वविद्यालय बन्द भएसँगै त्यहाँ अध्ययनरत 20,000 भन्दा धेरै विद्यार्थीको अवस्था अनिश्चित बनेको छ। र ग्रीनल्याण्ड अमेरिकी राष्ट्रपतिले नियन्त्रणमा लिन चाहेको विरोधमा उक्त टापुका 100 मानिसहरूले राजधानी नुकमा रहेको अमेरिकी महावाणिज्य दूतावास बाहिर प्रदर्शन गरेका छन्। अर्धस्वायत्त डेनिस टापुमा ट्रम्पका विशेष दूतले भ्रमण गरे लगत्तै प्रदर्शन आयोजना गरिएको हो। यो बीबीसी नेपाली सेवा हो। साझापखमा यहाँलाई स्वागत छ। सरकारले यसपालिको बजेटमा सार्वजनिक ऋणको अनुपात सकेसम्म बढ्न नदिने अर्थमन्त्रीले बताएका छन्। राजस्वको स्रोतले नजान्ने हुँदा ऋण लिनु अनिवार्य भएको तथापि त्यसलाई आर्थिक वृद्धिसँग जोड्ने योजना उनले सुनाएका छन्। हाल नेपालको सार्वजनिक ऋण कुल गारहस्थ उत्पादनको 48% पुगिसकेको छ। एक रिपोर्ट। गत वर्षको असार मसान्तमा 26 खर्ब 74 अर्ब रूपियाँ बराबर रहेको सार्वजनिक ऋणको रकम चैत मसान्तसम्म आइपुग्दा 29 खर्ब 33 अर्ब रूपियाँ पुगिसकेको छ। यो अवधिमा डलरसँग नेपाली मुद्राको अवमूल्यनकै कारण पनि 1 खर्ब 15 अर्ब रूपियाँको घाटा लागेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको विवरणमा देखिन्छ। तथापि थप ऋण नलिकन बजेट बन्नै नसक्ने अवस्था रहेको अर्थमन्त्री स्वर्णिम वाग्लेले आज राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिलाई जानकारी दिए।
1: क्षेत्रमा खर्च नगर भन्न चाहिँ एकदमै मनासिब छ, तर ऋणै नलिऊ भन्नुभयो भने चाहिँ ठप्पै हुन्छ सबै कुराहरू। यसमा हामीले 1330 अर्बको अनिवार्य दायित्व थियो गत साल, राजस्व उठाएको जम्मा 180 अर्ब आँखा चिम्म गरेर यो राज्य सुत्ने हो भने पनि हामी घाटामा छौँ। ऋणै लिनुपर्छ सुत्नको लागि पनि, त तर विकास निर्माणका सबै गर्नको लागि आन्तरिक ऋण र वैदेशिक ऋण नै लिनै पर्ने बाध्यात्मक अवस्थामा छौँ। तर त्यसलाई सदुपयोग गर्यो भने यो आफैमा ठुलो कुरो होइन, यद्यपि सचेत भइराख्नुपर्छ।
0: तर यसपालिको बजेटबाट सार्वजनिक ऋणको अनुपात चाहिँ सकेसम्म बढ्न नदिने वाचा पनि मन्त्री वाग्लेले गरेका छन्।
1: हामी असाको अनुशासित रूपमा जानुपर्ने हुन्छ। यति भन्दा हुँदै पनि एडिसिजहरू वा लो इन्कम कन्ट्रिजहरूको अनुपातमा चाहिँ हामी औसत 50% जति हुने गरेको छ, हामी 42-43 छौँ। र यस पटकको बजेटमा हामीले त्यसलाई सकेसम्म नबढाउने, बढ्यो भने पनि नगण्य हिसाबले मात्र त्यो अनुपात बढ्ने आकलन गरेका छौँ। किनभने पुराना ऋणहरू पनि तिर्दै जान्छ, यसपालि थप्ने ऋणलाई चाहिँ अर्थतन्त्रको वृद्धिसँग गाँसेर हेर्दा त्यो अनुपात लगभग आधारमा रहने, नभए उस्तै पर्यो भने चाहिँ घट्ने पनि, त्यसको आकलन पनि गरेका छौँ।
0: अर्थमन्त्रीले वृद्धिलाई तेज बनाएर अर्थतन्त्रको आकार नै ठूलो बनाउने तर्फ सरकारको ध्यान गएको बताए। यो वर्ष नेपालको अर्थतन्त्रको आकार जीडीपी 66 खर्ब रूपियाँको हाराहारीमा पुग्ने तथ्याङ्क कार्यालयको प्रक्षेपण छ। जीडीपीको 1/3 हाराहारीमा बजेट बन्न सक्ने अर्थमन्त्रीले जनाएका छन्। प्रसंग अझै बजेटकै। अर्को साता सार्वजनिक हुने यस वर्षको बजेटमा उद्यमी तथा मध्यमवर्गीय परिवारलाई लक्षित प्राथमिकता रहने अर्थमन्त्री सोडेन वाग्लेले बताउँदै आएका छन्। सत्ताधारी पार्टीको वाचा पत्र एवं सरकारका कार्ययोजनामा पनि त्यस्तै विषय परेका छन्। अहिले मध्य पूर्वको युद्धले इन्धनको मूल्य बढ्नासाथ नेपालमा पनि महँगी बढ्ने प्रक्षेपण गरिएका छन्। यस्तो बेला सरकारले कसरी राहत दिन सक्ला भनेर साथी फणिन्द्र दाहालले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष मीनबहादुर श्रेष्ठलाई सोधेका छन्।
3: रोजगारी दिने, त्यस्तै गरी कन्जम्सन बढाउने, अनि ट्याक्स छुटबाट पनि कस्तो भने उनीहरूको कन्जम्सन बढाउन सकिन्छ, अनि सोसल सेक्युरिटीमा तल्लो वर्गलाई हामीले अलिक स्ट्रङली फोकस गर्ने गरेका छौँ, मध्यम वर्गलाई पनि मिनिमम यहाँभन्दा तल जान्न है भनेर इन्स्योर गर्यो भने उनीहरू कन्फिडेन्टली चाहिँ इन्कम र कन्जम्सन गर्न सक्छन् र त्यसले इकोनोमीलाई चलायमान बनाउन सक्छ भन्ने हो। र अहिले अर्थमन्त्रीज्यूले गर्न खोज्नु भए पनि एउटा करबाट राहत दिने, अरू कुरो चाहिँ उद्योग व्यवसायमा इन्भल्भ हुनको लागि पनि विभिन्न सहुलियतहरूबाट इन्करेज गर्ने र मध्यम वर्ग विस्तार भएपछि अर्थतन्त्रको आधार अलिकति बलियो हुन्छ भन्न खोज्नुभयो जस्तो लाग्छ।
4: अब यही आयकर छुटको कुरा गर्दा केही वर्ष सीमा छुट त्यो गर्ने कुरा केही वर्ष यता सरकारले बढाएको देखिँदैन, त्यो हेरफेर गर्न सकिने अवस्था छ?
3: यो चाहिँ गर्नुपर्ने नै हो होइन। 2-3 वर्ष अगाडिसम्म हाम्रो कस्तो हो भने इन्डियाको र हाम्रो चाहिँ उतातिर पनि व्यक्ति दम्पतिलाई जति छुट हुन्थ्यो यता पनि करिब त्यति नै हुने गरेका थियो। पछि उनीहरूको अलिक बढी माथि आइसकेका छ 3 वर्ष अगाडिदेखि होइन, त्यति बेलादेखि नै हामीले नेपालमा पनि यो कर छुटको जुन चाहिँ लिमिट बढाउनु पर्छ, अलिक बढी छुट दिनुपर्छ भनिएकोमा पहिलाको सरकारहरूले छुट दिन नसकेको कारण के भने एउटा जहाँबाट कर अलि धेरै उठाउनु पर्ने हो त्यहाँ चाहिँ उठाउन नसक्ने होइन, त्यसमा यो चुहावट अनि मिलिमतो लगायतकोले नउठ्ने अनि राजस्व कम हुने भएपछि के गर्ने त भन्दा यो आइराखेकोलाई कर छुट दियो भने त यो जति आइरहेको थियो त्यो त घट्ने हो भन्ने लाइनमा निरीयताको कारणले
4: त्यही यसमा अहिले पनि अब अपेक्षा अनुसार त राजस्व संकलन भइरहेको छैन नि त। अनि यो सीमालाई कतिसम्म लचक भएर सरकारले बढाइदिन वा त्यो गर्न सक्छ विस्तार गर्न?
3: अहिलेको सिनारियो एकदमै फरक हो। नयाँ सुरुवात गरिरहेको अवस्थामा यो राजस्व संकलनमा इन्टरभेन्सन गर्ने हो भने हाम्रो चाहिँ अहिलेकै शिथिल इकोनोमीको अवस्थामा पनि 20 खर्ब राजस्व सजिलै उठ्नु पर्ने हो कि, जताततै चुहाव छ। अब हामी पब्लिकले नै पनि कर तिर्नुपर्ने, तिर्दैनौँ किनभने तिर्नै पर्दैन। म इलेक्ट्रोनिक सामान किने 20,000 भने मलाई भ्याट बिल मैले माग्दिनँ वा चाहिँ भ्याट बिल दिँदैन, सबैलाई भन्नुभयो होइन। ठुला व्यापारीहरूले त कर छली गरेको, अदालतले नै अर्बौं जरिवाना तिराएको त्यस्तो छ नि। यो सबले के देखाउँछ भने हाम्रो कर राजस्व उठाउने बेस सम्भावना एकदमै ठुलो छ, त्यो उठाउन नसकेको नचाहेको र मिलिमतो आफैले लाभ लिएर यो एउटा सेटिङमा राजस्व छलेको अवस्थाको कारणले हाम्रो राजस्वको आकाश सानो देखिएको हो। त्यस कारण अहिलेको सरकारले राजस्व यो चाहिँ रेभेन्यू एडमिनिस्ट्रेसनमा अलिकति इफिसियन्टली काम गर्ने हुना साथै त्यो अटोमेटिकली आउँ।
4: अनि अब यही बेला कर्मचारीहरूले पनि तलब वृद्धिको अपेक्षाहरू राखेका हुन्छन्, अहिलेको सरकारले त्यो गर्न सक्छ?
3: गर्न सक्छ र आवश्यक छ। अब अहिले त कस्तो भने अरू कुराहरूबाट कटौती गरेर भए पनि कर्मचारीको तलब भत्ता सुविधा बढाउनु पर्छ।
0: उनी थिए राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, साथी फणिन्द्र दाहालसँग कुरा गर्दै। अर्को प्रसंग, कास्की जिल्ला अदालतले आज राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरूद्धका अभियोगमा सम्पत्ति शुद्धिकरण तथा संगठित अपराधका अभियोग हटाउने आदेश दिएको छ। उनी तथा अन्य प्रतिवादी विरूद्ध अब सहकारी ठगी सम्बन्धी अभियोग मात्र कायम हुने आदेश भएको अदालतका श्रेष्ठदान राजन खनालले जानकारी दिएका छन्।
2: सूर्यदर्शन सहकारीको मुद्दामा संगठित अपराध, सम्पत्ति शुद्धिकरण र केही प्रतिवादीहरूको हकमा राष्ट्र बैङ्क ऐन अन्तर्गतमा कसो समेतको अभिभावि थियो, त्यसमा सरकारी विरोध कार्यालयबाट अभियोग पत्र संशोधनको निवेदन प्राप्त भएको थियो र त्यसमा चाहिँ संगठित अपराध, सम्पत्ति शुद्धिकरण र राष्ट्र बैङ्क ऐन अन्तर्गतको कसुरलाई संशोधन गरेर सरकारी ठगीलाई मात्रै कायम गर्ने गरी निवेदन प्राप्त भएको थियो। त्यही आज इजलास समस्या पेश हुँदाखेरि एक नम्बर इजलासको माननीय न्यायाधीश हिमाल दुर्गाज्यूबाट आज संशोधन गर्ने र सहकारी ठगीको अभियोग मात्रै कायम गर्ने गरी चाहिँ आदेश भएको छ।
0: सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा खेपिरहेका उनलाई सम्पत्ति शुद्धिकरण ऐनमा भएको व्यवस्थाको आधारमा यसैको प्रतिनिधि सभामा सांसद पदबाट निलम्बन गरिएको थियो। सुशीला कार्की नेतृत्वको सरकार गठन भएपछि महान्याय अधिवक्ताको कार्यालयले उनीमाथिको सम्पत्ति शुद्धिकरण र संगठित अपराध सम्बन्धी अभियोग फिर्ता गर्ने प्रक्रिया अघि बढ़ाएको थियो। हाल लामिछाने विरूद्ध चारवटा जिल्लामा भिन्न भिन्न मुद्दा चलिरहेका छन्। कास्की, काठमाण्डु, रूपन्देही र चितवन जिल्लामा दर्ता भई उनी विरूद्ध मुद्दा विचाराधीन अवस्थामा छन्। तीमध्ये कास्की जिल्ला अदालतमा उनी विरूद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा दायर भएको थियो। उक्त अभियोग लागेको खण्डमा सार्वजनिक पद धारण गर्न नमिल्ने कानूनमा उल्लेख भएको जानकारहरूले बताउँदै आएका छन्। अब अर्को प्रसंग छोटगरीमा, मूल्य वृद्धिका कारण अप्ठ्यारोमा परेका निर्माण व्यवसायीहरूलाई सरकार अनुदान नहुने भन्दै पूर्वाधार मन्त्रीले काम जारी राख्न आग्रह गरेका छन्। इरान युद्धले इन्धनको आपूर्ति र मूल्यमा चाप परेसँगै नेपालका निर्माण व्यवसायीहरूले आफूहरूको व्यवसाय धराशायी हुन लागेको गुनासो गरिरहेका छन्। एक रिपोर्ट। आज प्रतिनिधि सभाको पूर्वाधार विकास समितिमा बोल्दै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले महत्वपूर्ण पूर्वाधारका निर्माण नरोक्न निर्माण व्यवसायीहरूलाई अनुरोध गरे।
5: ऐन संशोधन नभएसम्म 100% समस्या समाधान नहुने जस्तो पनि केस आएको भएर अलिकति डिसिजन लिएदेखि पनि हजुरले मूल्य वृद्धि पाउनुहुन्छ, हजुर ढुक्क भएर काम गर्दा हुन्छ। हजुरहरूको कति असर भएको छ हामीले प्रत्यक्ष रूपमा देखेको छौँ। सरकार त्यति अनुदार अथवा त्यस्तो रिजिड पनि छैन, हामीलाई पनि विकास चाहिएको छ।
0: मूल्य हाल निर्माण क्षेत्रमा भएको मूल्य वृद्धिलाई ऐतिहासिक भन्दै त्यसले मन्त्रालयलाई 37 अर्ब रूपियाँको घाटा भइसकेको बताए। उनले आवश्यक कानूनी फेरबदल गरेर भए पनि निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न प्रयास गरिरहेको बताएका छन्। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, युकेको अक्सफर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले इबोलाका लागि विकास गरिएको नयाँ खोप एक महिनामै प्रयोगमा आउन सक्ने अपेक्षा गरिएको बताएका छन्। मध्य अफ्रिकाको कंगो गणतन्त्रबाट फैलिएको इबोलाबाट संक्रमित हुनेहरूको संख्या हालसम्म 750 पुगिसकेको छ भने 177 जनाले ज्यान गुमाएका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट। संक्रमित मध्ये एक तिहाई मानिसहरूको ज्यान लिन सक्ने अहिले फैलिएको बुन्दी बुजो प्रजातिको इबोला भाइरसका लागि कुनै प्रमाणित खोप उपलब्ध छैन। वैज्ञानिकहरूले प्रकोपको अवस्थालाई मध्यनजर गर्दै तत्कालै खोप तयार पार्न काम भइरहेको बताएका छन्। मानिसहरूमा खोपको परीक्षण अघि त्यसलाई जनावरमा परीक्षण गर्नुपर्ने हुन्छ। कोविड महामारी नियन्त्रणका लागि खोप विकास गर्न प्रयोग गरिएको प्रविधि प्रयोग गरेर वैज्ञानिकहरूले इबोला विरूद्धको खोप पनि बनाइरहेका छन्। यो खोपको अक्सफर्डमा जनावरहरूमा परीक्षण शुरू भइसकेको बीबीसीले थाहा पाएको छ। अक्सफर्डले उपचार प्रयोजनका लागि यो खोप तयार गरे लगत्तै भारतको सेरम इन्स्टिच्यूटले ठूलो स्तरमा खोप उत्पादन गर्ने तयारी गरेको छ। विश्व स्वास्थ्य संगठनले इबोलाका कारण जनस्वास्थ्य आपतकाल घोषणा गरे पनि यसलाई महामारी भनेको छैन। यद्यपि डब्ल्यूएचओले कंगो गणतन्त्रमा यसको जोखिमलाई उच्चबाट अति उच्च श्रेणीमा वर्गीकरण गरेको छ। क्षेत्रीय स्तरमा संक्रमण फैलने जोखिम उच्च रहे पनि विश्वभरि फैलने जोखिम अझैसम्म कम रहेको डब्ल्यूएचओले जनाएको छ। यसका साथै बीबीसी नेपाली सेवाको साँझ पखाइ समाप्त हुन्छ। सोमबार बेलुकी 8:45 हामी फेरि उपस्थित हुनेछौं। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
6: Of all our services are at bbcworldservice.com.